0: प्रयोग गर्दा निकै ध्यान दिनुहोला। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि हुने व्यक्तिहरूका लागि समय शुभ छ। नियमित आय आर्जन हुने काममा समय लगानी गरी मनग्य धन आर्जन गर्न सक्नुहुनेछ। नयाँ प्रविधिको प्रयोग मार्फत ज्ञान सिक्ने अवसर पनि रहेको छ। विभिन्न अवसर प्राप्त हुनाले जोश जागर बढेर आउनेछ। पढ़ाई लेखाईमा अरूभन्दा उत्कृष्ट नतिजा ल्याउन सक्नुहुनेछ। भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको योग रहेको छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि हुने व्यक्तिहरूका लागि पनि समय शुभ छ। अध्ययन तथा अनुसन्धानको क्षेत्रमा दिइएको समयबाट भने जस्तै नतिजा आउने हुनाले मन खुशी हुनेछ। साना साना कामबाट प्रशस्त आमदानी हुने हुनाले व्यवसायमा थप लगानी गर्ने वातावरण बन्नेछ। प्रेममा एक अर्कालाई विश्वास गर्न सक्नुहुनेछ। आफन्त तथा आत्मीय मित्रका साथै रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ भने स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले खानपानमा निकै ध्यान दिनुपर्ने ग्रह गोचर रहेको छ। आज एक पटक स्वास्थ्य जाँच गराउँदा राम्रो हुनेछ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि हुने व्यक्तिहरूका लागि आजको दिन समय सबै प्रकारले शुभ रहेको छ। स्वास्थ्य पनि राम्रो रहनेछ। बौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रस्तुति पस्कने अवसर प्राप्त हुनेछ। पढ़ाई लेखाईमा अन्य दिन भन्दा राम्रो प्रगति भएर जानेछ। प्रतिस्पर्धामा तपाईँ नै अग्रपंक्तिमा आउनुहुनेछ। शैक्षिक परामर्श तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेर शिक्षाको पहुँच भन्दा बाहिरका मानिसलाई शिक्षाको पहुँचमा जोड्न सक्नुहुनेछ। आज वंश वृद्धिको योग पनि रहेको छ भने सन्तानको प्रगति देखेर तपाईँको मन प्रफुल्लित हुनेछ। अब छैटौं राशि कन्या राशि। कन्या राशि हुने व्यक्तिहरूका लागि समय खराब छ। काम गर्ने सवालमा सहकर्मीबाट नै असहयोग हुने हुँदा काम बिग्रने तथा मान सम्मानमा दाग लाग्न सक्छ। ध्यान दिनुहोला। घर परिवार भित्रकै मानिसले तपाईँको नराम्रो कुराको प्रचारबाजी गर्दै हिँड्नेछन्। अध्ययन अध्यापनमा प्रशस्त समय खर्चिएर पनि नतिजा आफूतिर ल्याउन निकै कठिन हुनेछ। व्यापार व्यवसायमा लगानी अनुसारको नाफा कमाउन केही समय पर्खनु पर्ने ग्रह गोचर रहेको छ। अब सातौं राशि तुला राशि। तुला राशि हुने व्यक्तिहरूका लागि समय शुभ छ। समयमा काम बढ्ने हुनाले अन्य क्षेत्रमा लगानी गर्ने वातावरण बन्नेछ। व्यापार व्यवसायबाट मनग्य आमदानी हुनेछ भने व्यापारकै सिलसिलामा रमाइलो यात्रा हुनेछ। पढ़ाई लेखाईमा खर्चिएको समयबाट भने जस्तै नतिजा हात लाग्ने हुनाले मन प्रसन्न हुनेछ। माया प्रेमको गाँठो झनै कसिने योग छ। घर परिवार तथा आफन्तसँगको सम्बन्धमा सुधार भएर जाने ग्रह गोचर आज रहेको छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि हुने व्यक्तिहरूको लागि आज समय मध्यम खालको छ। आश्वासन बाँड्ने तथा काम गरिदिन्छु भनेर पैसा माग्ने व्यक्तिदेखि सजग हुनुहोला। काम बिग्रने हुँदा लामो समयसम्म त्यसको प्रभाव देखिनेछ। भौतिक सम्पत्ति र सवारी साधनको प्रयोग गर्दा निकै ध्यान दिनुपर्नेछ। घरायसी कुरामा राय बाजिनेछ भने जीवन साथीसँगको सम्बन्धमा चिसोपना विकास हुने भएकाले यसमा तपाईँ विशेष गरी पुरूष मित्र सतर्क हुनुहोला। आज टाढाको यात्रामा पनि ध्यान दिनुहोला। अब नवौ राशि धनुराशि। धनुराशि हुने व्यक्तिहरूको लागि समय शुभ छैन। आज तपाईँको खुट्टा तान्ने मानिस हावी हुने हुँदा शत्रुहरू पनि सलबलाउनेछन्। न्याय लयबाट सम्बन्धित काम गर्दा ध्यान दिनुहोला। अध्ययन तथा अध्यापनमा तपाईँ आफ्नै कारणले पछि पर्नुहुनेछ। खानपान तथा बाहिरी वातावरणमा निकै ध्यान दिनुहोला किनकि स्वास्थ्य सम्बन्धी समस्या बन्न सक्नेछ। माया प्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनको गाँठो फुस्कन सक्छ। सन्तानसँग पनि मनमुटाव हुन सक्नेछ। आज तपाईँ जे काम गर्दै हुनुहुन्छ सतर्क भएर गर्नुहोला। अब दशौं राशि मकर राशि। मकर राशि हुने व्यक्तिहरूका लागि आजको समय राम्रो छैन। समयको महत्व नबुझ्नाले अनावश्यक दुःख पाउनुहुनेछ। तपाईँ आफ्नै कारणले मान सम्मान र प्रतिष्ठामा समस्या आउनेछ। लामो दूरीको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी भूमिमा बसेर गरिने व्यापारबाट भने राम्रो आमदानी हुनेछ। व्यापार फस्टाएर जानेछ। विद्यामा सफलता पाउन निकै संघर्ष गर्नुपर्नेछ। मान्यजनको सुझावलाई शिरोपर गरेर अगाडि बढ्नु भएमा भने आंशिक लाभ प्राप्त हुने ग्रह गोचर रहेको छ। आज तपाईँको हातबाट कारोबार नगर्नुहोला। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि हुने व्यक्तिहरूको लागि आजको दिन तथा समय राम्रा छन्। यसअघि थालिएका जुनसुकै कामबाट भने जस्तै आमदानी हुनेछ। नयाँ काम पाउने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको सम्भावना छ। राजनीति तथा समाज सेवामा राम्रो पद प्राप्तिको योग पनि रहेको छ। माया प्रेममा रमाउन चाहनेहरूको लागि समयले राम्रो साथ दिएको छ। वैदेशिक कार्यको प्रारम्भ आजै गर्दा राम्रो हुनेछ। घर जग्गाका लागि बैनापट्टा गर्दै हुनुहुन्छ भने आजैको दिन शुभ रहेको छ। आज तपाईँले धार्मिक यात्रा गर्नुभएमा तपाईँको मनमा शान्ति छाउनेछ। अब अन्तिममा मीन राशि। मीन राशि हुने व्यक्तिहरूको लागि आज समय शुभ छ। पढ़ाई लेखाईमा चाहेको सफलता हात लाग्ने हुँदा गन्तव्य पहिल्याउन सक्नुहुनेछ। भौतिक सम्पत्ति र सवारी साधनको प्राप्तिको योग पनि रहेको छ। विलासी वस्तुको प्रयोग मार्फत अरूको मन जित्न सक्नुहुनेछ। आज सकभर यात्रा भने नगर्नुहोला। आर्थिक कारोबार गर्दा पनि राम्रो हुनेछ। पाउनुपर्ने धन प्राप्ति हुनेछ। माता पिताको आशीर्वाद लिएर आज शुरू गरिएका जुनसुकै कामले निकै राम्रो सफलता मिल्नेछ। राशिफल बारे जानकारी सँगै अब लागौं आजको साई साइड विषय गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य वृष राशिमा चन्द्रमा मीन राशिमा रहनेछन्, त्यसैले उत्तर बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज शुक्रबार परेकाले दक्षिणतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पश्चिम दक्षिण र पूर्वतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। धार्मिक उपायमा अमला सखर गुँद अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थालनी गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थात शुभ लाभादी बेला बिहानमा 5:20 सात बजेसम्म चल्ने बेला रहनेछ। बिहानमा 7 बजेदेखि 8:40 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। बिहानमा 8:40 10:20 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम महत्वपूर्ण काम यसअघि गर्न छुटेका र थाकिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। बिहानमा 10:20 मध्याहमा 12 बजेसम्म काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। मध्याहमा 12 बजेदेखि दिनमा 1:40 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। दिनमा 1:40 3:20 रोग बेला रहनेछ। दिनमा 3:20 5 बजेसम्म उद्योग बेला रहनेछ। दिनमा 5:00 6:40 सहर बेला रहनेछ। शुभ लाभादी बेलाको रातितर्फ लागौ। साँझमा 6:40 8:00 लाभ बेला रहनेछ। साँझमा 8:00 राति 9:20 अमृत बेला रहनेछ। राति 9:20 10:40 काल बेला रहनेछ। राति 10:40 12:00 शुभ बेला रहनेछ। राति 12:00 1:19 रोग बेला रहनेछ भने राति 1:19 2:39 उद्योग बेला रहनेछ। राति 2:39 3:59 चर बेला रहनेछ भने राति 3:59 भोलि बिहानमा 5:19 समय फेरि लाभ बेला रहनेछ। यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ, लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात सबैभन्दा खराब समय बिहानमा 10:30 मध्याहमा 12:00 समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठूलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
1: हवस् त, सफलतामा राशिफल आजलाई यति नै, भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: भाइको विवाह पनि हिजोभन्दा आज झन् नजिकैदैछ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला, र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो? लाउन कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
3: दाई पनि कति आचिलो भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फुलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
4: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फुलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठुला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठुला ठुला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्कका लागि गोल्डेन नर्सरी, सिद्धार्थ सुक 8 पोखरा, प्रोपाइटर दया कुमार द्वार, मोबाइल 9856032717 र 9846055079।
5: क्षय रोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षय रोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षय रोगीले खोक्दा, हाच्छ्यु गर्दा क्षय रोगका किटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षय रोग सर्न सक्छ।
6: अनि यो क्षय रोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षय रोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षय रोग फैलनबाट रोकौं।
8: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की। हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
9: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
8: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
9: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
8: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
9: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
8: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011 86, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111।
10: ओए साथी, हेर न क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
11: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
10: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
14: नेपाल सरकार, विज्ञापन बोर्ड। सफलता, सफलता, स्टूडियो टाइम।

0: नमस्कार, जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 6 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। प्रतिपक्षी सांसदहरूको बहिष्कार विरोध बीच सरकारको निथ्या कार्यक्रम पारित। मर्दी पदयात्रा क्षेत्रमा एक पर्यटन हराएपछि स्थानीय व्यवसायी र सरकारवालाद्वारा खोजी कार्य तीव्र। मूल्य वृद्धि विरूद्ध निर्माण व्यवसायको आन्दोलन। देशभर निर्माण कार्य ठप्प पार्ने चेतावनी। सुकुम्बासीलाई लाल पूर्जा नपाउन्जेल मासिक 15,000 भत्ता दिने सरकारको तयारी। पोखरामा करिब 500 रोपनी क्षेत्रफलमा तरबुजा खेती पस्ताउँदो। नेपाल वायुसेवा निगमको संचालक सदस्यमा 5 जना नियुक्त। विशेष महाधिवेशन पछि पनि एकता कायम गर्नुपर्नेमा कांग्रेस सभापति गगन थापाको जोड। कांग्रेस भित्रको भावनात्मक एकताले मात्रै चुनाव जित्न सकिने मुख्यमन्त्री पाण्डेको जिकिर। सुधर गुरूङमाथि छानबिन गर्न सरकारद्वारा समिति गठन। जेठ महिनामा अधिकांश ब्याङ्कहरूको ब्याजदर स्थिर। ट्राफिक कार्यवाहीमा एकै दिन 21,70,000 राजस्व संकलन। र 10 औं पोखरा स्पोर्ट्स अवार्डमा उदयमान 3 खेलाड़ीको जिते। नारायणी र प्रदीपलाई पर्स खेलाड़ी अवार्ड। अब सुनौ पूरा समाचार। परिवारसँग सम्बन्धित विषयका बारेमा जागरूकता बढ़ाउन र परिवारलाई असर गर्ने सामाजिक आर्थिक र जनसांख्यिक प्रक्रियाको ज्ञान बढ़ाउने विविध कार्यक्रमका साथ आज विश्वका विभिन्न मुलुकमा दिगो विकासका लागि परिवार मुखी नीति नाराका साथ अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदैछ। परिवार र परिवार लक्षित नीतिको माध्यमबाट दिगो विकासका लक्ष्य हासिल गर्न तथा गरीबी भेदभाव दुर्व्यवहार रोकथाम उपचारको अभावमा ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्यका साथै वातावरणीय विनाशलाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्र संघको आह्वानमा यो दिवस मनाउने प्रचलन प्रारम्भ भएको हो। सन् 1980 दशकमा संयुक्त राष्ट्र संघले परिवारसँग सम्बन्धित विषयहरूमा ध्यान केन्द्रित गर्न थालेसँगै 1983 आर्थिक तथा सामाजिक परिषदको सिफारिशको आधारमा सामाजिक विकास आयोगले विकास प्रक्रियामा परिवारको भूमिका सम्बन्धी महासचिव समक्ष प्रस्ताव प्रस्तुत गरेको अनुरूप 29 मे 1985 परिषदले महासभामा 41 औं सत्रको अस्थायी एजेण्डामा विकास प्रक्रियामा परिवारहरू शीर्षकको विषयवस्तु समावेश गर्न अनुरोध गरेको थियो। सामाजिक विकास आयोगको सिफारिशहरूको आधारमा 9 डिसेम्बर 1989 महासभाले अन्तर्राष्ट्रिय परिवार वर्षको घोषणा गरेको हो। अन्तत सन् 1993 महासभाले प्रत्येक वर्ष 15 मेलाई अन्तर्राष्ट्रिय परिवार दिवसको रूपमा मनाउने घोषणा गरेको हो। आगामी नोभेम्बर 2025 कतारमा दिगो विकास सम्बन्धी परिवार मुखी नीतिहरू सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन आयोजना हुँदैछ। यो सम्मेलनले दिगो विकासका लक्ष्य सन् 2030 प्राप्त गर्न परिवारहरूको भूमिकालाई जोड़ दिने संयुक्त राष्ट्र संघले जनाएको छ। राष्ट्रसंघका 193 सदस्य राष्ट्रले 25 सेप्टेम्बर 2015 ती लक्ष्य हासिल गर्न पारस्परिक सहयोग एवं सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रतिपक्ष सांसदहरूको बहिष्कार र विरोध बीच प्रतिनिधि सभाको बैठकले सरकारको निथ्या कार्यक्रम पारित गरेको छ। प्रधानमन्त्री बालेन शाह सरकारको निथ्या कार्यक्रममा जवाब दिन नआएपछि नेकपा एमाले सहित 4 प्रतिपक्षी दलका सांसदहरूले संसद बैठक बहिष्कार गरेका थिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले भने आफ्नो कुर्सीबाट उभिएर विरोध जारी राखेका थिए। प्रतिपक्षीको निरन्तर विरोध र बहिष्कार बीच प्रतिनिधि सभा बैठकले सर्वसम्मतिबाट निथ्या कार्यक्रम पारित गरेको हो। बिहिबारको प्रतिनिधि सभा बैठक बहिष्कार गर्नेमा नेकपा एमाले सहित नेपाली कम्युनिष्ट पार्टी नेकपा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद छन्। एमाले बाहेक बाँकी 3 दलले शुरूमै बैठक बहिष्कार गरेका थिए। कांग्रेस र एमालेका सांसदहरूले भने बैठक कक्षमै विरोध जारी राखे। विरोध र नाराबाजी बीच प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्ले नीति तथा कार्यक्रमको जवाब दिन शुरू गर्नुभयो। उहाँले जवाब सकिएपछि नेकपा एमालेका सांसदहरूले पनि बैठक बहिष्कार गरेका हुन्। त्यसपछि नीति तथा कार्यक्रममा परेका संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिएको थियो। यसअघि प्रतिपक्षीहरूको विरोधकै कारण संसद बैठक 15 मिनट स्थगित भएको थियो। सभामुख डीपी अरियालले प्रधानमन्त्रीले औपचारिक रूपमा आफ्नो तर्फबाट जवाब दिने जिम्मा अर्थमन्त्रीलाई सुम्पेकाले त्यसको निम्ति तयार हुन सांसदहरूसँग आग्रह गर्नुभएको थियो। प्रतिपक्षी सांसदहरू भने प्रधानमन्त्रीको उपस्थितिमा बिना संसद बैठक चल्न नदिने अडानमा राख्नुभयो। प्रतिनिधि सभामा रहेका विपक्षी दलहरूले प्रधानमन्त्री संसदप्रति उत्तरदायी नभएको आरोप लगाएका छन्। उनीहरूले प्रधानमन्त्रीले नै संसदमा जवाब दिनुपर्ने माग गर्दै आएका छन्। प्रधानमन्त्री शाह भने सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमै भए पनि संसदमा गएका छैनन्। राष्ट्रपतिले नीति कार्यक्रम प्रस्तुत गरिरहँदा उनी संसद छाडेर हिँडेका थिए। त्यस्तै विपक्षी दलका नेताले संसदमा सम्बोधन गर्दा पनि अनुपस्थिति रहे। यसैबीच प्रतिनिधि सभा बैठकमा पेश भएका सबै संशोधन प्रस्ताव अस्वीकृत भएका छन्। बिहिबार बजेको प्रतिनिधि सभा बैठकमा सबै संशोधन स्वीकृत भएका हुन्। बैठकमा सभामुख डीपी अर्यालले संशोधनकर्ता विपक्षी दलका सांसदहरूलाई आफ्नो प्रस्ताव फिर्ता लिन समय दिँदा पनि विपक्षी दलका सदस्यहरू विरोधमै रहेको अवस्थामा संशोधन प्रस्ताव फिर्ता भएको जनाउ दिँदै ती संशोधनहरू निर्णयार्थ प्रस्तुत गरेका थिए। सभामुख अर्यालले संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले संशोधनहरू स्वीकृति अस्वीकृति भएको घोषणा गरेका थिए। तीन नीति कार्यक्रममाथि 35 विपक्षी सांसदले संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए। अन्नपूर्ण बाँधमा निर्भर बाल आश्रमको आयोजनामा भएको किशोरी आत्मनिर्भर सिलाई तालिम बजार व्यवस्थापन कार्यक्रम सम्पन्न भएको छ। पोखरा वडाभित्र रहेका सामाजिक संस्थाहरूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले सिपलाई बजारीकरण गर्न र सिपलाई आर्जनमा जोड्न सहयोग गर्नका लागि आमा समूहले किशोरीहरूले सिकेको क्रम सिलाईका विभिन्न 6 किसिमका झोला खरिद गरिदिएका हुन्। कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर 16 वडा सदस्य मञ्जु नेपालीले सिप हुनु भनेको आत्मविश्वास बढ्नु हो भन्नुभयो। सिप भएका महिला दिदीबहिनीहरू कोही पनि हेपिनुपर्ने अवस्था नरहेको बताउनुभयो। उहाँले वडाले पनि वडामा विभिन्न किसिमका तालिमहरू सञ्चालन गरेको बताउँदै बाल आश्रममा वडाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा रेडियो सफलताका कार्यकारी निदेशक दुर्गा अधिकारीले किशोरीहरूले गरेको कार्यको खुलेर प्रशंसा गर्दै भोलिका दिनमा आय आर्जनमूलक कार्यमा जोडिन आग्रह गर्नुभयो। उहाँले उत्पादित सामग्रीको बजारीकरणमा रेडियो सफलताले पनि साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। संस्थाका कार्यकारी निदेशक शारदा बस्नेतले कार्यक्रमको दिगोपनका लागि यो कार्यक्रम राखिएको बताउनुभयो। संस्थाले वडामा रहेका अन्य संस्थाहरूमासँग पनि सहकार्य गर्दै आएको बताउँदै भोलिको दिनमा बजारको आवश्यकता अनुसारका सामग्री उत्पादनमा जोड़ दिने बताउनुभयो। संस्थाका अध्यक्ष शान्तिदेवी छापाको अध्यक्षतामा भएको कार्यक्रममा नव आदर्श सामुदायिक विकास समाजका अध्यक्ष दिनेश भण्डारी, अम्बिका आमा समूहका अध्यक्ष जमुना पराजुले, वडरे बोट आमा समूहका अध्यक्ष गीता पौडेल, प्रशिक्षार्थी सुकमाया नेपाली, संस्थाका सदस्य पम्पा देवकोटा लगायतले बोल्नु भएको थियो। तीन महिनासम्म संचालित तालिममा 15 सहभागी रहेका थिए। कार्यक्रमको संचालन संस्थाकै छात्र आयुष शाह नेपालीले गर्नुभएको थियो। कास्कीको माछापुसे गाउँपालिका 9 स्थित मर्दी पदयात्रा क्षेत्रका एक पर्यटन र हराएपछि स्थानीय व्यवसायी र सरकारवालाले खोजी कार्य तीव्र बनाएका छन्। गत 30 वैशाख बुधबार बिहान करिब 10 बजेदेखि मर्दी भ्यू पोइन्ट क्षेत्रबाट एक व्यक्ति हराएको सूचना प्राप्त भएको मर्दी ट्रेक पर्यटन व्यवसायी र व्यवस्थापन समितिले जनाएको छ। हराएका व्यक्ति नेपाली भाषा बोल्ने भएकाले नेपाली नै हुन नसक्ने स्थानीय व्यवसायीले बताएका छन्। मर्दी ट्रेक पर्यटन व्यवसाय तथा व्यवस्थापन समिति अध्यक्ष राजकुमार तामाङको नेतृत्वमा खोजी टोली परिचालित छ। बिहिबार बिहान हाई क्याम्प क्षेत्रका 14 व्यवसायी तामाङको संयुक्तमा सम्बन्धित क्षेत्रमा खोजतलाशका लागि गएको जनाएको छ। माछापुसे गाउँपालिका 9 वडा अध्यक्ष हीरा हरिबहादुर छेत्री राजेन्द्रको अनुसार हराएको पर्यटक बुधबार हाई क्याम्पबाट अगाडि बढ़ेका थिए। होटल व्यवसायीहरूले उनलाई नेपाली पर्यटकका लागि रूपमा पहिचान गरेका थिए। उनी गाइड बिनै एक्लै पदयात्रामा निस्किएका थिए। वडा अध्यक्ष छेत्रीको अनुसार ती पर्यटक दिउँसो करिब 3 बजेतिर मर्दी भ्यू पोइन्ट पुगेका थिए। त्यहाँ उनले आफ्नो झोला छाडेर यसो घुमेर आउँछु भनेर गएको र त्यसपछि सम्पर्क विहीन भएको जानकारी आएको उहाँले बताउनुभयो। 4,500 मिटर उचाइ पुगेपछि त्यो क्षेत्रमा बाक्लो कुहिरो लाग्ने र भू बर्नआउटका कारण दिशा अलमल हुने समस्या हुन्छ। वडा अध्यक्ष छेत्रीले भन्नुभयो त्यसैले पर्यटकहरू बाटो बिराएर हराउने घटना पटक पटक दोहोरिने गरेको छ। उहाँका अनुसार मर्दी क्षेत्रमा यसअघि पनि इजरायली, स्विस र चिनिया पर्यटक हराएका थिए। कतिपयको अवशेष मात्र फेला परेको उनले बताए। होटल व्यवसायी समिति र गाउँपालिकाले गाइड बिना जान नमिल्ने निषेधित क्षेत्र घोषणा गरेको छ। उहाँले भन्नुभयो तर कतिपय पर्यटकले अटेर गर्ने गरेका छन्। हाल मर्दी होटल व्यवसायी समितिका अध्यक्ष राजकुमार तामाङको नेतृत्वमा खोजी टोली परिचालन गरिएको भए पनि अहिलेसम्म हराएका व्यक्तिको अवस्था खुल्न नसकेको जनाइएको छ। इन्धन सहित निर्माण सामग्रीको भएको अत्याधिक मूल्य वृद्धिको विरोधमा नेपाल निर्माण व्यवसाय महासंघले सड़क विभाग र सिंचाई विभागमा ज्ञापन पत्र बुझाउँदै धरना दिएको छ। निर्माण सामग्रीको मूल्य आकाशिदा देशभरको आयोजना प्रभावित भए पनि सरकारले चासो नदिएको भन्दै महासंघ र त्यस अन्तर्गतका एसोसिएट सदस्य समन्वय समितिले बिहिबार आन्दोलनका कार्यक्रम अघि बढ़ाएका हुन्। व्यवसायहरूले सड़क विभागका महानिर्देशक विजय जयसी र सिंचाई विभागका उपमहानिर्देशक सन्तोष कैनीलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। नेपाल निर्माण व्यवसाय महासंघका महासचिव शिवहरि घिमिरेले सरकारले माग सम्बोधन नगरेकोले आन्दोलनमा उत्रिन बाध्य भएको बताउनुभयो। उहाँका अनुसार इन्धन, सिमेन्ट, डण्डी, बालुवा तथा बिटुमिन लगायतका निर्माण सामग्रीको मूल्य वृद्धिले व्यवसायी चरम संकटमा परेका छन्। घिमिरेले बढ़ेको बजार मूल्य अनुसार ठेक्काको रकम समायोजन गर्न रोकिएको आयोजनाको म्याद 2084 असारसम्म थप गर्न तथा आगामी बजेटमा स्पष्ट भुक्तानी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। उनले भने मूल्य समायोजन हुनुपर्छ तर अहिलेसम्म त्यो विषय समाधान हुन सकेको छैन। अहिलेको अत्याधिक मूल्य वृद्धि व्यवसायीले ठेक्न सक्ने अवस्था छैन। त्यसैले आजदेखि देशभरका सम्पूर्ण निर्माण कार्य ठप्प गर्ने निर्णय गरेका छौं। आन्दोलनकै क्रममा व्यवसायीले भइरहेको धरपकड़प्रति पनि आपत्ति जनाए। अनुसन्धानको नाममा व्यवसायी दुःख दिँदा लगानीको वातावरण बिग्रिने उनले बताए। महासंघले 70 जिल्लाका प्रमुख जिल्लाधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम समेत तय गरेको जनाएका छन्। निर्माण व्यवसायहरूले मूल्य समायोजन निर्देशिका तत्काल लागू गर्न, मूल्य वृद्धिबाट परेको असरमा सहुलियत दिन तथा रुग्ण आयोजनाको समस्या समाधान नगरेसम्म काम अघि नबढ़ाउने चेतावनी दिएका छन्। जस्ताको जस्तै
1: मूल्य समायोजन पाउनुपर्छ भन्ने विषयहरूलाई हामीले लिएका छौं र अहिलेसम्म पनि मूल्य समायोजनको विषय समाधान हुन सकेन र हामीले यति धेरै मूल्य आकाशित मूल्यलाई हामी व्यवसायले टेक्न सक्ने अवस्था भएन र हामीले चरणबद्ध रूपमा हामीले यहाँसम्म आज आइपुगेका छौं। आजदेखि हाम्रा नेपाल अध्यादेशभरिका सम्पूर्ण निर्माण कार्यहरू ठप्प गर्ने, बन्द गर्ने हामी निर्णय गरेका छौं। त्यसैको जानकारीको लागि आज हामी यहाँ उपस्थित भएका छौं। यो यसपछिको हुने हाम्रो जुन परिणाम हुन्छ, अब निर्माण कार्य सफल भइसकेपछि अब नेपाल सरकारले गर्न पनि म्याथप लगायतका विषयहरू, अरू त्यो ब्याङ्क ग्यारेन्टी, इन्सुरेन्सका विषयलाई चाहिँ नेपाल सरकारले सम्बोधन गरेर अब आउने अगाडि चाहिँ म्याथप गरिदिएर यसलाई चलायमान पनि पछि गर्नुपर्ने हुन्छ, ठेकालाई पनि अगाडि गर्नुहुन्छ र भएका रुग्ण आयोजनाहरूलाई पनि, जति रुग्ण आयोजन छ हाम्रो यो विभाग अन्तर्गत रुग्ण आयोजनाहरूलाई पनि लामो समयदेखि रुग्न भएका छन्, विभिन्न कारणले रुग्न भएका छन्, एकपटकको लागि चाहिँ सुविस्ताको आधारमा ठेक्काहरू अन्त्य गरेर गरिदियो भने यो फेरि यो म्याथपको विषयहरू आउँदैन भन्ने कुरा हाम्रो महासंघको धारणा छ।
0: अब बाँकी समाचार। नेपालमा विद्युत सवारी साधनप्रतिको बढ़दो आकर्षणसँगै बजाज चेतक विद्युतीय स्कूटरको संचालनमा आएको छ। पोखराको नयाँ बजारमा बिहिबार चेतकको नयाँ शोरूम संचालनमा आएको हो। उद्घाटन समारोहमा गोल्छा समूहका प्रतिनिधि तथा नेपालमा बजाज दही पाङ्रे सवारी साधनका आधिकारिक विक्रेता हिंसराज हुलास चन्द्रयन कम्पनी पालिका व्यवस्थापन टोलीको उपस्थितिमा रहेको थियो। नयाँ केन्द्रलाई आधुनिक विद्युतीय सवारी प्रयोगकर्ताको बदलिदो जीवनशैलीलाई ध्यानमा राखेर निर्माण गरिएको कम्पनीले जनाएको छ। त्यहाँ ग्राहकहरूले सवारी अवलोकन, परीक्षण सवारी, खरिद परामर्श तथा बिक्री पछिको सेवा सम्बन्धी जानकारी एकै स्थानमा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। ग्राहकहरूका लागि सवारीका व्यवस्थाता, ब्याट्री क्षमता, चार्जिङ प्रणाली तथा स्मार्ट सुविधा सम्बन्धी जानकारी डिजिटल माध्यमबाट उपलब्ध गराइनेछ। साथै प्रशिक्षित प्राविधिक विज्ञहरूले विद्युतीय सवारी प्रयोग, चार्जिङ समाधान तथा दैनिक प्रयोगसँग सम्बन्धित परामर्श दिनेछन्। उक्त केन्द्रलाई चेतकको परिष्कृत पहिचान झल्किने गरी आधुनिक भित्री सजावट र अन्तर्क्रियात्मक प्रविधि सहित तयार गरिएको छ। यसले ग्राहकलाई सहज र प्रत्यक्ष अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। चेतक पोखराका संचालक अवगोष मान बुग्दचारले पोखरामा यस्तो केन्द्र संचालनमा ल्याउन पाउँदा खुशी व्यक्त गरे। बजाज समूह अन्तर्गतको चेतकलाई कम्पनीले परम्परा र आधुनिक प्रविधिको संयोजनका रूपमा प्रस्तुत गर्दै आएको छ। क्लासिक डिजाइन, स्मार्ट सुविधा र दिगो ऊर्जाको प्रयोगका कारण यो विद्युतीय स्कूटर नेपाली बजारमा लोकप्रिय बन्दै गएको छ। पोखरा महानगरपालिकामा यस वर्ष 500 रोपनी क्षेत्रपाल जमीनमा तरबुजा खेती गरिएको छ। तरबुजा खेती प्रति कृषकहरूलाई आकर्षित गर्न महानगरपालिकाले अनुदान लगायतका कार्यक्रम अघि बढ़ाएसँगै यसतर्फको आकर्षण बढ़दै गएको हो। महानगरपालिकाका 13, 14, 16, 21, 22, 23, 26, 32, 33 नम्बर वडामा तरबुजा खेती भइरहेको महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनोहर कडेरियाले जानकारी दिनुभयो। उहाँका अनुसार महानगरपालिकाले यस वर्ष कृषकलाई 50% अनुदानमा बिउका साथै मल्चिङ प्लास्टिक वितरण गरेको थियो।

0: र पोखरा नौवडा नम्बर 13 कार्यालयको आयोजना एवं वडा स्तरीय कृषि सञ्जाल पोखरा 13 को व्यवस्थापनमा तरबुजा मेला गर्न लागेको हो। मेलाका अवसरमा सबैभन्दा ठूलो तरबुजा फलाउने, धेरै क्षेत्रफलमा फलाउने, सबैभन्दा गुलियो फलाउने कृषकहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको कडेरियाले जानकारी दिनुभयो। उहाँका अनुसार मेलाका अवसरमा तरबुजा सम्बन्धी बहस, सफलता कथा आदि बारे चर्चा परिचर्चा हुनेछन्। सर्वोच्च अदालतले नेपाली इन्भेस्टमेन्ट ब्याङ्क लिमिटेडको प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई पनि थुनामुक्त नगर्ने भनी सरकारसँग कारण माग गरेको छ। आफ्नो श्रीमानलाई गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै निरु दाहालले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्। न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले सरकारका नाउँमा कारण देखाउ आदेश जारी गरेको हो। स्मार्ट सेल्फ कम्पनीको सम्पत्ति लिलामी गर्दा आपराधिक विश्वासघात गरेको आरोपमा प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले पाण्डेलाई बुधबार पक्राउ गरेको थियो। सरकारले वास्तविक सुकुम्बासीहरूलाई जग्गा धनी परमान पूर्जा लाल पूर्जा वितरण नगरेसम्म अस्थायी बसोपस्थानका लागि मासिक 15,000 रूपियाँ घर भाडा उपलब्ध गराउने तयारी गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहिबार बसेको बैठकमा सरकारी प्रतिनिधिहरूले यस्तो जानकारी गराएका हुन्। समिति सभापति हरि ढकालका अनुसार शहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री एवं पदाधिकारीहरूले सुकुम्बासी व्यवस्थापनको हालसम्मको प्रगति विवरण पेश गर्दै उक्त योजनालाई जानकारी दिएका हुन्। हाल काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको पहिचानका लागि स्क्रिनिङ भइरहेको र सो प्रक्रिया सकिए लगत्तै फास्ट्याग लाल पूर्जा वितरण गरिने सरकारको लक्ष्य रहेको छ। शहरी विकास मन्त्रालयले यस प्रायोजनका लागि आवश्यक स्रोतको सुनिश्चित भइसकेको समितिलाई जानकारी गराएको छ भने होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारका बालबालिकाको शिक्षाको लागि विद्यालय बसको व्यवस्था गरिएको र सुत्केरी महिलाहरूको लागि पोषणका लागि उचित प्रबन्ध मिलाइएको सरकारी पक्षको दावी छ। सभापति ढकालले काठमाडौँ को सन्दर्भमा होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको स्क्रिनिङ भइरहेको र उनीहरूले लाल पूर्जा नपाउन्जेलसम्मका लागि मासिक 15,000 रूपियाँ घर भाडा दिने सरकारको तयारी रहेको कुरा पुष्टि भएको बताएका छन्। सरकारले प्रस्तुत गरेको विवरण र कार्यप्रगतिको वस्तुस्थितिका यथार्थ बुझ्न संसदीय समितिले स्थलगत अनुमान गर्ने निर्णय समेत गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको संचालक सदस्य पदमा खुल्ला प्रतिस्पर्धाबाट 5 जनालाई नियुक्ति गरेको छ। नेपाल वायुसेवा निगम ऐन 2019 दफा 4 बमोजिम रिक्त रहेको सदस्य पदमा नियुक्तिका लागि मन्त्रालयले गत 2083 वैशाख 12 गते गोर्खापत्र दैनिकमा 7 दिने सार्वजनिक सूचना प्रकाशित गरी आवेदन माग गरेको थियो। सो अवधिभित्र रितपूर्वक आवेदन पेश गर्ने 27 जना उम्मेद्वारहरूमध्येबाट शैक्षिक योग्यता, अनुभव, व्यावसायिक कार्ययोजनाको परीक्षण, प्रस्तुतिकरण र अन्तर्वार्ता आधारमा छनौट समितिले नियुक्तिका लागि सिफारिश गरेको मन्त्रालयले जनाएको छ। छनौट समितिको सोही सिफारिशका आधारमा बिहिबार भएको मन्त्री परिषदीय निर्णयले 5 जना उम्मेद्वारहरूलाई संचालक सदस्यमा नियुक्ति गरेको हो। नियुक्ति हुनेहरूमा पोखरा 30 का डाक्टर दीपक प्रसाद वास्तोला, भरतपुर 2 का प्रवीण भट्टराई, ललितपुर 13 का महेश्वर भक्त श्रेष्ठ, काठमाडौँ गोकर्णेश्वरको 1 की रूपा लामिछाने र स्याङ्जा आँधीखोला 6 का लीलाराज ढकाल रहेका छन्। मन्त्रालयका सहसचिव एवं प्रवक्ता जननारायण आचार्यद्वारा बिहिबार जारी सूचनामा नियुक्ति भएका उम्मेद्वारहरूलाई निर्णय भएको मितिले 7 दिनभित्र नियुक्ति पत्र लिन मन्त्रालयमा उपस्थित हुन जानकारी गराइएको छ। मन्त्रालयले पारदर्शी प्रक्रिया अपनाउँदै योग्यता र क्षमताका आधारमा निगमको संचालक समितिमा नयाँ सदस्यहरू चयन गरेको हो। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर संगालो। अब एकैछिन विश्रामको पालो।
1: के हेरेर टोलाए कि अहो, कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ?
2: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
2: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052121050।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल बागलुङ बस पार्क दुई पोखरा प्रोपाइटर गणेश बहादुर सुनार 0165339904 म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
3: सम्पर्क नवविद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
4: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
5: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460201127।
4: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
6: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
7: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
6: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
8: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
9: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
10: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
6: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
11: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
12: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: एकैछिनको विश्रामपछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण, वितरण र अध्यावधिक सम्बन्धी सम्पूर्ण कार्य आगामी 2083 जेठ 21 गते भित्र अनिवार्य रूपमा सम्पन्न गरिसक्न निर्देशन दिएको छ। पार्टीका महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिको संयोजक प्रदीप पौडेलको समक्षमा बिहिबार केन्द्रीय कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। कांग्रेसलाई डिजिटल रूपमा सबैभन्दा बलियो सदस्य नेटवर्क भएको पार्टी बनाउने उद्देश्यका साथ समितिले सदस्यता अभिलेखीकरणका लागि विभिन्न डिजिटल माध्यमहरू प्रयोगमा ल्याएको छ, जस अनुसार प्रत्येक क्रियाशील सदस्य त्यसैले आफ्नै मोबाइलबाट अनलाइन मार्फत स्वयं सदस्यता आवेदन फारम भरि विवरण अध्यावधिक गर्न सक्ने अवस्था गरिएको जनाइएको छ। सरकारले पूर्व गृहमन्त्री सुदन गुरूङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ। मन्त्री परिषदको 2083 वैशाख 28 गतेको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी, अध्यक्ष महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता च्युत मणि नेउपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको हो। समितिलाई प्रतिनिधि सभा सदस्य समेत रहेका पूर्व गृहमन्त्री गुरूङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्य तथ्य अध्ययन गर तथा छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई मिलाएर अघि बढ़ाउने जोगाउने र समयमै अधिवेशन गराउने जिम्मेवारी आफ्नो भएको बताएका छन्। पोखरामा बिहिबार आयोजित प्रदेश स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला सभापति थापाले यस्तो बताएको हुन्। म अहिले जिम्मेवारीमा छु, पार्टी मिलाउनु पनि छु, जोगाउनु पनि छ, अगाडि बढ़ाउनु पनि छ र अधिवेशन गराउनु पनि छ। उहाँले भन्नुभयो, उहाँले पार्टीलाई छिटो अघि बढ़ाउँदै सबैलाई समेटेर लैजाने पनि बताउनुभयो। उहाँले पार्टीका असन्तुष्ट नेताहरूको योगदानको सम्मान गर्ने स्पष्ट पार्नुभयो। सभापति थापाले भन्नुभयो, उहाँहरूले म भन्दा धेरै वर्षदेखि पार्टीमा काम गर्नुभएको छ, उहाँहरूको योगदानको अवमूल्यन गर्ने मसँग कुनै अधिकार छैन, यो जिम्मेवारी अस्थायी हो। विशेष महाधिवेशनमा भाग लिए वा नलिएको आधारमा पार्टीभित्र कसैलाई पनि भेदभाव नगरिने उहाँले बताउनुभयो। यस्तो आधारमा कुनै पनि नेता वा कार्यकर्तालाई फरक व्यवहार नगर्ने स्पष्ट पार्नुभयो। विशेष महाधिवेशनको प्रक्रिया सकिएको भन्दै सबैलाई एकताबद्ध भएर अघि बढ़नुपर्नेमा उहाँको भनाइ छ। थापाले भन्नुभयो, को विशेष अधिवेशनमा आएको थियो, को आएको थिएन भन्ने आधारमा मैले पार्टी सभापतिको रूपमा कसैलाई फरक व्यवहार गर्ने भने यो ठूलो गल्ती हुन्छ, त्यो म गर्दिन। अर्को प्रसंगमा सभापति गगन थापाले सरकारले निजी क्षेत्रमाथि गरेको व्यवहारप्रति आपत्ति जनाए। उनले एउटा मन्त्रीलाई मान लाग्दैमा प्रहरी लगाएर उठाउने काम गलत भएको बताए। उनले राज्यले यसरी लहर र सनकका आधारमा निजी क्षेत्रमाथि व्यवहार गर्दै गयो भने अर्थतन्त्र जर्जर बनेको अवस्थामा ठूलो मूल्य चुकाउनु पर्ने सभापति थापाको भनाइरहेको थियो। सुनौ उहाँको भनाइ अबको क्रममा जस्ताको तस्तै।
15: हाम्रो नेपालको प्राइभेट सेक्टर छ, निजी क्षेत्र छ, निजी क्षेत्र पनि कानूनले बाँधिएको छ, त्यहाँभित्र पनि गलत कामहरू भएका, गलत काम सही काम सबैतिर हो। त्यसैले त कानून चाहिन्छ, राज्य चाहिन्छ, तपाईँ किन चाहिने हो? न्याय गर्ने राज्य चाहिन्छ, विवेकपूर्ण राज्य चाहिन्छ, करुणा राख्ने राज्य चाहिन्छ। तर मैले हिजो मात्र कहाँ समाचारमा पढ्दै थिएँ, एउटा मन्त्रीजीलाई दुईटा निजी क्षेत्रको मान्छेसँग कुराकानी गर्न मन लाग्यो वा आवश्यक पर्यो परे पनि होला, तर प्रहरी लगाएर उठाएर ल्याइदिने, जसलाई मन लाग्यो त्यसलाई उठाइदिने, यो तरिकाले सरकारले अहिले निजी क्षेत्रसँग जुन व्यवहार गरेको छ त्यसै पनि हाम्रो अर्थतन्त्र जर्जर भएको बेलामा यही तरिकाले गरे, जसलाई मन लाग्यो त्यसलाई उठाइदिएको छ। कहीँ कतै कुनै कुराहरूको सन्दर्भमा चाहिँ छलफल गर्ने संवाद गर्ने कुरा होला, कानून बमोजिम गर्नुपर्छ भन्ने कुराको सन्दर्भमा नेपाली कंग्रेस पार्टीको कहीँ कतै पनि कोही पनि जतिसुकै शक्तिशाली मान्छे होस्, जतिसुकै जोसुकै होस्, कानून बमोजिम दण्ड प्राप्त पाउनुपर्छ भन्ने कुरामा कांग्रेसको कहीँ कतै प्रतिपक्षको रूपमा न नेपाली कंग्रेसले कहीँ अवरोध सृजना गर्छ। आफ्नै पार्टीको मान्छे भए त हामी देशका बारेमा सुइको बोल्दैनौ, खालि हामी यति मात्र कुरा स्मरण गर्न खोजिरहेको हो। राज्यले यसरी लहर र सनकका आधारमा निजी क्षेत्रसँग व्यवहार गर्दै गयो भने त्यसै पनि इकोनोमी जर्जर बनेको बेलामा यसको ठूलो मूल्य हामीले चुकाउनु पर्ने अवस्था आउँछ। ती विषयहरू छन् जुन विषयहरूमा हामीले सरकारलाई खबरदारी गर्नुपर्नेछ, सचेत गराउनु पर्नेछ, हाम्रा मुद्दाहरू हुनुपर्नेछ, हाम्रा विषयहरू हुनुपर्नेछ। यो भनिरहँदै गर्दा हामीले यो पनि ख्याल गर्नुपर्छ, हामी प्रदेशमा सरकारमा छौँ, संघमा हामी प्रतिपक्षमा भएको जस्तै त्यहाँ हामीले प्रश्न उठाएको जस्तै प्रदेशमा फेरि हामी माथि उठेका प्रश्नको हामीले उत्तर दिनुपर्नेछ। यो हाम्रो प्रदेशको सरकारको हिसाबले यो सेकेन्ड लास्ट इयर अर्को वर्ष छ, त्यसपछि हामी निर्वाचनमा जान्छौँ। हामी चाहन्छौँ हामीले नेतृत्व गरेको प्रदेशको सरकार, हामी कहीँ नेतृत्वमा छौँ, नेतृत्वमा नभए पनि हामी संयुक्त सरकारमा छौँ, हामी चाहन्छौँ यो सरकारले गरेका कामहरूका सन्दर्भमा वर्षभरि हामीले प्रचार गर्न पाउनुपर्छ। हामी चाहन्छौँ यो मुख्यमन्त्रीले भन्नुभएको जस्तै सरकारले गरेको कामको कारणले गर्दा एकजना कार्यकर्ताको पनि शिर निहुरो हुन्न र शिर ठाडो पारेर अघि नै हाम्रो मान्य देवराज चालिसाले भन्नुभएको जस्तै शिर ठाडो पारेर हिँड्ने अवस्था बन्नुपर्छ, बनाउन सक्नुपर्छ, हामीले बनाउने हो।
14: त्यस्तै कांग्रेस उपसभापति पार्टीभित्र कारवाही र जिम्मेवारी बाँडफाँडमा दोहोरो मापदण्ड देखिएको भन्दै नेतृत्व शैलीप्रति असन्तुष्टि पनि जनाउनुभयो। उहाँले पार्टीभित्रको गुटगत राजनीति अन्त्य गरेर एकताबद्ध कांग्रेस निर्माण गर्नुपर्ने बताउनुभयो। विशेष महाधिवेशनको पक्ष वा विपक्षमा उभिएका आधारमा कसैलाई विभेद नगर्ने स्पष्ट पार्नुभयो। उहाँले पछिल्लो निर्णयहरूले पार्टी सबैलाई समेटेर अघि बढ़न खोजिरहेको सन्देश दिएको दावी गर्नुभयो। महिला संघको सभापतिमा मीना खरेल, संसदीय दलको नेतामा भीष्मराज आङ दाबे तथा केन्द्रीय समितिमा 19 सदस्य मनोनित गरिनु त्यसैको उदाहरण भएको शर्माले जिकिर गर्नुभयो। उहाँका अनुसार ती मध्ये धेरै नेता विशेष महाधिवेशनमा सहभागी भएका थिएनन्, तर पार्टीले उनीहरूको भूमिका र योगदानलाई सम्मान गर्दै जिम्मेवारी दिएको हो। लामो समयदेखि चर्चामा रहेका 60-40 भागभण्डाको राजनीतिको संस्कार अब अन्त्य हुनुपर्ने उहाँले बताउनुभयो। समानले भन्नुभयो, अब 60-40 कुरा छोडिदिनुहोस्, अब सबै मिलेर 100% कांग्रेस बनाऊ, उहाँले भन्नुभएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली काँग्रेसभित्र सम्पूर्ण र भावनात्मक एकता नभएसम्म आगामी निर्वाचनमा अपेक्षित सफलता प्राप्त गर्न नसकिने बताउनुभयो। पोखरामा आयोजित विशेष प्रादेशिक भेलालाई सम्बोधन गर्दै उहाँले पार्टीका तल्लो तहका सदस्य र आम जनताले महसुस गर्ने गरी मानसिक र भावनात्मक रूपमा काँग्रेस एक हुनुपर्नेमा जोड़ दिनुभयो। नेतृत्व तहले व्यक्ति विशेषलाई व्यवस्थापन गरेर गरिने एकताले मात्रै सम्पूर्ण एकताको सन्देश दिन नसक्ने मुख्यमन्त्री पाण्डेको तर्क थियो। उहाँले पार्टीभित्रको आन्तरिक एकता नै भविष्यको निर्वाचनमा परिणाम निकाल्ने मुख्य आधार भएको बताउनुभयो। मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार अहिले नीति तथा कार्यक्रम र बजेटको पूर्व तयारीमा रहेको जानकारी दिनुभयो। उहाँले केन्द्रीय नेतृत्वले विगतमा कोरेको विकासको खाकालाई प्रदेश सरकारले फिडब्याकका रूपमा लिएर आगामी बजेटमा समेट्न चाहेको बताउनुभयो। सिंगो पार्टीका जिम्मेवार निकायकै ठाउँमा बसेर गण्डकीको समृद्धिका लागि गर्ने विचार विमर्श सरकारका लागि मार्गदर्शक हुने उहाँको विश्वास छ। वर्तमान राजनीतिक अवस्थाको चर्चा गर्दै उहाँले संघीय सरकारका प्रधानमन्त्री र मन्त्रीहरू नै स्थापित लोकतान्त्रिक र संसदीय व्यवस्थामाथि प्रहार गर्ने उद्धत रहेको आरोप लगाउनुभयो। उहाँले व्यवस्थामाथि प्रश्न उठ्ने गरी भइरहेको गतिविधि रोक्न काँग्रेसभित्रको एकता अनिवार्य शर्त भएको बताउनुभयो। मुख्यमन्त्रीको हैसियतले आफ्नो कार्यशैलीको कारण कुनै पनि काँग्रेस कार्यकर्ताले समाजमा शिर झुकाएर हिँड्नु नपर्ने उहाँले दावी गर्नुभयो। भोलिका दिनमा पनि यही निष्ठाका साथ काम गर्ने उहाँले बताउनुभयो। साथै उहाँले सीमित स्रोत र साधनका बावजुद बजेट विनियोजनमा आफूले कुनै पनि पूर्वाग्रह र पक्षपात नगरेको उहाँले स्पष्ट पार्नुभयो। उहाँले दुर्गम क्षेत्रलाई प्राथमिकता दिने कारणमा कतै बजेट तलमाथि देखिए पनि भावना र उद्देश्यमा कुनै खोट नरहेको स्पष्ट पार्नुभयो। नेपाली काँग्रेसका नेता प्रवक्ता देवराज चालिसले वर्तमान सरकार आफ्नो समक्षमता र गतिका कारण आफै पतनको बाटोमा गएको दावी गर्नुभएको छ। बिहिबार पोखरामा आयोजित काँग्रेसको विशेष प्रादेशिक भेलालाई सम्बोधन गर्दै उहाँले सरकारको कार्यशैली पूर्ण रूपमा असफल भइसकेको टिप्पणी गर्नुभयो। अहिले सरकार बनेको 46 दिन भइसक्यो तर यस्तै 46 भन्दा बढ़ी गल्ती गरिसकेको छ। उहाँले भन्नुभयो 100 दिनमा 101 गल्ती गर्ने सरकार आफै ढलेको इतिहास हामीले देखिरहेका छौं। यो सरकार पनि त्यस्तै गरिरहन्छ। कार्यक्रममा उहाँले स्थानीय तह जनप्रतिनिधिहरूलाई आगामी निर्वाचनलाई अन्तिम परीक्षाका रूपमा लिन सचेत गराउनुभयो। चालिसले पार्टीको छवि सुधार्न ठूला भाषण भन्दा ससाना र अर्थपूर्ण व्यावहारिक परिवर्तन आवश्यक रहेको बताउनुभयो। जनमत पार्टीले मध्य प्रदेश सरकार विरूद्ध दर्ता भएको विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न आफ्नो प्रदेश सदस्यहरूलाई व्हिप जारी गरेको छ। मध्य प्रदेश सभामा रहेको जनमत पार्टीको बिहिबार बसेको संसदीय दलको बैठकले यस्तो व्हिप जारी गरेको हो। बैठकपछि संसदीय दलका नेता चन्दन सिंहले पत्र सार्वजनिक गर्दै सरकारको विश्वासको प्रस्तावको विपक्षमा अनिवार्य रूपमा उपस्थित भई मतदान गर्न निर्देशन दिएका हुन्। राजनीतिक दल सम्बन्धी ऐन 2073 दफा 28 उपदफा 1 अनुसार व्हिप जारी गरिएको उल्लेख छ। पत्रमा 2083 जेठ 31 गते हुने विश्वासको प्रस्तावमाथि मतदानमा संसदीय दलको निर्णय अनुसार विपक्षीमा मतदान गर्न सबै सदस्यलाई निर्देशन दिएको हो। मध्य प्रदेशमा काँग्रेसको नेतृत्वमा सरकार छ। सरकारको मुख्यमन्त्रीमा काँग्रेसका मध्य प्रदेशको सभापति एवं प्रदेश सभा सदस्य कृष्ण यादव रहेका छन्। कृष्ण यादव नेतृत्व र सरकारबाट जनमत पार्टीले वैशाख 21 गते समर्थन फिर्ता लिएर आफ्ना मन्त्रीहरूलाई समेत फिर्ता बोलाएका थिए। जनमत पार्टीले काँग्रेस नेतृत्वमा रहेका सरकारले दलहरूको समन्वयमा काम नगरेको सरकार लिएको लक्ष्य अनुसार विकास निर्माणका कामहरू अगाडि नबढ़ाएको नीति तथा कार्यक्रम अनुसार काम गर्न नसकेको आरोप लगाउँदै समर्थन फिर्ता लिएको हो। जनमत पार्टीले समर्थन फिर्ता लिएपछि कृष्ण यादवले भोलि विश्वासको मत लिने भएका छन्। अब आर्थिक समाचार। जेठ महिनाको अधिकांश ब्याङ्कहरूको ब्याजदर स्थिर राखेको छ। ब्याङ्कहरूले प्रकाशन गरेको ब्याजदर तालिका अनुसार यो महिनामा 6 ब्याङ्कले ब्याजदर घटाउँदा 2 ब्याङ्कले सामान्य बढ़ाएका छन् भने 12 ब्याङ्कको ब्याजदर स्थिर रहेको छ। प्रकाशित तालिका अनुसार एनएमबी ब्याङ्क, एनआईसी एसिया ब्याङ्क, हिमालयन ब्याङ्क, नेपाल ब्याङ्क, स्ट्याण्डर्ड चार्टर्ड ब्याङ्क र कुमारी ब्याङ्कले ब्याजदर केही घटाएका छन्। एनएमबी ब्याङ्कले व्यक्तिगत तर्फको ब्याजदरमा 0.2% बिन्दुले घटाएको छ। संस्थागत तर्फ भने ब्याजदर स्थिर राखेको छ। एनआईसी एसिया ब्याङ्कले व्यक्तिगत र संस्थागत दुवैतर्फ 0.25% बिन्दुले घटाएको छ। हिमालयन ब्याङ्कले व्यक्तिगत तर्फ 0.25% बिन्दुले घट्दा संस्थागत स्थिर राखेको छ। नेपाल ब्याङ्कको ब्याजदर व्यक्तिगत तर्फ 0.25% बिन्दुले घटेको छ भने संस्थागत तर्फ ब्याजदर स्थिर राखेको छ। उता स्ट्याण्डर्ड चार्टर्ड ब्याङ्कले व्यक्तिगत तर्फ 0.1% र संस्थागत तर्फ 0.27% बिन्दुले घटेको छ। कुमारी ब्याङ्कको व्यक्तिगत तर्फ 0.09 र संस्थागत तर्फ 0.49% बिन्दुले ब्याजदर घटेको छ। उता सिद्धार्थ ब्याङ्क र सिटिजन ब्याङ्कले ब्याजदर भने झिनो बढेको छ। सिद्धार्थ बैंकले व्यक्तिगत तर्फ 0.05% बैन्दुले बढ़ाउँदा संस्थागत तर्फ स्थिर राखेको छ। सिटिजन बैंकले भने संस्थागत तर्फ 0.5% बिन्दुले बढ़ाउँदा व्यक्तिगत तर्फ 0.05% बिन्दुले घटेको छ। बाँकी बैंकहरूको व्यक्तिगत र संस्थागत दुवै ब्याजदर वैशाख र जेठ महिनामा समान छ। यसरी ब्याजदर परिवर्तन नगर्ने बैंकहरूमा राष्ट्रिय वाणिज्य बैंक, नोबिल बैंक, प्रभु बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, साइनिमा बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक र एभरेस्ट बैंक रहेका छन्। बितेको 24 घण्टामा 2,365 सवारी चालक सवारी नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट राज्य कोषमा रू 21,70,504 राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 88, नियम विपरीत राइड सेयरिङ गरेका 258, संकेत बत्ती उल्लंघनकर्ता 156 र तीव्र गतिमा सवारी साधन हुइकाएका 174 जनालाई कार्यवाही गरिएको हो। यसै गरी लेन अनुशासन पालन नगर्ने 126, निषेधित क्षेत्रमा हरन बजाउने 128, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 124, एकातर्फी सड़कमा सवारी चलाउने 163 र अन्य सवारी नियम पालना नगरेको 1,121 जनालाई कार्यवाही गरिएको हो। विदेशको समाचार, पाकिस्तानको दक्षिणी पश्चिमी प्रान्त बलुचिस्तानमा भएको झडपमा 5 सैनिक र 7 आतंकवादी गरी 12 मृत्यु भएको पाकिस्तानी अधिकारीले जनाएका छन्। आतंकवादीहरूले विस्फोटक उपकरण सैनिकहरूको समूह नजिक विस्फोट गरेपछि उनीहरूसँग झडप भएको अधिकारीहरूले बताएका छन्। एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै एएफपीले झडपमा 5 सैनिकहरू मारिएको र अर्को 1 सैनिक गम्भीर घाइते भएको बताएका छन्। अपरेशनको क्रममा आतंकारीहरूको एउटा समूह फेला परेपछि सेनाद्वारा आक्रमण गरिएको जनाइएको छ। गोली हानाहानका क्रममा 7 आतंकवादी मारिएको सेनाको मीडिया शाखाले विज्ञप्ति जारी गर्दै भनेको छ। विज्ञप्तिमा प्रान्तको सबैभन्दा सक्रिय तथा उग्र पृथकतावादी समूह बलुच लिबरेशन आर्मीले आक्रमणको जिम्मेवारी लिएको बताएको छ। संयुक्त राज्य अमेरिकाले आतंकवादी संगठन घोषणा गरेको उक्त समूहले आक्रमण र आत्मघाती बम विस्फोट गर्दा सैन्य प्रतिष्ठानहरू साथै प्रहरी र नागरिक प्रशासनका अधिकारीहरूलाई लक्षित गरेको बताएको छ। हालैका वर्षहरूमा बीएलएले यसै क्षेत्रमा काम गर्ने अन्य प्रान्तका पाकिस्तानीलाई साथै विदेशी ऊर्जा कम्पनीहरूमाथि आक्रमण बढ़ाएको जनाएको छ। गत वर्ष यो समूहले 450 यात्री बोकेको रेलमा आक्रमण गरेपछि उनीहरू विरूद्धको अपरेशन शुरू भएको जनाइएको छ।

टेनिसका प्रदीप खड्का र एथलेटिक्सकी नारायणी भण्डारी सर्वोत्कृष्ट वर्ष खेलाडी भनिश्चित भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बिहिबार पोखरामा भएको दशौं संस्करणको रारा पोखरा स्पोर्ट्स अवार्ड 2022मा पुरूषतर्फ प्रदीप र महिलातर्फ नारायणी सर्वोत्कृष्ट वर्ष खेलाड़ी घोषित भएका हुन्। टेनिसका प्रदीपले नोमिनेसनमा परेका विज्ञान टी खत्री जुडो र सञ्जु विक्रम शाह भलिबललाई पछि पार्दै सर्वोत्कृष्ट वर्ष खेलाड़ी पुरूषको अवार्ड जिते। त्यस्तै एथलेटिक्सकी 800 मिटर धावेका नारायणीले मोनिका राणा आचार्य र मनिषा तामाङ जुडोलाई पछि पार्दै सर्वोत्कृष्ट वर्ष खेलाड़ी महिला विधामा अवार्ड जितिन्। अवार्ड विजेता नारायणी 800 मिटर दौड़की स्वर्ण पदक विजेता र राष्ट्रिय कीर्तिमानधारी धाविका हुन्। पीपल्स च्वाइस अवार्डमा भने राजन दर्लामीले जिते। नोमिनेशनमा परेका 5 जना बीच भएको प्रतिस्पर्धामा दर्लामीले फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, आईटीएफ तेक्वान्दोकी सुस्मिता थापा र क्रिकेटका विपिन खत्रीलाई पछि पार्दै अवार्ड जितेका हुन्। दर्शकको भोटका आधारमा सबैभन्दा बढ़ी मत प्राप्त गर्ने दर्लामीलाई उक्त अवार्ड प्रदान गरिएको हो। खल्ती एप मार्फत प्राप्त भोटलाई यस विधामा मान्यता दिएको थियो। सर्वोत्कृष्ट वर्ष खेलाड़ी पुरूष र सर्वोत्कृष्ट वर्ष खेलाड़ी महिला तथा पीपुल्स च्वाइस विधामा अवार्ड प्राप्त गरेका प्रदीप र नारायणीले ट्रफी सहित एक एक थान स्कूटर पनि प्राप्त गरेका छन्। त्यस्तै सर्वोत्कृष्ट वर्ष उदयमान खेलाड़ीको अवार्ड निमा राई ब्याडमिण्टनले जितिन्। उनकोले अनुष्का अधिकारीले एथलेटिक्स र सचिन सुनार टिकन्दलाई पछि पार्दै आफूलाई अब्बल साबित गरिन्। सर्वोत्कृष्ट वर्ष प्रशिक्षक विधामा सिद्धान्त अधिकारी एथलेटिक्सले अवार्ड जिते। उनले रेखामाया गुरूङ तेक्वान्दो र टेनिसका कुमार अधिकारीलाई पछि पार्दै अवार्ड आफ्नो पोल्टामा पारेका हुन्। सर्वोत्कृष्ट वर्ष खेल संस्था वा क्लब तर्फको अवार्ड कास्की जिल्ला क्रिकेट संघले जित्यो। मैदान सुधारदेखि निरन्तर प्रतियोगिता आयोजना र खेलाड़ी उत्पादनमा महत्वपूर्ण योगदान दिएको क्रिकेट संघले अवार्ड जितेको हो। सर्वोत्कृष्ट वर्ष उदयमान खेलाड़ी र सर्वोत्कृष्ट वर्ष प्रशिक्षक र सर्वोत्कृष्ट वर्ष खेल संस्था क्लब तर्फको अवार्ड प्राप्त गर्ने सबैले नगद 35,000 सहित ट्रफी प्राप्त गरेका छन्। यता मञ्चले वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड यस वर्ष दिननाथ बराललाई प्रदान गरेको छ। वर्षभरिमा खेल सम्बन्धी गरेको रिपोर्टिङका आधारमा बरालले अवार्ड जितेका हुन्। विगत 2 दशक भन्दा अगाडिदेखि पत्रकारिता गर्दै आएका बराल मञ्च गण्डकीको पूर्व अध्यक्ष हुन् भने रेडियो नेपाल, कारोबार दैनिक र पोखरा क्लिक .com कार्यरत छन्। पोखरा 22 भूमिका स्थायी बासिन्दा उनले खेलकुद पीठलाई मुख्य आधार बनाएर पत्रिका गर्दै आएका छन्। उनी दर्जनौ संघ संस्थाबाट सम्मानित र पुरस्कृत भइसकेका छन्। ओलम्पियन टीकाबहादुर बोगटीलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड दिएको छ। नेपाल खेलकुद मञ्च गण्डकीले ओलम्पियन टीकाबहादुर गोगटीलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड अर्पण गरेको हो। विक्रमसम्वत 2019 सालमा गोर्खाको तापले गाउँमा जन्मिएका बोगटीले एथलेटिक्सको माध्यमबाट नेपालको गौरवलाई अन्तर्राष्ट्रिय जगतमा पुर्याउने बोगटीलाई मञ्च कार गण्डकीले लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरेको हो। गोर्खाका भिराला पाखाहरूमा दौड़िने किएका उनले 2037 सालमा नेपाली सेनामा भर्ना भएपछि खेल जीवनलाई व्यावसायिक रूपमा अगाडि बढ़ाएका थिए। 2044 सालदेखि अन्तर्राष्ट्रिय ट्र्याकमा पाइला तयार राखेका बोगटीले राष्ट्रिय स्तरका थुप्रै प्रतियोगिताहरूमा स्वर्ण पदक जितेर आफूलाई अब्बल साबित गरेका छन्। अब अन्तमा एउटा मौसम सम्बन्धी जानकारी। हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नजिकमा रहेको तल्लो वायुमण्डलमा रहने न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ। बाँकी भूभागमा आंशिक बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै कोशी प्रदेशको 1-2 स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, बाँकी हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका 1-2 स्थानमा चट्याङसले मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी पहाड़ी र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी र मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका 1-2 स्थानमा चट्याङसले मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबरसँग आजको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु कि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। प्रतिपक्षी सांसदहरूको बहिष्कार र विरोधबीच सरकारको निन्दा कार्यक्रम पारित। मर्दिए पदयात्रा क्षेत्रमा एक पर्यटन हराएपछि स्थानीय बाहेक सरकारवालाद्वारा खोजी कार्य तीव्र। मूल्य वृद्धि विरूद्ध निर्माण व्यवसायको आन्दोलन। देशभर निर्माण कार्य ठप्प पार्ने चेतावनी। सुकुम्बासीलाई लाल पूजा नपाउन्जेल मासिक 15,000 भत्ता दिने सरकारको तयारी। विशेष महाधिवेशनपछि पनि एकता कायम गर्नुपर्नेमा कांग्रेस सभापति गगन थापाको जोड़। कांग्रेसभित्रको भावनात्मक एकताले मात्रै चुनाव जित्न सकिने मुख्यमन्त्री पाण्डेको जिकिर। सुदन गुरूङमाथि छानबिन गर्न सरकारद्वारा समिति गठन। जेठ महिनाकामा अधिकांश ब्याङ्कहरूको ब्याजदर स्थिर। ट्राफिक कार्यवाहीमा एकै दिन 21,70,000 राजस्व संकलन। र 10 पोखरा स्पोर्ट्स अवार्ड सम्पन्न।
रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबरसँग आएको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार भिजन अहिले 9 बजे खबरसँग लाउनेछ। हामी छौँ सफलताको पाइलामा। अब केही भनौँ पाइ सुन्न सक्नुहुन्छ विभिन्न गीत सङ्गीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जलाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज।
4: रेडियो सफलता 103.4 मेगाहर्ज।
5: सुन्न मन लाग्यो।
6: हेर न साङ्लो बरो, बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
7: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
8: बेला तँलाई स्यालेरी, बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
9: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575, 9807-15947, 9507-32575।
10: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
11: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
10: अनि कहाँ छ छोरा यो पसल?
11: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
12: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
11: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
10: पोखरा 2 बिन्दावासिनी बस पार्क।
11: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
10: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
11: मोबाइल नम्बर 9847-59581,
10: 9166-15475।
13: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: बनाउन लागेको कुरा त तलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल ढोका अर्जन गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
1: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
2: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
3: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी हब सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0161 541 9584 541 9585। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 0161 525 9004। आल्मुनियम मेटल उद्योग पर्सियङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: नेपाल सरकार विज्ञापन हो।
6: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
7: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
6: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
7: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
6: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061520179।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 7 बजेको छ।
3: रेडियो सफलता 103.4 मेगाहर्ज।
4: मनको ढोका डगडगाउने कार्यक्रम, जीवनमा खुशी ल्याउने कार्यक्रम, कार्यक्रम
5: उमंग
4: गुरु प्रेमराज जीको ज्ञान अनि सन्देश सँगै
5: ज्ञानी का मैं गुरु।
4: अब आइतबारदेखि शुक्रबारसम्म बिहान 7 बजे सुन्न नभुल्नुहोला रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम उमङ्ग सुन्न नभुल्नुहोला।

0: Umangga.
1: यस संसारमा असम्भव कुराहरूलाई सकारात्मक सोचले सम्भव बनाउँछ।

समय शुभ रहोस, एकदम उत्कृष्ट रहोस, तपाईका राम्रा राम्रा हर मनोकामना पूर्ण हुन्। एउटा एउटा बहानाले हामी खुशी बटुल्ने गर्दछौं। यो खुशी बटुल्दै आफ्नो जीवनमा त्यो शान्तिलाई पनि अंगालौं। त्यसले हाम्रो जीवनलाई परिपूर्ण पार्दछ। हामी सुन्दर देखिन्छौ। मन भित्रैबाट हामी गदगद भएपछि हाम्रो सबै कर्म राम्रा बन्दछन्। आज पनि उमंगमा तपाईँको नजिकै हाजिर भएकी छु मन्दिरा। यहाँहरू सम्पूर्णलाई हार्दिक शुभकामना व्यक्त गर्दै अभिनन्दन गर्दछु।

हामी प्रत्येक कुरालाई आफ्नो मन र बुद्धिद्वारा बुझ्न चाहन्छौ, तर केही यस्ता चिजहरू छन् जसलाई केवल अनुभव मात्र गर्न सकिन्छ, जस्तो तिर्खा लाग्नु र पानी पिएर तृप्त हुनु।

बत्ती बाल्नुहोस्, अँध्यारो हटाउनुहोस् आफ्नो जीवनमा, सुख र शान्तिले आफ्नो जीवन जिउनुहोस्। आज म तपाईलाई जे दिन गइरहेको छु त्यो सबभन्दा अमूल्य चीज हो। तपाई जादु मन्त्र बिर्सन सक्नुहुन्छ, कुनै चीज छ भने त्यसलाई हराउन पनि सक्नुहुन्छ, तर म जे दिन गइरहेको छु यदि तपाईले यो कुरा बुझ्नुभयो भने तपाईको पूरै जिन्दगी परिवर्तन हुनेछ। यो भन्दा बहुमूल्य चीज अरू हुनै सक्दैन, किनकि यो हो कुरा विवेकको, यो हो कुरा यस जीवनको, यो हो कुरा यस जीवनमा आनन्द लिने विषयको, यो हो कुरा यो जुन जीवन रूपी उपहार तपाईलाई प्राप्त भएको छ त्यसलाई स्वीकार गर्ने बारेमा।

अनि कसले तपाईलाई यो जीवन दिए? कसले तपाईलाई यो जीवन दिए? उनले तपाईलाई यो जीवन दिए जसले सारा संसारको रचना गरेका हुन्। तपाई चन्द्रमालाई हेर्नुहुन्छ, आज म सुन्दै थिएँ त एकजनाले भन्यो, कसैले गीत गायो भने चारवटा चन्द्रमा उदाए जस्तै हुनेछ। यदि कुनै राति साँच्चै नै चारवटा चन्द्रमा उदाए भने मलाई त हाँसो उठ्यो, तुरन्तै डाक्टर कहाँ जानेछन्? मैले त चारवटा चन्द्रमा देखिरहेको छु, केही त गडबडी भयो। अनि चारवटा चन्द्रमा उदाउनु भनेको कुनै चीजको उपस्थितिमा त्यो माहौलको शोभा बढ्नु हो, माहौल राम्रो हुनु हो। यति राम्रो चीज जुन प्राप्त भएको छ, मानिसले त कल्पना पनि गर्न सक्दैन यो भन्दा राम्रो चीज उसले अरू के पाउन सक्छ। त तपाईलाई म एउटा उदाहरण दिन्छु अनि तपाई यो सुन्नुहोस्, किनकि यदि यो उदाहरण बुझ्नुभयो भने धेरै कुरा बुझ्नुहुनेछ। त म एउटा कोठा बनाउन लगाउँछु, बनाइएको छैन, बनाउन लगाउँछु। अनि त्यो कोठा एकदमै राम्रो कोठा छ, सुन्दर कोठा छ, राम्रो भन्दा राम्रो सिंहमरमरको छ त्यसको भुइँ। भित्तामा चित्रकला यस्ता यस्ता मानिसहरूको छ जो संसारमा सुप्रसिद्ध छन्। त्यसमा राम्रो भन्दा राम्रो पर्दा लगाइएको छ, त्यसमा गलैंचा जुन बिछ्याइएको छ त्यस कोठामा, त्यो यस्तो बिछ्याइएको छ कि कुरै नगरौं। त्यसमा हरेक चीजको प्रबन्ध छ। अब एकजना यस्तो व्यक्तिलाई म खोज्दछु जो साँच्ची नै निकै गरीब छ, जोसँग केही पनि छैन। हेर्नुहोस्, यस्तो व्यक्ति, यस्तो दरिद्र व्यक्ति जसले यस्तो कोठाको उसको जीवनमा कल्पना पनि गर्न सक्दैन, उसलाई म भन्छु कि म तिमीलाई एउटा यस्तो ठाउँमा लिएर जान्छु जुन अत्यन्तै राम्रो छ। अब उसलाई त्यस कोठासम्म म लिएर जान्छु। रातिको समय छ अनि रात पनि यस्तो छ, अँध्यारो, चन्द्रमा छैन, छेउ छाउमा कहीँ कतै पनि बत्ती छैन, निष्पट्ट अँध्यारो, सबै ठाउँमा अँध्यारै अँध्यारो छ। अनि ऊ त्यस कोठामा प्रवेश गर्छ, जस्तै ऊ त्यस कोठा भित्र जान्छ, म उसलाई एउटा कुरा भन्छु कि बत्ती बाल्न नबिर्सिनु। उसले त्यो कुरा बिर्सिन्छ, अब कोठामा प्रवेश गर्छ, यताउता हेर्ने कोशिश गर्छ, उसले केही देखिरहेको त छैन, अनि के गर्न थाल्छ, हातले छाम्न थाल्छ। अब उसले हातले छाम्न थाल्छ अनि त्यहाँ एकदमै राम्रो सुन्दर भाँडो राखिएको छ सिसाको, र त्यो झर्छ

0: अब के भयो भुइँमा सिसै सिसा, अनि उसले देखिरहेको त छैन। अलि अघि जान्छ, त्यसपछि उसलाई सिसाले घोच्छ, घोच्छ कि घोच्दैन, अनि के हुन्छ? दुख्छ, पीड़ा हुन्छ, कराउँछ। अब के गरोस् बिचराले? जब खुट्टामा सिसाले घोच्यो भने अघि बढे, दुख्छ तैपनि दुख, होइन त? अनि पछि गयो तैपनि दुख। अब उसले आँखा ठूलो पारेर हेर्ने कोशिश गर्छ। उसले आँखा जति उघारेर हेरे पनि, यति उघारे पनि अँध्यारो छ भने उसले केही देख्न त सक्दैन। जे होस्, यदि उसले आफ्नो खुट्टाबाट सिसा निकाले पनि ऊ कता जाला? उसले देखिरहेको छैन सिसा कहाँसम्म फैलिएको छ। अनि उसले के गरोस्? एउटै कुरा छ, के यो कोठा राम्रो छ कि छैन त्यो कुरा कहिले थाहा हुन्छ? त्यो कहिले थाहा हुन्छ? बत्ती बालेपछि। त्यसमा जुन कला छ त्यसको आनन्द उसले कहिले लिन सक्छ? त्यहाँ जुन खानेकुरा राखिएका छन् तिनलाई उसले कहिले देख्न सक्नेछ? त्यहाँ जुन पलङ राखिएको छ त्यसमा उसले कहिले सुत्न सक्नेछ? यी सारा कुरा, आनन्द लिने, चित्रकलालाई हेर्ने, खानेकुराको आनन्द लिने, पलङमा सुत्ने, सिसाबाट बच्ने, पानी पिउने, यी सबै समस्या बत्तीकै हो? त्यसो भए मेरो एउटा प्रश्न छ, तपाईँ नै हो ऊ? मैले भने गरीब गरीब जोसँग केही पनि छैन, जब तपाईँ जन्मिनु भयो तपाईँसँग के थियो? कति पैसा थियो तपाईँसँग जब तपाईँ आमाको गर्भबाट जन्मिनु भयो? कति पैसा ल्याउनु भएको थियो आफूसँग? एक कौडी पनि थिएन। सबभन्दा दरिद्र, दरिद्र दरिद्र भन्दा पनि दरिद्र, गरीब भन्दा पनि गरीब, दरिद्र दरिद्र दरिद्र दरिद्र दरिद्र भन्दा पनि दरिद्र, गरीब भन्दा पनि गरीब। यस्तो गरीब त कोही पनि छैन। र नौ महिनादेखि केही खाएकै थिएन, नौ महिनादेखि केही पनि खाएको थिएन। हेर्नुहोस्, जब म जान्छु संसारमा, मानिसहरू मसँग यही प्रश्न सोध्छन्, हजुर पानी छ कि छैन यो कोठामा? अनि म के भन्छु? बत्ती बाल्नुहोस्। जब प्रकाश हुन्छ भने तपाईँ देख्न सक्नुहुनेछ, जब तपाईँ देख्न सक्नुहुनेछ भने तपाईँका शंका आफसे आफ हट्नेछन्।
1: थप जानकारीका लागि प्रेमरावत.com अथवा 01590-1765 र 98-43-1651 मा सम्पर्क गर्न सक्नुहुन्छ।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखराक महानगरपालिका 32 गगन गौडा।
4: हेलो
5: हेलो,

0: मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईले? मेरो म्यासेजमा आएको गोप्य ओटीपी नम्बर तपाईलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भन्ने रहेछ? के भयो
0: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल, किन दिन्छ?
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
3: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराउ।
3: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
6: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011090 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
5: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
6: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
5: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
6: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
5: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
6: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 01157476068, मोबाइल नम्बर 9856028104।
5: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
7: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट सप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिवकुमार। सम्पर्क नम्बर 9805267793 97659607। दोस्ती टु मिट सप हार्दिक बधाई। रेडियो सफलताका शुभचिन्तक, विभिन्न सामाजिक संघ संस्थामा आबद्ध सामाजिक व्यक्तित्व श्री सपना गिरीज्यू, 10 नानी महिलाहरूको पोखरामा सम्पन्न प्रथम केन्द्रीय अधिवेशनबाट नेपाल 10 नानी महिला केन्द्रीय समितिको गरिमामय अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा उहाँको सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई ज्ञापन व्यक्त गर्दछौ। रेडियो सफलता 103.4 MHz परिवार।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ

0: साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
1: करण साइकल पसल, आँखा हस्पिटल, पोखरा 17, घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: मठ मन्दिर,
3: गुरुकुल,
2: चैत्य गुम्बा
3: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
2: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
3: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम, पोखरा 6 बैदाम।
4: खै जन्म दर्ता दिनुस् त?
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: पहिला कसैले भनेन?
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
8: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
9: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
8: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
9: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
10: बाकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिप्पे ढुङ्गा, पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 9811062983, 9855852855। सम्झनुहोस् है, बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
7: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
7: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
7: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
7: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
11: हैन ए बुढा, बिहान बिहान काई नलाकाउ।
12: घर बनाउन लाएको कुरा त तपाईँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल, झोका, अर्जन गर्न समिष्ट कष्ट उद्योगतिर जान लागेको होइन
11: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
13: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
14: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौं, असल उपभोक्ताको परिचय दिउँ।
16: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।
2: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
3: समाजमा साँच्चै चाहिँ एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरू शान्ति समितिको रहेको हुन्छ।
4: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
5: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
2: आर्थिक
6: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
7: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समयजी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ।
2: राजनैतिक
8: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरी र पानी जस्तो छ।
9: मदन भण्डारी चाहिँ साँच्चै अन्य नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइ राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
2: मानव अधिकार र पत्रकारिता
10: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
2: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ज मा कार्यक्रम समय सन्दर्भ।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। कार्यक्रम समय सन्दर्भमा आज हामी छलफल गर्नेछौ अहिले शैक्षिक सुधारका लागि हामीले गर्न सक्ने एउटा व्यक्तिबाट हुन सक्ने प्रयास लाई पनि हामी जोड्नेछौ। शिक्षाको अवस्थातर्फ हामी त्यति जाँदैनौ, तर हामीले गर्न सक्ने शिक्षक विद्यार्थी अभिभावक र विद्यालय समितिले व्यवस्थापन समितिले गर्न सक्ने भूमिका के हुन सक्छ यो तर्फ जोड्नेछौ। त्यो सँगसँगै एउटा व्यक्तिको जो शिक्षा जीवनको अनुभव र त्यो सफल त्यो व्यक्तिले सफलता प्राप्त गर्न त्यो ऊर्जाशील समय व्यतीत गरिराख्न र उहाँले गरेका क्रियाकलापबाट आम नागरिकले चाहिँ अझै ऊर्जा प्राप्त गर्नको लागि के गर्नुपर्छ यी विषयहरूमा हामी छलफल गर्नेछौ। हामीसँग मलाई लाग्छ चिर परिचित व्यक्तित्व हुनुहुन्छ। पुतली बजार नगरपालिका शैक्षिक सुधार कार्यदलका संयोजक हुनुहुन्छ। त्रिभुवन आदर्श नमूना माविका पूर्व प्रधान अध्यापक हुनुहुन्छ। साँच्चै नै आदर्श त्रिभुवन आदर्श नमूना मावि नाम मात्र होइन, कामले पनि नमूना बनाएर त्यहाँ एउटा स्थापित विद्यालय स्थापना गर्नको लागि अगाडि निरन्तरता दिनको लागि ठूलो योगदान छ सरको र योग प्रशिक्षक पतञ्जली योगका योग प्रशिक्षक हुनुहुन्छ मुक्ति प्रसाद रेग्मी। उहाँसँगको कुराकानी लिएर आएका छौँ सर। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
1: धन्यवाद, नमस्कार।
0: हजुर, अत्यन्त दौडधुप खट्ने व्यक्ति तपाईँ होइन, अहिले निवृत्त जीवन चाहिँ कस्तो भइरहेको छ सर?
1: अब निवृत्त जीवन त हिजोको खटाइले गर्दा यत्तिकै बस्न सकिएन। पुतली बजार नगरपालिकाको नगर प्रमुख तुलसीराम रेग्मीज्यूले अब तपाईँको सेवानिवृत्त जीवन नगरपालिकालाई दिनुहोस् र अरू विद्यालयमा पनि गएर तपाईँले आफ्नो अनुभवहरू कसरी शिक्षालाई राम्रो बनाउन सकिन्छ त्यो बारेमा साथीहरूसँग बसेर आफ्नो अनुभव सेयर गर्नुहोस् र एउटा चाहिँ नि कार्यदल बनाइदिन्छौँ, त्यो कार्यदलबाट तपाईँ चाहिँ अगाडि बढ्नुहोस् भनेको हुनाले मेरो संयोजकत्वमा अरू चारजना कर्मचारी साथीहरू हुनुहुन्छ, दुईजना शिक्षा शाखाको हुनुहुन्छ, एकजना इन्जिनियर हुनुहुन्छ, एकजना लेखा अधिकृत हुनुहुन्छ र हाम्रो पाँचजनाको टिम चाहिँ विद्यालयमा जान्छ र हाम्रो एउटा नारा छ शैक्षिक सुधारको लागि हाम्रो अभियान तपाईँको जिज्ञासा हाम्रो समाधान भन्ने एउटा नारा लिएर हामी विद्यालय विद्यालयमा पुग्छौं र वास्तवमा अहिले कस्तो भयो भनेदेखि विद्यालयमा टिचरहरूको पनि अलिकति मनोबललाई उकास्नुपर्ने, विद्यार्थीहरूलाई पनि अलिक पढाइतिर मोटिभेट गर्नुपर्ने, अभिभावकहरूसँग पनि बसेर छलफल गर्नुपर्ने अनि जनप्रतिनिधिज्यूहरूलाई पनि सँगै राखेर उहाँको आफ्नो कार्यक्षेत्रभित्रका विद्यालयलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर हामीले व्यापक रूपबाट चाहिँ छलफल गर्दै आएका छौं। विशेष गरिकन मैले प्रधान अध्यापक ज्यूसँग बसेर प्रशासनिक र अन्य विद्यालयको भौतिक अवस्थाको बारेमा जानकारी लिन्छु। दुईजना शिक्षा शाखाका साथीहरू कक्षामा बसेर साथीहरूको क्लास हेरेर उहाँहरूलाई फिडब्याक दिने काम हुन्छ अनि एउटा इन्जिनियर साथी हुनुहुन्छ, उहाँले विद्यालयको भौतिक पक्षलाई निहाल्नुहुन्छ र एकजना लेखा अधिकृत हुनुहुन्छ, उहाँले लेखा प्रणाली किनभने अहिलेको हिसाब किताब विद्यालयमा अब धेरै विवादहरू आइराख्ने भएको हुनाले त्यो लेखालाई पनि चुस्त दुरुस्त पारदर्शी कसरी बनाउन सकिन्छ भनेर लेखापाललाई र प्रधान अध्यापकलाई सँगै राखेर उहाँले प्रशिक्षण गर्नुहुन्छ। हामी टिफिनभन्दा अगाडि यो काम गर्छौं। अब खाजा खाइसके पछाडि हाम्रो स्लाइड प्रेजेन्टेसन हुन्छ, अभिभावक कस्तो हुने, विद्यार्थी कस्तो हुने, शिक्षक कस्तो हुने, आम तपाईँको विद्यालय व्यवस्थापन समितिले कस्तो कस्तो भूमिका निर्वाह गर्नुपर्ने, सरकारवाला संघ संस्थाहरू जति पनि हुन्छ हाम्रो स्थानीय सरकारदेखि अहिले के गर्नुपर्ने भन्ने बारेमा हामी व्यापक रूपबाट त्यसमा छलफल गर्छौँ र एउटा निष्कर्ष निकाल्छौँ र भावी रणनीति बनाएर त्यो अनुसार साथीहरूलाई अगाडि बढ्न उहाँलाई एकदमै मोटिभेट गरेर योग साधना गराएर त्यहीँ जति समय पुग्छ योग साधना गराएर साथीहरूलाई खुसी बनाएर हामी निस्कन्छौँ र हामी लगभग त्यो दिन त्यहीँ बिताएका हुन्छौँ कि हामी स्कुल अनुगमन निरीक्षण भनेर यस्तो गयो, प्रधान अध्यापकसँग बस्यो, दुई चारवटा कुरा गर्यो अनि त्यत्तिकै चाहिँ फर्केर चाहिँ हामी आउँदैनौँ र हामीले त्यहाँ गइसके पछाडि साथीहरूलाई उजागर र अब अहिले अलिकति कस्तो छ भने जनप्रतिनिधि साथीहरू गुनासो आउँछ, जनप्रतिनिधिहरूले अलिक शिक्षकहरूलाई थोरै शिक्षकहरुको भावना सँग मेल नखानी गरेर कुराकानी व्यवहार गरेका घटनाहरु शिक्षकहरुलाई अलिकति डोमिनेट गरेका कुराहरु आउँछन्। त्यो त्यो विषयमा पनि हामी उहाँहरू सबैसँग बसेर गुरु यस्तो हो, गुरु यस्तो हुनुपर्छ, गुरुलाई सम्मान दिनु पर्यो कि हाम्रो वैदिक हिन्दू सनातन धर्मले पनि गुरुलाई एउटा उच्च सम्मान दिएको छ। गुरु वर्मा, गुरु विष्णु, गुरु देव महेश्वर, गुरु साक्षर परम वर्मा तस्मै श्री गुरुवे नमः त्यो दिएको छ भने गुरु पनि त्यस्तै आचरणको हुनु पर्यो। र त्यो गुरु आफ्नो आचरणमा ठिक भइसके पछाडि अनि अरूबाट पनि हामीले त्यस्तै खालको सम्मान प्राप्त गर्छौं भनेर साथीहरूसँग बसेर यसरी फर्किन्छौं।
0: भनेपछि स्कूल विद्यालय अनुगमन निरीक्षण विद्यालयको भौतिक संरचना मात्रै हेर्ने होइन कि एकछिन बसेर होइन अथवा दिनभरि नै बसेर शिक्षकहरूको मनोबल, उहाँहरूको आत्मविश्वास, विद्यार्थीहरूको अवस्था पनि हामी निरीक्षण गर्छौँ
1: एकदम पुरै
0: हजुर। यो कसरी डेली हुन्छ कि साप्ताहिक गर्नु भएको छ कि अरू के कामहरू भएको छन् त यो शैक्षिक सुधार कार्यदलबाट?
1: यसमा खास गरिकन कस्तो छ भने हाम्रो शिक्षाको कामलाई कति पनि डिस्टर्ब नगरिकन शाखाबाट हुने कामहरूलाई प्रभावित नहुने गरेर एक दुईजना साथी शाखामा रहनुहुन्छ, दुईजना साथी जानुहुन्छ र अनि त्यो जुन विषयसँग अब तपाईँको इन्जिनियर इन्जिनियरिङ त भौतिकतर्फको पाटो त्यसरी हेर्छौँ र त्यो आलो पालो दिनदिनै हुँदैन, दिनदिनै हुँदैन,
0: सबै मिलाउनु पर्छ,
1: सबै मिलाउँछौँ तर जाँदा हामीले कसैलाई खबर नगरिजान्छौँ। हिँड्ने बेलामा त्यहाँको वडा अध्यक्षज्यूलाई र प्रधान अध्यापकलाई यही साथीहरूलाई बोलाइदिनुहोस् है भनेर हामी चाहिँ हिँड्छौँ, अरू बाहिर त्यस्तो हामीले केही गर्दैनौँ।
0: भनेपछि एकदमै प्रभावकारी त्यसको रिजल्ट चाहिँ कस्तो आइरहेको छ, कतिको प्रभावकारी भएको भएको
1: साथीहरूबाट सकारात्मक कुरा आएको छ। यस्ता खालका विद्यालय अनुगमन हुन्थे, अब त्यहाँ आउने हेडसरसँग चाहिने आउने कुरा गर्ने जाने हुन्थ्यो, यसरी आउनु भएको थियो भन्ने कुरो हुन्थ्यो, हामीले प्रत्यक्ष भेटेर त्यो हामीले केही कुरा हामीले सेयर गर्न पाउँछौँ। यो व्यापक रूपबाट तपाईँहरूले जुन चाहिँ नि यो योजना लिएर आउनुभयो, अब त्यहाँ पनि कस्तो छ भने यसको टपिक चाहिँ शैक्षिक सुधारको लागि हाम्रो अभियान, तपाईँको जिज्ञासा हाम्रो समाधान, हामी बोल्दैनौँ। शिक्षकलाई के समस्या पर्यो, प्रधान अध्यापकलाई के समस्या पर्यो, विद्यालय व्यवस्थापन समितिलाई के समस्या पर्यो, उहाँका कुरा सुन्छौँ र अनि ती समाधानका उपायहरू हाम्रो अनुभवले दिएका उपायहरू बताउँछौँ।
0: कति प्रभावकारी काम, त्यो एकदम गहिरिएर शिक्षाको भनौँ न एकदम गहिरो गरी मसिनो गरी त्यहाँभित्रका समस्याहरू बुझ्नु भएको छ कि सर? तपाईँको त्यो शैक्षिक जीवन लामो समयसम्म शिक्षा क्षेत्रमा तपाईँले व्यतीत गर्नुभयो होइन, त्यो हिसाबले पनि थोडा यो त्यहाँ चाहिँ पुतली बजार नगरपालिकामा शैक्षिक सुधार कार्यदल भनेर गठन गर्नुमा तपाईँकै योगदान छ है यो हिसाब
1: नगरपालिकाले। अब तपाईँको बाँकी जीवन जति छ एउटा स्कुललाई त कुरा दिनुभयो, अरू स्कुलमा पनि तपाईँले दिनु पर्यो भनेको हुनाले अनि हामीले त्यसो भए यसो गरौँ न त, म एक्लै जाने कुरा भएन, मलाई यति यति साथी चाहियो र हामी यसरी काम गर्छौँ भनेर मैले उहाँलाई एउटा चाहिँ प्रस्तावना पेश गरेँ। प्रस्तावना पेश गरेपछि अनि कार्यपालिका बैठकले त्यसलाई पास गरिदिनु भयो। त्यो बैठकमा मेरा योजना उहाँहरूलाई सबै कुरा सुनाए, सबैले चाहिने हुन्छ भनेपछि अनि हामी चाहिँ मुभ गरेका छौँ।
0: हजुर, अहिले तपाईँको अनुभवमा सर, पहिला विद्यालयमै गएर काम गर्नुभयो होइन, त्यो विद्यालयलाई कसरी मैले उत्कृष्ट नमुना बनाऊ भनेर लागि पर्नुभयो, दिन रात मन वचन कर्मले लागि पर्नुभयो सर। अहिले हेर्दाखेरि त्यो अनुगमनमा पनि जानुभएको छ होइन, त्यो हेर्दाखेरि के भन्छ सर, अनुभवले शिक्षक, विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापन समितिको भूमिका चाहिँ कस्तो हुनुपर्छ सर, कस्तो देख्नुभयो?
1: कस्तो राम्रो प्रश्न गर्नुभयो। पहिला कुरो जे भए पनि शिक्षक नै हो, शिक्षक त्यस पछाडि त्यो विद्यालयको प्रधान अध्यापक हो। हामीले सही किसिमबाट काम गर्न सक्यौँ भने, किनभने प्रधान अध्यापक त त्यो कन्डक्टर हो नि त, त्यो स्कुललाई पुरा गुडाउनु पर्यो नि त, त्यसो भएको हुनाले एउटा प्रधान अध्यापकले मात्रै गर्ने त केही होइन, त्यहाँभित्रको चाहिने मेसिनेरी चलाउनु पर्यो। त्यसको लागि शिक्षकहरूलाई विश्वासमा लिएर, शिक्षक पनि मेरो पेसा यस्तो हो, भनेर समर्पित भएर लाग्नुपर्छ। यो समर्पणको कमी देख्छु होइन, किनभने एउटा आमाको काग छुटाएर ल्याएको सानो बच्चा जुन चोटि बोली बोल्दैछ त्यसको हात समातेर भोलि यो मुलुकको सुयोग्य नागरिक बनाउने मेरो काँधमा ठुलो जिम्मेवारी छ भनेर टिचरले त्यसरी सोधिदिनु भयो भने राम्रो भयो, यसलाई मैले ठुलो मान्छे बनाउने यो भन्नुभयो भने होइन होइन, अब यो पढाउन आएको हो, मेरो ड्युटी हो, घन्टी लाग्छ जान्छु अनि आउँछु, 10 to 4 हो भन्ने खालको मानसिकता, मेरो जागिरी मानसिकता हो, मलाई त थाहै हो, मैले जसो गरे नि हुन्छ भन्ने भयो भने त्यहाँ बिग्रियो। त्यसो हुँदा शिक्षा के हुनुपर्छ, समर्पित भएर लाग्नु पर्यो पेसाप्रति। एक दोस्रो कुरो, विद्यार्थी लगनशील हुनु पर्यो, मैले पढ्नुपर्छ, मैले घरको काम गर्नुपर्छ, अन्य कुराहरू पनि मैले गर्नुपर्छ भनेर उसले पनि लगनशील भयो, र त्यो लगनशील बनाउनको लागि पनि उसलाई उत्प्रेरणा जगाउने काम चाहिँ शिक्षकको हो, किनभने अहिलेको समय भनेको बच्चालाई माया दिएर उत्प्रेरणा जगाएर खोजमूलक तरिकाबाट सिकाउने तरिका हो। हाम्रो पालामा त झोलाभरि किताब बोकेर गइन्थ्यो, गुरुले कुट्नुहुन्थ्यो, घोकाउनुहुन्थ्यो, होमवर्क नगरी गाली गर्नुहुन्थ्यो, ड्रेस नलाए गाली गर्नुहुन्थ्यो, अहिले चाहिने त्यो प्रवृत्ति छ, तर पनि अहिले किताब पढ्नुभन्दा पनि शिक्षकहरूले के गर्नुपर्छ त भन्दा बच्चालाई पढ्नु पर्यो, कुन परिवेशको छ, बुवा आमा घरमा हुनुहुन्छ हुनुहुन्न, यिनको आर्थिक अवस्था के छ, एउटै क्लासमा पढाएको विद्यार्थी नि कोही असाध्यै राम्रो, कोही मध्यम खाले, कोही जति पढाए पनि हुँदैन भन्नुहुन्छ नि, अनि उसलाई एक अरू पिट्नुहुन्छ, गाली गर्नुहुन्छ, तर वास्तवमा उसको अवस्था के हुन सक्छ, उसको बुवा नहुन सक्छ, आमा नहुन सक्छ, बुवा आमा घरमा कल झगडा गरेको हुनसक्छ, हरेक कुराले त्यो बच्चालाई चाहिँ असर पार्ने हुनाले सोसियो इकोनोमिक अवस्थाले पनि, किन एउटा साथीले राम्रो कलम लिएर आउँछ, कापी लिएर आउँछ, उसँग छैन, उसले राम्रो चिज खान्छ, उसँग पैसा छैन, आदि कुराहरू हुन्छ नि त, त्यसो भएको हुनाले शिक्षकले बच्चाको मनोभावना बुझेर उसको फ्यामिलीलाई बुझेर पढाइदियो भनेदेखि राम्रो हुन्छ, र विद्यार्थी पनि के हुन्छ, विद्यार्थीलाई चाहिँ लगनशील बनाउने चाहिँ जिम्मेवारी पनि हामी शिक्षकको हो, किनभने हामी त ढिलो आए पनि पिट दिने, ड्रेस नलाए पनि पिट दिने, होमवर्क नगरे पनि पिट दिने, त्यो छ नि त, तर त्यो कहिले पनि त्यस्तो गर्न चाहिँ हुँदैन, उसलाई बुझ्नु पर्यो किन यो बच्चा ढिलो आयो, त्यो कुरा अहिले अब सोसल मिडियामा यस्ता खालका असाध्यै मर्मस्पर्शी भिडियोहरू पनि छन् कि, मैले त्यही भिडियोहरू पनि कतिपय ठाउँमा देखाउँछु, सर म्याडमहरू चाहिँ कतिपय रुनुहुन्छ भने त्यस्तो छ, अब मैले तपाईँले भन्दै हुनुहुन्थ्यो, अब मैले शिक्षकको कुरा गरेँ, विद्यार्थीको कुरा गरेँ, अभिभावक सचेत हुनु पर्यो, स्कुल पठाइदिएछु भनेर मात्रै हुँदैन, टाइममा स्कुल गई गएन, घरमा समयमा आउँछ आउँदैन, कस्तो साथीसँग यसको सङ्घर्ष छ होइन, र अभिभावक समय समयमा विद्यालयमा गएर आफ्नो बाबु नानीको पढाइको बारेमा उहाँले हेर्सरलाई भेट्ने, विशेष शिक्षकहरूलाई भेटेर भजभज्याउनु, त्यो बच्चा सधैँ माथि छ हेर्नुहोस् मेरो अनुभवमा। अब यो सामुदायिक स्कुलमा त कस्तो छ भन्नु होला भने अभिभावकहरू त्यति आउनुहुन्न कि, तर बोलाउँदाको समयमा आउने, छड्की चेक जाँच गर्ने गर्दा त्यहाँ सर म्याडमहरूलाई पनि सजिलो हुन्छ, र उहाँको बच्चा पनि मेरो ठिक छ कि छैन भन्नेको थाहा हुन्छ, कस्तो सङ्गतले चाहिँ नि सङ्गतवालासँग हिँडेको छ भन्ने खालको पनि अभिभावकले चाहिँ जानकारी राख्नुपर्छ नि त, अब तपाईँको झिँगाको सङ्गत गर्यो भने त्यस्तै झिँगा जस्तै फोहोरतिर जाने हो, माउरीको सङ्गत गर्यो भने फुलतिर जाने हो, त्यहीँ पनि राम्रा नराम्रा विद्यार्थीहरू छन्, ती राम्रा नराम्रा विद्यार्थीहरू मध्येमा राम्रो खालको विद्यार्थी, पढ्ने खालको विद्यार्थीसँग सङ्गत गर्यो भने उसको ऊ पनि राम्रै बन्छ, त्यहीँ खराब खालका विद्यार्थीहरू पनि पक्कै पनि छन् नि त, हामीले त एउटै बास्केटभित्र यो धनीको, यो गरिबको, यो किसानको, यो मजदुरको भन्ने कुरो त आएन, एउटै बास्केटमा राखेर सबैलाई समान व्यवहार गरेर बराबर माया गरेर चाहिँ लैजाने, यदि अभिभावकले त्यसमा चासो दिनुभयो भने बच्चाको पढाइ राम्रो भयो, र विद्यालय व्यवस्थापन समिति चाहिँ नि जिम्मेवार बन्नु पर्यो, किनभने अब त्यो शिक्षा नियमावलीमा उहाँलाई जुन जिम्मेवारी तोकिएको छ त्यो अनुसारको जिम्मेवारी मैले पूरा गरेको देख्दिनँ, किनभनेदेखि कतिपयलाई त त्यो शिक्षा नियमावलीको बारेमा थाहै छैन, ल तिमी भइदेऊ भने भइदिएको, कतिपय ठाउँमा तपाईँको अब राजनीतिक हिसाब दलले पनि भाग बन्दाको हो, अनि त्यहाँ गइसके पछाडि आफ्नो काम के हो, कर्तव्य के हो होइन भन्ने कुरा चाहिँ मैले बुझेको बुझिदिनुपर्छ भन्छु होइन, धेरै जसो ठाउँमा त्यो अलिकति विवाद आउने, अब एउटा इन्ट्रेस्टले मान्छे त्यहाँ छिर्यो, मैले कसैलाई जाहिर पाउनु छ, यहाँ केही काम गर्नु छ, अहिले कुरा गर्नु छ भनेर चाहिँ नि यदि त्यो त्यो मानस पोर्टलमा राखेर विद्यालय व्यवस्थापन समिति चल्यो भने स्कुल चलेन. म एउटा विद्यालय यो मन्दिरमा छिरेँ, यहाँ मैले यहाँको हेडसरलाई सहयोग गर्ने हो, यहाँका शिक्षकलाई सहयोग गर्ने हो, यहाँको बाबु नानीका मर्का बुझ्ने हो. विद्यालय व्यवस्थापन के कुराको कमी छ भन्ने कुरा यदि उहाँहरूले चाहिँ बुझेर त्यो व्यवस्थापनतर्फ लाग्नुभयो भने पक्का पनि राम्रो हुन्छ. र त्यतातिर चाहिँ धेरैको ध्यान चाहिँ जाँदैन.
0: तर हामीले जति सोचेका छौँ विद्यालय समिति, विद्यालय व्यवस्थापन समिति त्यो निष्पक्ष बनाउन सकेका छौँ त
1: छैन. हुनुपर्छ,
0: हुनुपर्छ.
1: त्यहाँभित्र छिरेपछि कुनै पनि दलको चाहिँ कलर देखिनु हुँदैन, त्यो चाहे त्यो हेडमास्टर होस्, चाहे त्यो शिक्षक होस्, चाहे चाहिँ विद्यालय व्यवस्थापन.
0: अझै पनि राजनीतिक आस्थाकै आधारमा शिक्षकहरू सरुवा गर्ने होइन, यता ल्याउने उता लाने होइन, प्रधानमा व्यापकको जिम्मेवारी दिने अझै पनि छ.
1: हजुर,
0: यो चाहिँ विडम्बना नै हो,
1: विडम्बना नै
0: हो. हजुर, त्यो सँगसँगै सरोकारवाला अथवा राज्यको भूमिका चाहिँ कस्तो हुनुपर्छ?
1: अब राज्यले अहिले त अब तपाईँको 12 पढाइ स्थानीय सरकारलाई दिइसके पछाडि यो एउटा स्थानीय सरकारको लागि महत्वपूर्ण पाटो पनि हो. आफ्नो कन्टेक्स्ट अनुसारको, परिवेश अनुसारको पाठ्यक्रम बनाएर यदि लागू गर्न सकियो भने त्यो हुन्छ. जस्तो कि अब अहिले मैले देखेको के छ भने शिक्षामा लगानीकै अभाव छ. लगानी किनभने शिक्षा एउटा प्रणाली हो, यसलाई चाहिँ नि मैले आइपिओ भन्छु. आई भनेको इनपुट हो, लगानी हो, अनि पी भनेको प्रक्रिया हो, प्रोसेस हो, ओ भनेको चाहिँ नि त्यसको चाहिँ आउटपुट हो, प्रतिफल हो, नतिजा हो. राम्रो लगानी छ, त्यो चलाउने मान्छे जुन अपरेटर हो, प्रधान अध्यापक, त्यहाँको विद्यालय व्यवस्थापन समिति, शिक्षक सबै मिलेर राम्रोसँग चल्यो, अवश्य पनि त्यसको आउटपुट के आउँछ? राम्रो आउँछ. अनि हामीले चाहिँ के गर्छौँ भन्दा विश्वास चाहिँ कमाउन सक्छौँ. र त्यो लगानीको अभाव देख्छु. अब स्थानीय सरकारले पनि कुरा सक्दैन, हिजो सङ्घीय सरकारको नेतृत्वमा हुँदाखेरि पनि यस्तै गाह्रो हुन्थ्यो. बजेट थोरै आउँछ, अनि त्यो के छ भन्दाखेरि परिवारलाई मकै सरे जस्तो यता न उतिको हुने कि. अहिलेको परिवेश अनुसार शिक्षालाई प्रविधिसँग जोड्न पर्यो, त्यहाँ त स्मार्ट बोर्डहरू, इन्टरेक्टिभ बोर्डहरू जोड्न पर्यो, कम्प्युटरहरू राखिदिनु पर्यो होइन, यो कुरा त गर्नु पर्यो नि. यति तपाईँसँग मैले भने एउटा शाखामा कर्मचारी छ भने ल्यापटप पनि हुन्छ, उहाँलाई कम्प्युटर पनि हुन्छ, शिक्षकलाई चाहिँदैन. शिक्षकले किनेर लाने हो भने राज्यले भन्नु पर्यो तिमीहरूले आफै किन भनेर, व्यवस्थापन त गरिदिनु पर्यो नि त. आज हामी सामुदायिक र संस्थागतको बिचको खाटो यही त हो नि. उहाँले आवश्यकता अनुसारको लगानी गर्नु भएको छ, त्यही खालको प्रतिफल दिनुहुन्छ, त्यही खालको उहाँले अपरेटिङ गरिराख्नु भएको छ. हामी कहाँ के छैन? लगानी छैन. लगानी नभएपछि त्यसको राम्रोसँग अपरेसन गर्न सकिएन, अपरेसन गर्न नसकेपछि के आएन? नतिजा आएन. त्यसो हुँदा रिक्सले चलाउने हो नि त. जसले रिक्सले स्कुल चलायो, जे होला होला, जस्तो पर्ला म सहन्छु भनेर गयो भने त्यो स्कुल अगाडि बढेको छ. धेरै ठाउँमा प्रधान अध्यापक साथीहरूले बाह्य स्रोतबाट रकम खोजेर ल्याएर विद्यालय अगाडि बढाएको देख्छु, र मैले गरेको पनि त्यही हो. तर अहिले मलाई कस्तो लाग्छ भने घरिघरि दुःख लाग्छ कि किन काम गर्यो, राम्रो गर्यो गर्दै हो, अनि त्यहाँ खुट्टा तानेर आलोचना गर्ने, त्यसलाई बिगार्ने, भत्काउने मान्छे हाम्रै समाजमा भएको. यो हाम्रो समाज बिग्रेको कारण त्यस्तो हो, किन हामी नेपाली त एकदम भाग्यवानी नि, अर्काको कुरा काटेर खान पाइने, बाबा आमाले गरिदिएपछि घरको एक दुईजनाले गरेपछि अरू सबै बसेर खान पाइने, सबै फुर्सदिनु. जब मान्छे फुर्सदिनु भएपछि उसले के गर्छ त भन्दा यस्तै यस्तै नचाहिने फन्टुस कुराहरू गरेर समाजलाई चाहिँ भनाउने, बिगार्ने काम गर्छ यो. किनभने विदेशमा यस्तो छैन कि, 80 पुग्न लागेका बुढाबुढीले नि सबैसँग खुट्टो चलेर एउटा काम गरे, आफ्नो खुट्टा आफै उभिएर खासहरूको मुलुक बनेको छ. यहाँ त तपाईँको एउटाको पाखुरामा 5-10 चाहिँ जान पालिनु पर्ने हो, हाम्रो विडम्बना यो छ. र यो राज्यको कुरा के हो भन्नुहोला भने नेपालको कन्टेस्ट अनुसार हिमाल, पहाड, तराईलाई सुहाउने गरेर करिकुलममा आउनुपर्छ, शिक्षा नीति आउनुपर्छ. जस्तो कि पहाड़ी क्षेत्र में पहाड़ को विकास को संभावना हम भादा तक पर्यटन को संभावना भो जड़ीबुटी है हमारा ये छहरी खोला खोला प्रशस्त मात्रा में विद्युत निकाल्नु पर्यो. अरब ने तेल बेच हमें बेचने हमें तो ये खाल चीज बेचने हो, हम पानी बेचने हिमालको चिसो पानी त्यो बेच्न सक्नु पर्यो राज्य त्यो खालको एउटा नीति आउनु पर्यो त्यस्तै खालको बाबु नानीहरूलाई चाहिँ पढाउनु पर्यो स्कुलिङ गर्नु पर्यो र राम्रो हुन्छ अब पहाडमा के छ अब हिमाली क्षेत्रमा कुन खालको फलफुल हुने हो पहाड़ी क्षेत्र में कुन खाल फलफूल होने हमी कृषि प्रधान देश भाव कृषि तीर ठैक्क अभिभावक के भन्न नजाओ नजाओ नजाओ तरकारी बारी में नजाओ खेत में नजाओ मटो नसरी नहीं हो विदेश में तब को मटोस बच्चा खेला बालुआस खेला हर एक एक्टिविटी में भोलि उसे स्ट्रगल करूर्ने क्या बच्चा देखि उसे स्ट्रगल कर हमी तो न हम बच्चा परेशा बानी जा न हम बच्चा तब को खेतमा जान्छ न हाम्रो बच्चाले चिया पकाउँछ न हाम्रो बच्चाले तपाईँको कपडा धुन्छ हो कसरी मान्छे सोसलाइजेसन तसर्थ मान्छेले त्यो बच्चालाई समाजमा घुलमिल हुनको लागि सामाजिक हरेक कुरामा बच्चालाई इन्भल्भ गर्छु व्यवहारमा लाने मृत्यु संस्कार पनि देखाइदिने होइन हरेक एक्टिभिटी समाजमा जति हुन्छ नि त्यो भयो भने उसले समाजबाट पनि सिक्छ कि र अहिलेको बच्चा कस्तो छ भने असाध्यै ट्यालेन्ट छ तर उसले के चाहन्छ भन्दा प्रविधि चाहन्छ र हामीसँग अहिले पनि झोलाभरि किताब बोकेर जाने र हातले लेखेर पढ्ने छ अबको जमाना भनेको तपाईँको यो पेपर पेन्सिल लेस जमाना राज्यले चाह्यो भने के सक्दैन आँट हुनु पर्यो नि सबभन्दा पहिलो प्राथमिकता भनेको मुलुकको लागि स्वास्थ्य हामी स्वास्थ्य नरहे चाहिँ केही गर्न सक्दैनौँ स्वास्थ्य पछि शिक्षा आफ्नो मुलुकलाई सुहाउने शिक्षा कस्तो हो भन्ने बारेमा नीति निर्माणकर्ताले चाहिँ नि योजना बनाउनु पर्यो त्यस पछाडि बल्ल रोजगारीका अवसरहरू आउँछ मान्छेमा एक खालको प्रवृत्ति छ अब बाहिरै बाहिरै बाहिरै बाहिरै यहाँ सम्भावना छैन किन छैन सम्भावना गर्नु पर्यो नि विदेश गएर भाँडा धुनेले यहाँ धोयो भन्न विदेश गएर अरू कहाँ चाहिँ काम गर्ने आफ्नै घरको चाहिँ जमिन जग्गा हेरेर त्यो अनुसारको व्यवसाय गर्न सकिन्न तपाईँको फलफुल खेती पशुपालन हरेक काम गर्न सकिन्छ नि त अनि हामी नगर्ने अनि विदेशबाट आयो विदेशतिर चाहिँ पैसा गयो भनेर हुन्छ त्यसो राज्यको त्यो नीति हुनु पर्यो हाम्रो मेन कुरा हामी नीतिमै अल्मलिरहेछौँ कि यहाँनिर
0: कता कता नीति सँगसँगै हामी हरेक कुरामा के छ जस्तै तपाईँ हाम्रो हुर्काएको बस खुल्ला आकाश मुनि स्वतन्त्र रूपले होइन अहिलेको बच्चाहरू एउटा बन्धनमा जस्तो होइन एउटा घरबाट अर्को घर
1: जानु
0: अनि साथीभाइ पनि त्यो वरिपरिको साथी नै छैन उसले नजिकको व्यक्ति नै चिन्दैन
1: कोही मान्छे घर आयो भने आउनुहोस् बस्नुहोस् चगडी दिने गुन्द्री दिने सोफा राख्ने कहाँ हो त्यो जान्दैन पानी पिउनुहुन्छ तपाईँ प्यास लाग्छ छैन यस्तो हो नि त हामी हिजो अतिथि देवो भव भनेका थियौँ होइन अहिले हाम्रा घर आएको छ कुकुरदेखि सावधान कोही नआउ हाम्रा घर डर लाग्दो कुकुर छ भरे कुकुर पालिहाल्छ पहिला के हुनुहुन्थ्यो आमाले बाँडेर खानुपर्छ है बाबु भनेर भन्नुहुन्छ अहिले तिमी खाऊ त है तिमी मात्रै खाऊ
0: हो यो के सर जस्तै त्यो खुल्ला आकाश मुनि हेर्दाखेरि त्यो सिर्जना पनि प्रस्फुटन हुँदो रहेछ कि हामी बारी कामला गर्दै खाली खुट्टा
1: होइन नेचरसँग धेरै कुरा तपाईँले खाली खुट्टा भन्नुभयो नि ओहो यो खाली खुट्टामा हाम्रो खुट्टाको पैतालामा त हाम्रो शरीरको इन्टरनल सिस्टमको एकुप्रेसरका पोइन्टहरू रहेछन् त्यो योगसँग जोडौँला हामी होइन खाली खुट्टा हिँड्दा त्यो तपाईँको सानसाना गिटी बालुवा काँडो सबैले त्यहाँ घोज्दै जाँदा एक प्रेसर हुँदो रहेछ कि हाम्रो इन्टरनल सिस्टमहरू सबै एक्टिभेट हुँदो रहेछ अहिले मान्छेले के गर्न जान्यो मोबाइल चार्ज गर्न जान्यो तर शरीर चार्ज गर्न जानेन शरीर चार्ज गर्ने भनेको चाहिँ योग गर्ने हो पानी पिउने मात्रै पनि शरीर चार्ज
0: हुन्छ तर यो ठ्याक्कै योगसँग पनि जोड्नु भयो म आउँदै पनि थिएँ हुन त यो शिक्षा विषय पनि शिक्षासँग सम्बन्धित विषय दिनभरि गफ गरे पनि सकिँदैन योग पनि फेरि त्यस्तै विषय छ थोरै समयको पाबन्दी छ तर जोड्ने कोसिस गर्छु किनकि सरको त्यो ऊर्जाशील जीवन होइन यो रिटायर्ड लाइफपछि पनि केही न केही गर्नुपर्छ भन्ने खालको त्यो सकारात्मक सोच ऊर्जा साँच्चै नै योगले नै दिएको होला अहिलेको यो समयमा चाहिँ सर योग अहिले व्यस्त जीवन छ त्यो योग चाहिँ किन अपरिहार्य छ
1: असाध्यै राम्रो प्रश्न हजुरले जोड्नुभयो मान्छेले बिहानदेखि बेलुकासम्म खट्ने मान्छे के देश र दुनियाँको लागि खटिया छ तर उसले केही गरेको छैन आफ्नो लागि के नितान्त ऊ त पहिला कुरो त स्वास्थ्य रहनु पर्यो नि त स्वास्थ्य रहनको लागि तपाईँको नियमित रूपमा योग ध्यान प्राणायाम व्यायामको जरुरी छ मान्छेलाई धेरै खालको तनाव छ राम्रो काम गर्नेले पनि यो मुलुकमा सुख पाएन नराम्रो काम गर्नेले त पाउने कुरै भएन जब मान्छेले अलिकति राम्रो काम गर्न थाल्छ अनि उसलाई चारैतिरबाट घेराबन्दी गरेर अनि यसलाई कसरी तल पारौँ भनेर समाजका त्यही मान्छेहरू लाग्छन् सबभन्दा विडम्बना दुःखको कुरा यो त्यसैले योग गर्नुपर्छ योगले यो चञ्चल मनलाई स्थिर बनाउँछ भोक लाग्ने बनाउँछ निन्द्र लाग्ने बनाउँछ चिन्ताबाट मुक्त गराउँछ त्यसर्थ योग अपरिहार्य छ वास्तवमा योग भनेको जोड हो र धार्मिक रूपबाट हेर्दाखेरि यो आत्मालाई परमात्मासँग हाम्रा ऋषि मुनिहरूले आफ्नो मनलाई भगवानसँग जोड्नको लागि ध्यान गरेर बस्नुहुन्थ्यो योग गर्नुहुन्थ्यो तर अहिले हामी के गर्दैछौँ त भन्दा योगलाई कहाँ जोड्दैछौँ त भन्दा स्वास्थ्य जीवनशैलीमा जोड्दैछौँ र वास्तवमा अब यो अहिले अब हाम्रो समाजमा राज्यको तर्फबाट स्थानीय सरकार भनौँ प्रदेश सरकार संघीय सरकारले पनि योगहरू भनौँ न पतञ्जली योग अब जीवन विज्ञानका योग साधनाहरू जीवन विज्ञान प्रयोगशालाको माध्यमबाट हरेक प्रकारका योग गुरुहरूबाट सन्त महन्तबाट योगका कार्यक्रमहरू अगाडि चलिरहेका छन् र धेरै पहिला हो म पतञ्जली योगसँग जोडिएँ र विशेष गरिकन हाम्रो स्याङ्जाको आचार्य बालकृष्णजी जो रामदेव बाबासँग निकट भएको नाताले र हामी त्यतातिर लाग्यौँ र योग स्याङ्जालाई एउटा योगमय स्याङ्जा बनाइएको विगत छ पछिल्लो समयमा यो चाहिँ कमी आएको छ र यसलाई अब म आफूले त निरन्तर रूपमा गर्छु र त्यो करिकुलममा पनि हुनुपर्छ भनेर मागे अनुसार राज्यले पनि राख्यो करिकुलममा छ तर योगको बारेमा चाहिँ धेरै जसो स्कुलमा चाहिँ पढाइ हुँदैन कपालमाथि भनेको के हो अनुलोम विलोम भनेको के हो आसन भनेको के हो प्राणायाम भनेको के होइन मुद्रा भनेको के हो आदि कुराहरूको बारेमा किताबमै छ तर शिक्षकलाई ज्ञान छैन म के भन्छु भने त्यो विषयमा पनि कमसेकम एउटा प्रशिक्षक ल्याएर हुन्छ एउटा स्कुलबाट मौका आउँदा दिने एउटा टिचरलाई चाहिँ तपाईँको तालिममा पठाइदियो सात दिनको तालिम गर्नुभयो भने र पन्ध्र दिनको तालिम गर्नुभयो भने कमसेकम पनि उहाँले 60 प्याकेज सिक्नुहुन्छ 60 प्याकेज भनेको तपाईँको 2 घन्टामा सिकाउन सकिन्छ त्यति भयो भने उसको जीवन पूर्ण हुन्छ मान्छे निरोगी हुन्छ
0: यो हामीले झट्ट हेर्दाखेरि सर योगले चाहिँ शरीरलाई मात्रै पक्कै पनि जोड्दैन त्यहाँ मानसिक र आध्यात्मिक पक्ष पनि जोड्दैन यसको प्रभाव चाहिँ कस्तो रहन्छ
1: शारीरिक मानसिक संवेगात्मक सबै अङ्गहरूलाई सन्तुलनमा राख्ने काम योगको खाना खानु त हुन्छ नि तर तपाईँलाई निन्द्र परेन तपाईँलाई एकदम छटपटी चल्यो तपाईँ एकदम तनावमा रहनुभयो कता जाम के गर्नु अहिले धेरै सुसाइडका घटनाहरू देखिन्छन् नि यही त हो नि मान्छेले आफ्नो मनलाई के गर्न सक्दैन कन्ट्रोल गर्न सक्दैन सबभन्दा ठुलो कुरो आफ्नो मनलाई हो अब अरूले त्यो खाछ मैले पनि खाम मैले खानै पर्छ भन्ने छैन नि आफ्नो मनलाई कन्ट्रोल गर्नु पर्यो नि त यस्ता खालका सबै कुरा शरीर यो भनेको वास्तवमा मैले बुझेको कुरा शरीरलाई चाहिँ नि सन्तुलन राख्ने कुरा हो अब यसमा खास गरिकन अब त्यहाँ योगका किताबहरूमा लेख्न सकिन्छ योग चाहिँ 4 प्रकारको छ मन्त्र योग लय योग राजयोग मन्त्र योग हामी बिहानै उठेर नुहाइधुवाइ गर्छौँ हाम्रो जुन हिन्दू धर्म हो यसमा चाहिँ जति हाम्रा गुरुहरूले बिहान उठेर गायत्री मन्त्र भन्नुहुन्छ नि त्यो पनि एउटा योग हो ओम भूर्भुवः स्वः

0: दया कति सुन्दर छ यो भित्रको भाव यति हृदय स्पर्शी छ नि यति शक्तिशाली छ नि यो एउटा शक्तिशाली मन्त्र हो यस्तो मन्त्र पनि एउटा योग हो यसले पनि हाम्रो शरीरलाई के गर्छ त भन्दा सन्तुलन राख्नमा चाहिँ मद्दत गर्छ अब त्यस पछाडि लय योग भनेको छ लय भनेको गीत हो हामी विभिन्न खालका गीतहरू गाउँछौँ भगवान्सँग जोडिएका गीतहरू गाउँछौँ त्यसले एकैछिनलाई मनलाई कस्तो शान्त बनाउँछ लय लय आउँछ हामी गीतहरू गाइन्छ हरेक गीतले गीत गाएको बेलामा जस्तै सुकै दुःख पीडा पनि हामीले भुल्दैन मरि जाने छोला रामको नाम नबोल रामको नाम नबोल हेर्नुहोस् त कस्तो छ यो एउटा चाहिँ लय हामी लय योग छ अब राजयोग भनेको छ अब जब कि हाम्रो यो ब्रह्म कुमारी ईश्वरी विश्वविद्यालयमा त्यहाँका चाहिने अब साधकहरू हुनुहुन्छ भाइ बहिनीहरू उहाँहरूले आफ्नो चाहिने त्यो प्रयोगशाला भनौँ उहाँको विश्वविद्यालयमा सबैलाई जम्मा गरेर बडो मन्त्रमुक्त ध्वन लगाएर ध्यान दिएर सकारात्मक कुराहरू विकास गर्ने गरेर त्यो खालको एउटा चाहिने राजयोग वास्तवमा यो राजाले ठुडा बडाले गर्ने योग योग राजयोग र अब अर्को आयो हठयोगको कुरा छ जुन पतञ्जली ऋषिले प्रतिपादन गर्नुभएको र पछि रामदेव बाबाले यसलाई यो चाहिने तपाईँको सामाजिक सञ्जाल भनौँ मिडियामा ल्याएर यसलाई विश्वव्यापीकरण गर्नुभयो र उहाँसँगै जोडिएर आचार्य बालकृष्णले औषधिको बारेमा कुरा गर्नुभयो र यसमा के छ भने हाम्रो यो शास्त्रमा के भनेको छ भने अमन्तरम अक्षरम नास्ति नास्ति मूल मनोषधम अयोग्य पुरुषो नास्ति यो जगत अथ मन्तर नभएको अक्षर छैन सबै अक्षरबाट मन्त्र छ औषधि नभएको कुनै पनि वनस्पति छैन सबै वनस्पतिको औषधि छ कोही पनि मान्छे अयोग्य छैन सबै योग्य छ तर यसलाई योजना बनाउने प्रयोग गर्ने जान्ने सुन्ने मान्छेको कमी छ हो त्यो जान्ने सुन्ने मान्छे भनेको अहिलेको हो त भन्दा हाम्रो आचार्य हो भने बाबा रामदेवजी के गर्नुहुन्छ त शरीरलाई चाहिँ मर्काएर घुमाएर बङ्ग्याएर टेढेमेढो बनाएर उफारेर हरेक खालका कष्टकर शरीरलाई दुःख दिएर तर उहाँले के गर्नुहुन्छ योग गर्नुहुन्छ त्यो हट योग हो हट के गर्छु भनेर चाहिँ गर्ने योग हो त्यसले शरीरलाई के गर्छ त भन्दा पूर्ण रूपमा स्वस्थ बनाउँछ हिजो यतिको अस्पताल थिएन हिजो त्यही जडीबुटीको आधारमा त्यही योग ध्यानको आधारमा
1: हाम्रा क्रियाकलाप नै योगमय थिए
0: सबै योगमय सबै योगमय थिए
1: हामीले भान्सामा खानेदेखि लिएर हिँड्नेदेखि लिएर खेतबारी करिसाबारीमा गर्ने कामहरू होइन सबै योग
0: खाली खुट्टा गएर खाऊ भान्सामा गएर खाऊ
1: स्नान गरेर
0: खाऊ वा सम्झनीयो भने र अर्को कुरा मैले के भने यो जुन पतञ्जलिको योग छ द्याट इज रियली साइन्स मैले पाएको किन म प्रशिक्षक भनेर त्यस्तो प्रशिक्षकै त नभनौ तर म यो जुन 60 आइटमको जुन चाहिने प्याकेज छ त्यो प्याकेज मैले 2-3 पटकसम्म हजार गरेर सिकेको हुँ 2 घन्टा समयमा दिएर गयो भनेदेखि त्यहाँभित्र धेरै कुराहरू पर्छन् तपाईँको आसन पर्छ प्राणायाम पर्छ होइन त्यस पछाडि मुद्रा पर्छ यी सबै कुराहरू गर्दै जाँदाखेरि शरीरले केही नभए पनि म यो प्रसङ्ग वर्ष आएको बेलामा म यो हाम्रो अहिले प्रत्यक्ष लाइभ सुनिराख्नुभएका सम्पूर्ण महानुभावहरूलाई बिहान सबैले उठेर अरू केही नभए पनि योगमा जोडिनुहोस् किनभने अहिलेको सोसियल मिडिया युट्युबमा जेमा पनि योगहरू पाइन्छ र यहाँ उठेर बिहान सबैले उठ्यो 2 गिलास मनतातो पानी पिउने नुहाई धुवाई गरिसके पछाडि अनि त्योसँगै लसुन खाने 2 पोटी त्यसले चाहिँ एन्टिबायोटिकको काम गर्छ शरीरको लागि धेरै राम्रो काम गर्छ अनि आफूलाई उपयुक्त हुने वस्त्र लगाएर योगमा जोडिएर कमसेकम पनि त्यति गऱ्यौँ भने हामी स्वस्थ रहन्छौँ हाम्रो दिनचर्या राम्रो हुन्छ दिनमा कुनै खालको त्यस्तो अप्ठ्यारो परिस्थितिसँग जुझ्न परे पनि हामी सहज ढङ्गले जुझ्न सक्छौँ त्यसको साथसाथमा अर्को हाम्रो खानपान आरबिआरको कुरा पनि छ किनभने एउटा गुरु चेलाको प्रसङ्गलाई यहाँ जोड्न चाहन्छु एउटा चेलाले आफ्नो गुरुसँग सोध्नुभयो यही प्रसङ्गमा गुरु कस्तो खाने भन्दा गुरुले भन्नुभयो हितभुक मितभुक हितभुक शिष्यले बुझ्नु भएन अब फेरि त्यो जमानामा गुरुसँग के हो कसो भने सोध्ने पनि धेरै टाढा कुरो हुन्थ्यो नि त किनभने गुरुदेखि धेरै टाढा बस्नुपर्ने त्यहाँ चाहिँ धेरै अनुशासनमा बस्नुपर्ने कुरा थियो. त्यो के भन्नुभयो होला, उहाँलाई धेरै कौतुहलता आयो. अनि पछि उहाँले चाहिँ सोध्नुभयो, गुरु मैले बुझिनँ, यति कुरो तिमीले पहिल्यै सोध्नु पर्थ्यो नि भनेर गुरुले भन्नुभयो. हित भनेको हितकारी चिज खाऊ, जुन चिज खाएर तिमीलाई हित गर्छ त्यो खाऊ. मिथुक भनेको ठिक्क मात्रामा खाऊ. हामी नेपालीको बानी त फेरि पायो भने अलकत्र पनि खाने भन्छ नि त. ठिक्क मात्रा भनेको आधा पेट खाद्यान्न खाऊ, अरू आधा पेट आधाको फेरि आधा ग्यासको लागि राख, पानीको लागि राख. ऋतुमुक भनेको ऋतुमा जे फलेको छ, धरतीले जे उब्जाउनु हुन्छ त्यो सबै खाऊ. अहिले ऐसेलु काफलको समय छ नि त. अब ऐसेलु चाहिँ तपाईँको जताततै छ, त्यो कसले टिप्न जाने? पहिला त आमाहरू बन जानुहुन्थ्यो, ऐसेलु लिएर आउनुहुन्थ्यो, टपरी घाँसेर टक्क चाहिँ त्यसलाई चुल्याएर पुरा चाहिँ फेरि टपरीले चाहिँ त्यो ढक्नी बनाएर ल्याउनुहुन्थ्यो. काफल त्यस्तै ल्याउनुहुन्थ्यो. अहिले कहाँ को जाने, कसले टिप्ने? हेर्नुहोस् त, अहिले बजारमा पनि साँच्चै भन्नुहुन्छ भने किन्न पाइन्थेन, तर अहिले ठुल्ठुला सहरहरू काठमाडौँतिर त फेरि पाइन्छ. मैले पखालतिर त्यो बेचेको चाहिँ देख्दिनँ. यसरी हजुर
1: सर, हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ.
0: अन्त्य भइसक्यो.
1: केही महत्वपूर्ण कुराहरू गर्दा गर्दै रोक्नुपर्ने भयो. यो लगत्तै हाम्रो अर्को कार्यक्रम पनि छ, त्यो हिसाबले सर अन्त्यमा केही भन्नुहुन्छ
0: र यहाँलाई. पहिला त म यो रेडियो सफलता 103.4 मेगाहर्जको अहिले सञ्चालिका दुर्गा बहिनी अनि हाम्रो प्राविधिक मित्र लगायत सिङ्गो टिमलाई धन्यवाद दिन चाहन्छु, किनभने यो समयमा मलाई बोलाएर मेरा कुरा राख्ने मौका दिनुभयो. र जो श्रोताहरूले यो लाइभ सुनिराख्नु भएको छ यहाँहरूप्रति पनि आभार व्यक्त गर्न चाहन्छु. र समय समयमा तपाईँले मलाई बोलाउनुहुन्छ, यस्तै कुराहरू अनुभवहरू पनि मैले दिन पाउँछु. र समग्रमा यो अवसर दिएकोमा यो सिङ्गो टिमलाई धन्यवाद दिँदै र श्रोता महानुभावहरू दर्शक महानुभावहरूप्रति आभार अर्पण गर्दै आजको दिन शुभ रहोस् भन्न चाहन्छु.
1: हस्, यो समयका लागि सरलाई धेरै धेरै धन्यवाद छ. संसारको महत्व अत्यन्त बुझ्नु भएको छ. यो पोखरा आउँदाखेरिको सन्दर्भ जोडेको होइन, उहाँलाई सर यो विषयमा कुरा गरौँ न भन्यो भने बिहान उठेर उहाँ चाहिँ स्याङ्जादेखि पोखराको रेडियो सफलताको स्टुडियोमा लाइभ कार्यक्रमका लागि आइपुग्नु भएको हुन्छ. त्यसकारण संचार क्षेत्रलाई चाहिँ हामीले के दिने भनेर संचारमै लागेको व्यक्तिहरूले चाहिँ जोड्नुपर्छ. हामीलाई सुन्नुभएका लाखौं श्रोताहरू हजारौं श्रोताहरूलाई हार्दिक आभार व्यक्त गर्छु र सरलाई चाहिँ धेरै धेरै धन्यवाद व्यक्त गर्दछु. पुतली बजार नगरपालिका शैक्षिक सुधार कार्यदलका संयोजक, त्रिभुवन आदर्श नमूना माविका पूर्व प्रधान अध्यापक, तपाईँहरूको विद्यालयलाई पनि एउटा नमूना विद्यालय बनाउँछु भन्ने तपाईँहरूलाई यदि अठोट छ भने सरसँगको अनुभवलाई आफ्नो विद्यालयमा लगेर तपाईँले साटासाट गर्न सक्नुहुन्छ. योग प्रशिक्षक पनि हुनुहुन्छ, पतञ्जलि योगका योग प्रशिक्षक मुक्ति प्रसाद रेग्मीसालाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयवस्तुमा छलफल गर्नेछौ. सरसँगको यो योगको अनुभवलाई फेरि कुनै समयमा योगको विषयलाई मात्रै हामी जोड्ने कोसिस पनि गर्नेछौ भन्दै भोलि नयाँ विषयवस्तु लिएर आउने नै छौ. त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. यहाँहरूको दिन शुभ रहोस्. शुभ दिन.

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो
2: पोखरा महानगरपालिका वडा नम्बर 7 को सहकार्यमा रेडियो सफलता 103.4 मेगाहर्ट्ज को प्रस्तुति कार्यक्रम हाम्रो वडा नम्बर 7 वडावासीका समस्या सुझाव र चाहना वडा भित्रका गतिविधि र सेवा प्रवाह कहिले जनप्रतिनिधि संघको अन्तरंग त कहिले टोल विकास संस्था आमा समूह युवा क्लब ज्येष्ठ नागरिक लगायतका विभिन्न संघ संस्थाका नेतृत्व संघको कुराकानी कार्यक्रम हाम्रो वडा नम्बर 7 हरेक मंगलबार र शुक्रबार बिहान 8:30 बजेदेखि सुन्न नभुल्नुहोला कार्यक्रम हाम्रो वडा नम्बर 7

0: नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम हाम्रो वडा नम्बर 7 यहाँहरू सबैजनालाई हार्दिक स्वागत छ। कार्यक्रम हाम्रो वडा नम्बर 7 पोखरा महानगरपालिका वडा नम्बर 7 सँगको सहकार्यमा हामीले तयार पारेका हौ। कार्यक्रममा वडाले गरिरहेका गतिविधिहरू र स्थानीय आम नागरिकहरूको आवश्यकता चाहना अनुसार वडाले के कस्ता कामहरू गरिरहेका छन् यो विषयमा हामी छलफल गर्नेछौ। छलफलका लागि आज हामीसँग हुनुहुन्छ पोखरा महानगरपालिका वडा नम्बर 7 का जनप्रतिनिधि हुनुहुन्छ वडा सदस्य वसुन्धरा लामिछाने हुनुहुन्छ, उहाँसँगको कुराकानी लिएर आएका छौ। वसुन्धराजी, यहाँलाई कार्यक्रममा
1: स्वागत छ। नमस्कार।
0: वडामा थुप्रै गतिविधिहरू भएका छन्, भौतिक संरचना अथवा भौतिक विकासका कामहरू झट्ट देखिन्छ, मानवीय विकासका कामहरू पनि थुप्रै भएका छन्, यी विषयमा हामी पनि छलफल गर्नेछौ। त्यो सँगसँगै अहिले पछिल्लो समयमा वडामा के कस्ता गतिविधिहरू भइरहेका छन्?
1: पछिल्लो समयमा वडामा त धेरै कामहरू भइरहेको छन्, भौतिक पूर्वाधारदेखि लिएर धेरै कार्यक्रमहरू अब गरिरहेका छौँ। भौतिक पूर्वाधारको काम भनेको झट्ट देखिने खालको काम रहेछ भने अरू कार्यक्रमहरू चाहिँ खासै नदेखिने खालको कार्यक्रम। भौतिक पूर्वाधार अन्तर्गत हामीले पहिल्यै ढिँडो रोकिएर रहेका कार्यक्रमहरू धेरै कार्यक्रम गरेका छौँ। जस्तै हामीले यो मनोहर मार्गको बाटो पनि धेरै समयदेखि नै अल्पत्र अवस्थामा थियो, त्यो चाहिँ एयरपोर्ट पारीको जति पनि वडावासीहरू हुनुहुन्थ्यो उहाँहरूलाई आवत जावत गर्नको लागि बर्खाको समयमा त्यो बाटोमा पानीहरू जमेर आवत जावत गर्न पनि गाह्रो भइरहेको अवस्थामा वडाले उड्डयन प्राधिकरणसँग समन्वय गरेर त्यो नालीलाई त्यो भित्र एयरपोर्टभित्र राखेर त्यो बाटो अहिले हिँड्नको लागि सहज र सहज र सरल रूपमा हिँड्न सजिलो भएको छ, त्यो बाटो भयो। अरू पनि थुप्रै रोकिएर राखेका त्यो 9 र 7 को सिमानाको बाटो पनि अहिले पूरा भएको छ। यता मासपाट क्षेत्रमा पनि धेरै कामहरू भएका छन्। अहिले कामहरूको तुलना गर्दा पहिला भन्दा अहिले यो हाम्रो 4 वर्षको कार्यकालमा हामीले धेरै कार्यक्रमहरू कामहरू सम्पन्न गरेका छौँ। अब वडालाई एउटा ब्युटिफिकेसनतिर लैजानको लागि हामीले ठाउँ ठाउँमा यो बुटिक चौतारीहरूदेखि लिएर अब फुड ट्र्याकहरू धेरै कामहरू गरिरहेका छौँ।
0: हजुर हजुर, ती चाहिँ ठ्याक्कै देखिने काम भयो होइन?
1: हजुर,
0: नदेखिने कामहरू पनि थुप्रै भएका छन्।
1: नदेखिने कामहरू पनि थुप्रै छन्, हामीले भित्री गल्लीहरू पनि धेरै सम्पन्न गरेका, हरिपाटन क्षेत्रमा पनि हामीले भित्र बन्न बाँकी रहेको गल्लीहरू धेरै सम्पन्न गर्यौं, ढाड क्षेत्रमा भयो, मासुवा क्षेत्रमा धेरै कामहरू भइरहेका छन्। यो त देखिने काम भयो भने हामीले नदेखिने कार्यक्रमहरू पनि धेरै गरेका छौँ।
0: हजुर हजुर, त्यस्ता कार्यक्रमहरू जस्तै तपाईँ आफै पनि महिला बाल बालिकाको पाटो हेर्नुहुन्छ होइन, त्यो सँगसँगै स्वास्थ्य व्यवस्थापन समिति छ वडामा, अध्यक्ष स्वतः अध्यक्ष हुनुहुन्छ भने समितिको अध्यक्षमा चाहिँ वसुन्धराजी हुनुहुन्छ। के कामहरू भएका छन् स्वास्थ्य क्षेत्रमा?
1: स्वास्थ्य क्षेत्रमा पनि धेरै कामहरू भइरहेका छन्। हामीले स्वास्थ्यको विषयमा भन्नुपर्दाखेरि हामीले क्याम्पहरू शहरी स्वास्थ्यसँग सहकारी गरेर शहरी स्वास्थ्यले वडासँग सहकारी गरेर अब धेरै क्याम्पहरू पनि चलाइरहेको छ। धेरै स्वास्थ्य क्षेत्रमा सबै एरियामा टोल टोलमा गएर धेरै कामहरू स्वास्थ्यको क्षेत्रमा धेरै कामहरू भइरहेको छ। अब राम्रै छ यसमा पनि।
0: हजुर, महिला तथा बालबालिकाकोमा त अब थुप्रै होइन तालिमहरू महिलाहरूका लागि भइरहेका छन्, के कामहरू भयो?
1: महिलाको क्षेत्रमा त धेरै तालिमहरू भइरहेका छन्। अहिले हाम्रो 4 वर्षीय कार्यकालमा भन्नुपर्दा हामीले धेरै कार्यक्रमहरू गर्यौँ। हामीले एउटा महिलाहरूलाई घरभित्र चुलो चौकोमा मात्रै सीमित रहेर हुँदैन, हामीले केही गर्नुपर्छ, हामी उद्यमी बन्नुपर्छ भनेर हामीले

0: कार्यक्रमहरु ल्याएका थियौं। उहाँहरूको माग अनुसारकै हामीले कार्यक्रम गरेका थियौं, तर माग अनुसार हामीले पहिलो वर्ष उहाँले एडभान्स कोर्स भनेर माग्नु भएको थियो। हामीले हामीलाई के एउटा बोल्ने कला चाहियो, हामी केही सिक्छौं, हामी पनि अगाडि गएर बोल्न सक्नुपर्छ भन्ने एउटा सबैको इच्छाले गर्दा हामीले त्यो कार्यक्रम चलायौं भने अरू वर्षहरूमा पनि हामीले उद्यमशीलतालाई नै जोड्नको लागि साबुन बनाउने तालिम भयो, मादल बजाउने भयो, अचार बनाउने तालिम भयो, अनि गत वर्ष पनि हामीले दुबोको माला यस्तै धेरै कार्यक्रमहरू गर्यौं। तर दिदी बहिनीको इच्छा अनुसार माग अनुसार नै कार्यक्रम गरेका छौं, तर पनि अलिक कार्यक्रमको उद्देश्य अनुसार उहाँहरूले अलिकति केही नगरिदिनु भएको हो कि भन्ने एउटा हामीलाई ओडालाई केही त्यो लागेको छ। तर उहाँहरूले पनि हामीले कार्यक्रम जति कार्यक्रमहरू ल्याएका छौँ उहाँहरूले सिक्नु भएको छ, त्यसलाई नै आफूले सदुपयोग गरेर आफू त्यो घरमा बसिरहेको फुर्सदको समयमा हामीले केही गर्नुपर्छ, हामी उद्यमी बन्नुपर्छ भनेर उहाँले हामी ओडासँग केही माग गर्नुहुन्छ कि हामी यतिजनाको समूह बनेर आएका छौँ, हामीलाई तपाईँहरूले सम्बोधन गरिदिनु पर्यो भनेर दिदी बहिनी आउनुहुन्छ कि भन्ने हामीले ओडाले एउटा ठूलो अपेक्षा राखेका थियौँ। अहिलेसम्म त्यो हुन सकेको छैन, अब आगामी दिनहरूमा यहाँ पक्कै पनि हुनेछ भन्ने एउटा आशा राखेका छौँ।
1: हजुर, माग अनुसार नै काम भएको छ भनेपछि होइन, तालिमहरू तर पनि त्यो के ठ्याक्कै व्यवसायिक को लागि भनौँ अथवा सिप विकासका लागि चाहिँ उपयोगमा नल्याइदिने के, कमसे कम 40 जनाले सिकेपछि 3 जना 5 जना जति त व्यावसायिक हिसाबमा अगाडि बढ्यो भने राम्रै हुन्थ्यो नि त, त्यो खालको कतिको भएको छ?
0: त्यो चाहिँ खासै देखिएको छैन। हामीले अहिलेसम्म ओडामा गरेको जति पनि यो सिपमूलक कार्यक्रमहरू गरेका छौँ नि, त्यसमा चाहिँ देखिएको भनेको एउटा बाजा चाहिँ राम्रो गरेको छ बाजाले। अब सबै ठाउँमा बाजा चाहिँ अब ओडाभित्र मात्रै नभइकन पनि अरू अरू ठाउँमा पनि उहाँहरूलाई निमन्त्रणा गर्नुहुन्छ, जानुहुन्छ, राम्रो गर्नुभएको छ, प्रगति गर्दै जानुभएको छ, अझै जानुहुनेछ उहाँहरू। तर त्यही अनुसार अब एउटा हामीले यहाँ मन्दिरमा मासबार क्षेत्रमा खैजरी मुचुराको पनि तालिम राखेका थियौँ, त्यसमा पनि त्यो पनि राम्रो सफल भएको छ। यो दुईटा कार्यक्रम अलिकति देखिने खालको भएको छ भने अरू कार्यक्रम अलिक नदेखिएको हो कि हामीले गर्दा गर्दै पनि उहाँले इच्छा शक्ति नदेखाउनु भएको हो कि केही गर्नुपर्छ भन्ने उहाँहरूमा एउटा भावना नभएको हो कि भन्ने हामीलाई लागिराखेको छ।
1: हजुर हजुर, कामहरू थुप्रै भएका छन्, अब कतिको रिजल्ट पनि आउँदैछ। यो फेरि क्षमता विकासका कामहरू चाहिँ तालिमहरू नि थुप्रै गर्नुभएको छ, ती चाहिँ केही समयपछि देखिन्छ के, समय लाग्छ त्यो देखिन, उहाँहरू नेतृत्वमा अथवा कहीँ पुगेपछि बल्ल ए हामीले यस्तो गरेका थियौँ र भएछ भन्ने खालको हुन्छ। अहिले पछिल्लो समयमा चाहिँ ओडा चाहिँ केमा अहिले एकदमै अभिलेखीकरणको कुरा आइरहेछ होइन, कस्तो भइरहेछ, ओडावासीले कतिको चासो दिनुभएको छ यो कार्यमा?
0: यो अभिलेखीकरणको कुरामा चाहिँ अब जब सूचना निस्क्यो, यो चाहिँ हामीले स्थानीय तहले मात्रै गरेको निर्णय होइन, यो माथि केन्द्र सरकारबाट नै आएको निर्णय हो होइन। तर यसमा चाहिँ एकदमै चासो दिनुभएको छ, सबैजना आउनुभएको छ वडामा, हाम्रो पनि सम्पन्न लिन पर्यो। कतिपय घरहरू अब नक्सा नभइकन बनेका घरहरू छन्, उहाँहरूलाई धेरै कुरामा अप्ठ्यारो परेको हुन्छ नि त, अब कतै ब्याङ्कमा राखेर लोन लिनको लागि होस्, हरेक कुरामा पनि उहाँहरूलाई अप्ठ्यारो परिस्थितिमा सबैजनाले चासो देखाएर आउनुभएको छ, कामहरू अगाडि बढ़िराखेको छ। एउटा कुरा भने अब उहाँहरूको अलिक एउटा सानो गुनासो भने अलि राजस्व कम भइदियो हुन्थ्यो, हामीलाई यो टेबल राजस्व राख्दाखेरि अलिकति हामीलाई अलि मर्कामा पर्यौं, हामी कसैको सानो घर टरा हुन्छ, कसैको वर्षौंदेखि त बनेको घर सानो हामीलाई अलि मर्का भयो कि भन्ने गुनासो त आएको छ। तर पनि यसमा चाहिँ सबैजनाले चासो दिएर एकदमै यो काम एकदम तीव्र रूपमा अगाडि बढ़िरहेको छ, हामीले यसमा हामीले नि सहयोग गरेछौ।
1: हजुर,
0: गर्नुपर्छ, अब गर्नुहोस्, अब एउटा करको दायरामा मात्र नभइकन पनि उहाँहरूलाई पनि सहजताको लागि पनि हामीले यसलाई प्रेसर गरेछ।
1: हजुर, यो त्यही त तपाईँहरूलाई पनि आइरहेछ, राजस्व बढी भयो भन्ने खालको कुरा चाहिँ होइन, त्यो पहल केही अगाडि बढेको छ?
0: पहल अगाडि बढेको भन्दा महानगरमा अब कार्यपालिकामा कुराहरू चाहिँ अब अध्यक्षज्यूहरूले उठाइराख्नु भएको छ होला, तर कार्यपालिकामा हामी त छैनौ, अध्यक्षज्यूहरू हुनुहुन्छ, त्यो चाहिँ अब यो महानगरले मात्रै नभएको होइन, निर्णय नगरेको हो नि त, यो राज्यकै निर्णय भएको हुनाले अलिकति अब हामीले स्थानीय तहले मात्रै यसलाई निर्णय गर्न चाहिँ अलिक गाह्रो.
1: हजुर होइन, सोसियल मिडियामा पनि अलिकति जानकार व्यक्तित्वहरूले चाहिँ यो विषयमा चाहिँ यो एकदम बढी भयो राजस्व भन्ने खालको कुरा चाहिँ पक्कै पनि यसलाई चाहिँ केही पुनर्विचार हुन्छ भनेर अपेक्षा गरौँ. फेरि भएका नियमहरू मैले मान्दिनँ भन्ने कुरा पनि
0: भएन,
1: तर चाहिँ एउटा साधारण व्यक्ति आफ्नै जीविकोपार्जन सामान्य तरिकाले गरिरहेको व्यक्तिलाई चाहिँ त्यो तिर्नै राजस्व तिर्नै अप्ठ्यारो खालको अवस्था पनि गाह्रो अवस्था पनि छ. केही समय अहिले त केही सेल आयो जस्तो पनि भएको छ, सुकुम्बासी समस्याको विषयमा पनि विषयवस्तु उठ्यो होइन, वडामा चाहिँ के भइरहेछ यो विषयमा?
0: खासै त्यो विषयमा अहिले चाहिँ अब त्यो निष्कर्ष चाहिँ अहिले आइहालेको अवस्था त छैन. सुकुम्बासी समस्याको विषयमा अब कार्यपालिका कुरा चाहिँ उठिरहेको छ, यसमा चाहिँ हाम्रो वडामा चाहिँ त्यस्तो खासै हाम्रो सूचनाहरू पनि त्यस्तो आएको छैन. हामीले चाहिँ वडावासीलाई अब जहाँसम्म लाग्छ होइन, हामीलाई पनि वास्तविक सुकुम्बासीले चाहिँ न्याय पाउनुपर्छ होइन, वास्तविक सुकुम्बासी जो छ उसले न्याय पाओस्, र जो यो बिचौलियाहरू छन् अब कयौं भाडा असुली गरेर आफूहरू महँगो महँगो तीन चार तलाको घरमा बसेर त्यहाँ भाडामा दिएर बस्नु भएको छ नि, त्यहाँ एउटा कमाई खाने बाटो बनाउनु भएको छ, उहाँहरूकोलाई उचित छानबिन गरेर वास्तविक सुकुम्बासीले चाहिँ न्याय पाउनुपर्छ भन्ने हाम्रो एउटा धारणा छ.
1: हजुर पक्कै पनि त्यो एकदम वडा लेभलबाटै अनुगमन गरियो भने त त्यहाँ सुकुम्बासीहरू नि कति व्यक्तिहरू त सोच आउनुहुन्छ, सबैजना सुकुम्बासी हुनुहुन्न होइन, कुनै काल परिस्थितिमा त्यहाँ आएर बस्नुभयो, अहिले त केही रोजगार गरेर स्वरोजगार भएर होइन कमाउने हुनुभएको छ, त्यहाँबाट हामीले चाहिँ छलफल गरेर चाहिँ समाधान गर्न सक्छौँ.
0: त्यो त वडाको समस्या त वडाले नै, अब वास्तविक सुकुम्बासी कति छन् भनेर एउटा पहिचान गर्नु त वडालाई नै सजिलो होला जहाँसम्म लाग्छ, यो प्रक्रिया अगाडि बढाउने हो भनेदेखि.
1: हजुर यो चार वर्ष कार्यकालमा एकदम देखिने गरी गरेको काम चाहिँ के हो?
0: यो चार वर्ष कार्यकालमा हामीले देखिने गरी गरेको कामहरू धेरै छन्. यो हामीले यो मदरल्यान्डको बाटो पनि अब वर्षौंदेखि त यो अलपत्र नै थियो भन्न सकिरहेको अवस्था थिए, मदरल्यान्डको बाटो भयो, मनोहर मार्ग भयो, यो नौ र सातको सिमाना भयो, हामी नै आएपछि बनेको बाटोहरू हो. यो लगायत हामीले धेरै कामहरू गरेका छौँ देखिने खालको कार्यक्रमहरू. अब कार्यक्रम अन्तर्गत त एक नम्बरमा बाजा नै भयो, अब अरू चाहिँ धेरै कार्यक्रमहरू छ.
1: हजुर बाजा त अहिले हामीले गर्ने कार्यक्रम होस् अथवा अन्य कार्यक्रममा पनि होइन,
0: जहाँसुकै पनि यो चाहिँ वडा नम्बर सातले उत्पादन गरेको भनेपछि यो चाहिँ एक नम्बरमा देखिने अब कार्यक्रम अन्तर्गतको.
1: हजुर
0: अरू चाहिँ अब भौतिक योजना अन्तर्गतको चाहिँ अब धेरै छन् कार्यक्रमहरू त,
1: थुप्रै कामहरू भौतिक पूर्वाधारतर्फ पनि भएका छन् र देखिने नै बाटाघाटाहरू चौतारीहरू होइन,
0: हजुर
1: ठ्याक्क देखिएका छन् नदेखिने गरेर नि, नीतिदेखि लिएर विभिन्न कामहरू यसो गर्न पाए.
0: नीतिहरूमा पनि हामीले एउटा चाहिँ देखिने कार्यक्रम पनि हाम्रो के छ भन्दाखेरि हाम्रो कार्यपाटन क्षेत्रको मापदण्डको कुरा भयो, यो चाहिँ अध्यक्षज्यूले नै राखिसक्नु भएको होला सायद, मैले पनि त्यही क्षेत्रको भएर यो कुरालाई जोड्न चाहे के अरे, वर्षौंदेखि त अब घारीपाटन क्षेत्रमा त्यो भित्र रहेको सानो मान्छे हिँड्न पनि अप्ठ्यारो गल्लीहरू थियो.
1: हजुर
0: त्यो गल्लीको मापदण्ड 15 मिटरमा थियो भने अहिले त्यसलाई घटाएर 6 मा झारिएको छ. यो चाहिँ हामी वडा समिति नै बसेर छलफल गरेर निर्णय गरेर अध्यक्षज्यूले कार्यपालिकामा गएर कुरा उठाउनु भयो र यो पनि यो कार्यको काम पनि गर्न सफल भएका छौँ भने तीन कुने चोकदेखि लिएर राधाकृष्ण मार्ग मन्दिरसम्मको बाटो र बिरौटा चोकदेखि लिएर तीन कुने चोकसम्मको बाटोलाई एउटै मापदण्ड कायम गरेको थियो. त्यो मापदण्ड पनि सायद त्यो एउटै मापदण्ड होइन, उहाँहरूले गल्ती गर्नुभएको थियो, त्यो कुरालाई पनि हामी वडा समिति बसेर त्यसलाई छलफल गरेर अध्यक्षज्यूले नै कार्यपालिकामा गएर कुरा उठान गर्नुभयो र त्यसको मापदण्ड पनि 40+6 थियो भने त्यसलाई घटाएर 20+6 झारेका छौँ। यो मापदण्डको त कुरा अब यो चाहिँ भइहाल्यो। अब यो दुईटा कामहरू पनि हामीले देखिने खालको कार्यक्रम काम छ कि
1: गर्नुपर्ने तर लामो समयदेखि
0: रोकिराखेको
1: आम नागरिकहरूको नि चित्त बुद्ध
0: छ। घारीपाटनवासीहरू एकदमै खुसी हुनुहुन्छ। ती भित्रभित्र जाने सानो गल्लीमा मान्छे छिर्न पनि अप्ठ्यारो गल्लीहरूको मापदण्ड अब 15 मिटरमा थियो भने अहिले 6 झरेको छ। यसमा एकदम खुसी हुनुहुन्छ सबैजना। अब आम नागरिकहरू
1: यति काम गर्दा गर्दै पनि गुनासाहरू पनि आइरहेको,
0: गुनासो त आउँछ। अब हामी गुनासो सुन्ने ठाउँमै छौँ। अब एउटा नागरिकको गुनासो सुन्नको लागि नै हामी यो ठाउँसम्म उहाँहरूले पठाउनु भएको हो भने हामीले उहाँहरूको गुनासो पनि स्वीकार्नुपर्छ। गुनासोहरू आउँछ, त्यसलाई हामीले चाहिँ सामान्य रूपमा लिनपर्छ।
1: हजुर, जनप्रतिनिधिको समय त हुँदो रहेछ होइन, तपाईँहरूलाई वडामै आएर होइन कि जहाँ देखे त्यहीँ पनि राख्नुहुन्छ नि त
0: राख्नु होइन। हजुर, ओडामा आएर होइन, जहाँ भेट्यो त्यहीँ फोन मार्फत
1: जति बेला पनि
0: बेलुका बिहान अब जहाँ पनि यस्तो भएन, यस्तो सानो एउटा बत्ती बोले छैन भने पनि ल यस्तो भयो त्यस्तो हरेक सानातिना गुनासोहरू त अब धेरै आउँछ। अब हामी सुन्ने ठाउँमै छौँ,
1: त्यसलाई
0: स्वीकार्नुपर्छ। अब कतिपय उहाँहरूको मागहरू हामीले पुरा गर्न नसकेको पनि हुन्छ, हामीले बोले अनुसार पुरा नभएको हुनसक्छ उहाँहरूको अपेक्षा अनुसार होइन।
1: हजुर,
0: यो चाहिँ अब त्यो गुनासोलाई चाहिँ हामीले ठुलो रूपमा लिँदैन।
1: हजुर, ठ्याक्कै जनप्रतिनिधि हुँदाखेरि र नहुँदाखेरि तपाईँ त लामो समयदेखि सामाजिक क्षेत्रमा पनि हुनुहुन्छ होइन, राजनीतिक हिसाबले नै सक्रिय व्यक्तित्व। जनप्रतिनिधि भएर काम गर्दा र नभइकन काम गर्दाखेरि के फरक हुँदो रहेछ?
0: होइन, जनप्रतिनिधि भएर काम गर्दा र नभइकन काम गर्दा चाहिँ धेरै फरक छ। यो जनप्रतिनिधि भनेको त हामी एउटा जनताले सुनेर आएको एउटा जनताको प्रतिनिधि हो नि त। अहिले त हामी सबैको गुनासोहरू सुन्नुपर्ने हुन्छ, उहाँहरूको भावना सबै बुझ्नुपर्ने हुन्छ एउटा वडावासीको होइन। अब कुनै सङ्घ संस्था रहेर काम गर्दा भन्ने सानो संस्था हुन्छ, त्यो भित्र रहेर काम गर्न धेरै सजिलो हुन्छ। सङ्घ संस्थामा काम गर्न र एउटा समग्र वडाको काम गर्न चाहिँ धेरै फरक हुन्छ।
1: हजुर, त्यहाँ चाहिँ सबै विषयहरू पनि समेट्न पर्यो होइन, सुन्नु पर्यो।
0: हजुर हजुर,
1: जिम्मेवारी पनि बढी होला,
0: जिम्मेवारी धेरै बढी हुन्छ नि त। यो त समग्र ओडाको नै जिम्मेवारी भयो नि त। अब जनप्रतिनिधि भनेको त अब एउटा सङ्घ संस्थामा काम गर्न भने त्यो संस्थाभित्रको मात्रै काम गरिराखेको हुन्छ, यसमा चाहिँ धेरै फरक छ जनप्रतिनिधि र संस्थामा बसेर सामाजिक काम गर्नमा चाहिँ।
1: अहिले यही अन्तर्गत नै हामीले हेर्दाखेरि 4 वर्ष हुन त त्योभन्दा अगाडिको मूल्याङ्कन गर्दाखेरि पनि हुन्छ होइन, अहिलेकै अवस्थालाई हेर्दाखेरि महिला दिदीबहिनीहरूमा चाहिँ कस्तो परिवर्तन पाउनु भएको छ?
0: अहिले चाहिँ महिला दिदीबहिनीहरूमा धेरै परिवर्तन पाइएको छ।
1: हजुर,
0: किन भन्दाखेरि पहिला चाहिँ कुनै कार्यक्रममा निस्किनको लागि चाहिँ ल हजुर निस्किन्न आउनु न भनेर बोलाउनु पर्थ्यो भने, अहिले चाहिँ अब हामीले यो वर्षको कार्यक्रमहरू गर्दाखेरि नै हामीलाई अब हामी सूचना राख्यौँ, सूचनाको आधारमा उहाँहरूले आफूले इच्छा शक्ति देखाएर नै हामी यो कार्यक्रम हामी सहभागी हुन्छौँ, हामी के गर्छौँ भनेर आउनुभएको छ। तर अहिले महिलाहरूलाई बाहिर निस्किनु नि पहिलाभन्दा धेरै सहज छ। अब हामी नै पहिला निस्किँदा र अहिलेमा हामीलाई नै धेरै अन्तर छ भने अहिले चाहिँ हामी पनि अब बाहिर निस्किनुपर्छ, केही गर्नुपर्छ। घरभित्र मात्रै सुलु चौकोमा मात्रै सीमित भएर हुँदैन, हामी पनि केही सिक्नुपर्छ भन्ने खालको एउटा महिला दिदीबहिनीहरूमा त्यो एउटा भावना जागेको छ जस्तो लाग्छ मलाई।
1: हजुर हजुर, भनेपछि अलि त्यो चासो पनि
0: चासो छ है, पहिलाभन्दा धेरै चासो लिनुहुन्छ। कुनै कार्यक्रममा पनि हामी पनि सहभागी हुन्छौँ, हामी केही गर्छौँ भन्नुहुन्छ। अब त्यो चाहिँ पहिलाभन्दा त अब धेरै परिवर्तन आएको छ।
1: यसमा चाहिँ जस्तै राजनीतिक सामाजिक आर्थिक परिवर्तन पनि पाउनुहुन्छ उहाँहरूको सोचमा?
0: राजनीति हजुर हजुर, अब कतिपयले अब आर्थिक परिवर्तन भन्दा पनि अब आफूले पनि केही गर्नुभएको छ। पहिला एउटा श्रीमानको घरमा मात्रै बसेर बस्नुहुन्थ्यो भने अहिले महिला दिदीबहिनीहरूले हरेक व्यवसायहरू सञ्चालन गर्नुभएको छ, आफ्नै पर्सनल व्यवसायहरू आफै गर्नुभएको छ। धेरै कुराहरू अब घरमै बसेको दिदी पनि अहिले अहिले हेरिरहँदाखेरि त्यतातिर हेर्छु मैले यो बाटेको धुप चाहिँ अहिले एकदमै ट्रेन्डमा आएको छ क्या. त्यो बाटेको धुप यति बसेर दुई चारजना बसेर ग्रुपमा बसेर त्यो धुपहरू बनाइराख्नु भएको हुन्छ अनि मान्छे क्या पहिला जस्तो फुर्सद त्यो अलिकति एक ठाउँमा बसेर कुरा गर्ने भन्दा पनि अलिक व्यस्त हुनुहुन्छ कि जस्तो लाग्छ मलाई अहिले.
1: हजुर हजुर केही न केही काममा
0: व्यस्त हुनुहुन्छ. हजुर हजुर
1: अब यसलाई पनि भनौँ न सिर्फ व्यावसायिक हिसाबले अझै गर्यो भने वृहत रूपमा अझ राम्रो हुन्थ्यो.
0: हजुर
1: आफ्नो लागि त घरको लागि हो म घरै बनाउँछु घुम्न पर्दैन
0: भन्नुहुन्छ.
1: बेच्ने भनेपछि यहाँ मलाई के नपुग्दो छ र भन्नुहुन्छ कि कोही कोही दिदी बहिनी नपुगेर होइन नि त
0: त्यही चाहिँ
1: होइन
0: हो. तर त्यो चाहिँ होइन व्यावसायिक रूपमा पनि गर्नुभएको छ कतिले. यो चाहिँ सजिलो पनि रहेछ छिटो सिक्न पनि छिटो सिक्ने अनि घरमै बसेर बनाउन पनि सहज भएको हुनाले कति दिदी बहिनीहरूले त व्यावसायिक रूपमा पनि गर्नुभएको छ मैले देखेको छु.
1: आफूलाई फुर्सद
0: भएको सदुपयोग गरेर व्यावसायिक रूपमा नै गर्नुभएको छ.
1: हजुर अब चाहिँ के छ दिदी बहिनीहरूको माग अलिक फरक खालको छ कि के माग गर्नुमा छ
0: अहिले चाहिँ दिदी बहिनीहरूको माग अनुसार नै हामीले चाहिँ अहिले ट्रेन्डमा पनि भएको हुनाले यो सयपाटाहरू के विवाहको सजावटको सामानहरू बनाउने एउटा कार्यक्रम ल्याउँदैछौँ हामीले यही जेठ 3 गतेबाट. यसमा चाहिँ धेरै दिदी बहिनीहरू इच्छुक हुनुहुन्छ तर हामीले मागेको कोटा भन्दा पनि अलिकति बढी हुन जानुभयो. अझ हामीले नाम टिपाउने हो भने त अझ त्यो 2-3 सिफ्ट गरेर कार्यक्रम गर्न पनि नसकिने जस्तो अवस्था छ. हाम्रो अहिलेको अब आर्थिक पाटो हेर्नु पर्यो अब आफ्नो बजेट कति छ त्यो अनुसारको कार्यक्रम गर्दा अब हामीले 30-35 जनालाई यो 10-12 दिनको हामीले यो सयपाटा विवाहको सजावटको यो सामग्रीहरू बनाउने तालिम दिन गइरहेका छौँ. यो कार्यक्रम राम्रो पनि लाग्यो हामीले पनि अरू अरू वडाले गरेको हेर्दा अहिले ट्रेन्डमा चलिराखेको कार्यक्रम पनि हुनाले यो कार्यक्रम गर्यो भने केही राम्रो हुन्छ कि दिदी बहिनीहरूले इच्छा पनि देखाउनु भएको छ. हामीले यसलाई चाहिँ व्यावसायिक रूपमै गर्छौँ भनेर अहिले जति पनि नाम टिपाउनु भएको दिदी बहिनीहरू हुनुहुन्छ अब 30-35 वर्ष उमेर समूहको कि अलिकति हामी केही गर्नुपर्छ 25-35 भित्र उमेर समूहको दिदी बहिनीहरूले टिपाउनु भएको आफै इच्छा राखेर आउनु भएको हुनाले उहाँले केही गर्नुहुन्छ कि भन्ने एउटा हामी ओडालाई एउटा आशा पनि लागेको छ.
1: हजुर हजुर पक्कै पनि त्यो आफैले माग गरेको हुनाले
0: हजुर
1: र फेरि नाम पनि आफै टिपाउनु अहिले यति धेरै कामहरू भइरहेका छन् होइन कामहरू नभएका होइनन् थुप्रै परिवर्तन पनि भएको छ. त्यो हुँदाहुँदै पनि वडामा यस्तो गर्न पाए हुन्थ्यो भन्ने केही मन लागेको तर गर्न नपाएको केही छ काम
0: खासै त्यस्तो त छैन. अब यस्तो गर्न पाए हुन्थ्यो भनेको त हामीले अब महिलाहरूकै क्षेत्रमा भन्नुपर्दाखेरि पनि हामीले उहाँहरूको माग अनुसारकै कार्यक्रम गरिरहेका छौँ.
1: हजुर हजुर
0: अब उहाँहरूको माग अनुसारको ट्रेन्डमा चलेको अहिले जे चलेछ होइन अब यो कार्यक्रम गर्दा प्रभावकारी हुन्थ्यो कि भन्ने तरिकाले कार्यक्रम गरेछौँ. योभन्दा अगाडि पनि हामीले एउटा महिला दिदी बहिनीहरूको लागि साबुनहरू यो झोल साबुनहरू फिनेलहरू यो बनाउने कार्यक्रम सम्पन्न गऱ्यौँ. साबुनको 5 दिनको कार्यक्रम गरेका थियौँ उहाँहरूको माग अनुसारै हो. अहिले पनि उहाँहरूको माग अनुसारकै कार्यक्रम गरेका छौँ. बालबालिकाको क्षेत्रमा पनि अब माग अनुसारकै कार्यक्रम गर्दै ज्येष्ठ नागरिक बालबालिका उत्पीडित अब युवाहरू सबैको क्षेत्रमा हामीले माग अनुसार अब अहिले समय अनुसार नै चलेको अब कार्यक्रमहरू नै गर्दै आएका छौँ. त्यस्तो हामीले यो गर्नु पाए हुन्थ्यो भने त खासै त्यस्तो केही पनि छैन.
1: हजुर हजुर ज्येष्ठ नागरिकको क्षेत्रमा चाहिँ के कस्ता कामहरू भएको छ?
0: ज्येष्ठ नागरिकको क्षेत्रमा पनि हामीले अब कामहरू राम्रै गर्दै आएका छौँ. ज्येष्ठ नागरिक मिलन केन्द्र भनेर अहिले मासपारको अब ठाउँहरू हेऱ्यौँ धेरै ठाउँमा उहाँहरूलाई कहाँ राख्ने त नि अब कुन ठाउँमा एउटा राम्रो हुन्छ उहाँहरूलाई राख्नको लागि भनेर हेर्दा हामीले अब ठाउँहरू पनि अब वडा नम्बर 7 त्यस्तो ठाउँ नभेटेको हुनाले यही मन्दिर शिव पुष्करेश्वर मन्दिरमा ज्येष्ठ नागरिक मिलन केन्द्र भनेर एउटा त्यहाँ राखेको छौँ. उहाँहरूको लागि पनि वडाले केही अब उहाँहरू 3 दिन उहाँहरूलाई सामग्रीहरू पनि दिएको छ त्यहाँ बस्नको लागि टिभी यताउता तातो पानी चिसो पानी सबैको लागि उहाँहरूलाई चाहिने सामग्रीहरू वडाले उहाँहरूलाई वितरण गरेको छ भने त्यसको साथ साथै हामीले अरू पनि वर्षको एकचोटि उहाँहरूको माग नै त्यही हुन्छ, हामीलाई कतै एउटा तीर्थयात्रा लैजिए हुन्थ्यो, ओडाले हामीलाई अब छोरा बुहारी घरको परिवार त लैजान्छन् तर सबैजनासँग जाँदा छुट्टै हामीलाई छुट्टै अनुभव हुन्छ, एउटा रमाइलो हुन्छ, हामीलाई ओडाले कुनै ठाउँ एउटा तीर्थ पर्व कतै लगिदिए हुन्थ्यो भन्ने उहाँहरूको एउटा माग अनुसार नै हामीले वर्षै पछि फरक फरक ठाउँमा लगेका छौँ। कहिले गत वर्षहरूमा पनि पञ्चकोट, बागलुङकालिका, छापदिपरा, अनि गत वर्ष फेरि हामीले मौलाकालिका लगेर लिएर आयौँ भने अहिले यो वर्ष चाहिँ हामीले अब यहीँ नजिकै अब कति ज्येष्ठ हुनुहुन्छ हिँड्न पनि सक्नुहुन्न नजिकको अब तीर्थयात्रा अब कतिपय जानुभएको पनि छैन भनेर हामीले यहीँ नजिकै नवग्रह मन्दिर लगेर ल्याउने भनेर भोलिलाई कार्यक्रम तय गरेका छौँ।
1: हजुर,
0: अब उहाँहरूकोलाई पनि हामीले कार्यक्रमहरू ओडाले धेरै कुरामा सम्बोधन गरेको छ।
1: हजुर, सक्रिय सहभागिता जनाउनुहुन्छ।
0: सक्रिय एकदमै सबैभन्दा राम्रो सहभागिता नै ज्येष्ठ नागरिकको हुन्छ।
1: हजुर हजुर, अहिले काम गर्दै जाँदाखेरि कि ज्येष्ठ नागरिकमा नि गर्नुपर्ने कामहरू थुप्रै रहेछ है।
0: हजुर हजुर,
1: किनभने हामीले अब भनौँ न बाल बालिका महिला भनेर पहिला हुन्छ नि हाम्रो मानसिकता त्यता गइरहेको हुन्छ, अहिले त अब खाली हुनुहुन्छ, छोरा बुहारी व्यस्त छन्, छोरीहरू होइन सबै व्यस्त छन्, घरमा एक्लै हुनुहुन्छ, उहाँहरूलाई पनि त्यो भुलाउने एउटा वातावरण त्यही भएर नै मिलन केन्द्र खोलियो होइन, धेरै रहेछ त्यहाँभित्र नि काम
0: धेरै छ। झन् मैले अहिले पछिल्लो समय त अब पहिला जस्तो छैन, अहिलेको समय अब छोराछोरीहरू अब सबै वैदेशिक रोजगारतिर विदेशतिर हुनुहुन्छ, कतिपय बुवा आमा मात्रै घरमा हुनुहुन्छ, एक्लै हुनुहुन्छ, उहाँहरूलाई घरभित्र बस्दा नै बोरिङ हुन्छ, कतै एउटा ज्येष्ठ नागरिक मिलन केन्द्र त्यहाँ गएपछि उहाँहरूलाई पनि आनन्द हुँदो रहेछ, दिउँसोको समय सबै जनासँग गयो, भेट्यो, रमाइलो गर्यो, भजन सजन यताउता गाउने बस्ने कुराकानी गरेर आउँदा उहाँहरूलाई चाहिँ छुट्टै एउटा छुट्टै आनन्द हुँदो रहेछ। त्यो कारणले गर्दा पनि अब अरू क्षेत्रभन्दा ज्येष्ठ नागरिकको क्षेत्रमा एकदमै यो मिलन केन्द्रहरू ठाउँ ठाउँमा राख्नुपर्ने आवश्यकता देख्नु।
1: हजुर हजुर, अहिले बिस्तारै सुरुवात पनि भएका छन्, अब उहाँहरूलाई भुलाउने होइन, कति ठाउँमा त एकदमै राम्रो प्रवचनदेखि लिएर उहाँहरूलाई बत्ती काट्न लगाउने खालका एकदम व्यवस्थित रूपमा सञ्चालन पनि गर्नुभएको छ, फेरि बसिसकेपछि केही पानीको व्यवस्था गर्नु पर्यो, त्यो गर्दाखेरि पनि खर्चै आउँछ
0: होइन,
1: धेरै कुराहरू चाहिँ हुँदैछन् त, कति ठाउँमा चाहिँ स्वत स्फूर्त आफै पनि सुरुवात गर्नु होइन, यो चाहिँ एकदम जरुरी पनि छ, बरु अरू अरू काममा व्यस्त हुने यो ज्येष्ठ नागरिकहरू फेरि व्यस्त नभए पनि आफ्नै परिवारको बारेमा सोचेर बस्ने
0: होइन, त्यो सामग्रीहरू त हामीले पनि दिएका छौँ, अब त्यहाँ आएर दिनभरि बस्नुहुन्छ, उहाँहरूलाई चाहिने चिनी चियापत्ती चिया बनाउने भाँडाहरू खाने सबै सामग्रीहरू हामीले पनि ओडाले उहाँहरूलाई त्यो ज्येष्ठ नागरिक मिलन केन्द्रमा हामीले दिइसकेका छौँ, र अब उहाँहरू चाहिँ खुसी नै हुनुहुन्छ एकदमै,
1: अब गएर बस्न
0: खुसी हुनुहुन्छ।
1: अहिले चाहिँ यो नयाँ के ओडामा होइन सोच्दै नसोचेको विषय अझै धेरै गर्न सकिने ठाउँ पनि हो जस्तो लाग्छ कि, अनि बालबालिकाकोमा चाहिँ के कामहरू भए चाहिँ?
0: बालबालिकाको क्षेत्रमा नि धेरै कार्यक्रमहरू गत वर्षहरूमा त भइरहेको छ, कहिले अब हाजिर सभा त्यस्तो वक्तित्व कला कार्यक्रमहरू गत गत वर्षमा गर्दै आयौँ भने योभन्दा अघिल्लो वर्षमा पनि हामीले एउटा यो अहिले एआईको जमाना छ होइन, यो सफ्टवेयर सम्बन्धी एउटा कार्यक्रम ल्याएका थियौँ, एससी दिएर बसेको बच्चा प्लस टू दिएर बसेको बच्चाहरूको लागि हामीले नीति एकाडेमीबाट एउटा यो सफ्टवेयर सम्बन्धी कार्यक्रम गऱ्यौँ भने यो वर्ष पनि हामीले अब हामीले प्लान बनाउँदैछौँ, हामीले के कार्यक्रम गर्ने, अब बालबालिकाको क्षेत्रमा पनि हामीले छुट्टै बजेट छुट्याएका छौँ, यो अब कार्यक्रम चाहिँ अब हामीलाई गर्न बाँकी छ यो वर्षको, गत वर्षहरूमा चाहिँ उहाँहरूको एउटा माग अनुसारकै कार्यक्रम गर्दै आएका छौँ।
1: हजुर, जे होस् बालबालिकाकोमा नि केही बजेट पनि छ, उनीहरूले माग गरे अनुसार
0: कार्यक्रम गर्दै आएका छौँ भने यो वर्ष पनि हामीले अब हामी छलफल गर्दैछौँ एउटा समितिले, अब के कार्यक्रम गर्ने अरू अरू कार्यक्रम पनि गर्दैछौ, ब्याएको छैनौ। महिलाको कार्यक्रम पनि अब 3 गतेबाट फेरि शुरू हुँदैछ, अनि उत्पीडितको कार्यक्रम पनि यो पहिलो हप्ताबाट शुरू हुँदैछ। कार्यक्रम ज्येष्ठ नागरिकको बोली नै हुँदैछ भने कार्यक्रमहरू गर्न अब धेरै नै छन्। त्यही भएर हामीले बाल बालिका कार्यक्रमको बारेमा पनि अब बसेर एउटा समिति बसेर हामी 5 जना लगायत एउटा सचिवज्यू बसेर हामीले यसलाई छलफल गरेर एउटा निष्कर्ष निकालेर एउटा कार्यक्रम गर्न बाँकी छ।
1: अब फेरि बिस्तारै अर्को वर्षको लागि योजना
0: बनाउने
1: हजुर ती विषयमा पनि छलफल होला र अलिअलि योजनाहरू पनि बिस्तारै अब टोल होइन भेक अनुसारको योजनाहरू संघ संस्थाले पनि लिएर आउनुहुन्छ।
0: हजुर
1: अहिले जस्तै तुरन्त गरी हाल्ने पर्ने काम चाहिँ के देख्नुहुन्छ ओडामा?
0: ओडामा तुरन्त गरी हाल्नु पर्ने काम त त्यस्तो छैन होइन। अब हामीले चाहिँ यो के अब यो मुख्यमन्त्री कार्यालयको बाटो छ नि, तर यो ओडाको दायित्वभित्र त अब नपर्ने हो कि पर्ने होइन। त्यो चाहिँ धेरै मन्त्रालयहरू अब सरकारी कार्यालयहरू हाम्रै ओडाभित्र रहेको छ, बाटोहरू त्यस्तो अल्पत्र छ, त्यो चाहिँ अलिकति तत्काल हेर्दा पनि क्या छिटै बन्न पर्ने हो कि अब एउटा आम नागरिकको गुनासो पनि धेरै आएको छ त्यो बाटोको लागि, तर त्यो छ भने अरू खासै त्यस्तो तुरन्त गरिहाल्नु पर्ने कामहरू चाहिँ त्यस्तो केही छैन, गरिराखेछौँ निरन्तर।
1: त्यसको लागि चाहिँ भनौँ न ओडाले फ्याट्ट गरिहाल्न नि हाम्रोमा पर्दैन कि भन्ने त्यो खालको बजेट पनि छैन
0: छैन।
1: अनि होइन नगरौँ भने त्यो बाटो हिँड्दाखेरि सम्झिराख्ने
0: गुनासो फेरि आम नागरिकको गुनासो हामी ओडावासीलाई ओडालाई नै आउँछ कि ओडा अब त्यो बाटो यस्तो भयो। अब त्यो कार्यालयहरूले छैन, मुख्यमन्त्री कार्यालयदेखि लिएर हरेक धेरै कार्यालयहरू छ नि त, अब उहाँहरूले चासो लिन पर्यो यसमा चाहिँ उहाँहरूले पनि भन्ने
1: हजुर हजुर त्यहाँनिर चाहिँ चाहेर पनि गर्न नसकेको
0: ओडाको अलिकति ठुलो बजेट पनि त हुँदैन, एउटा सिलिङ अनुसारको ओडाभरि नै काम गर्नुपर्ने हुन्छ नि त। त्यही भएर त्यो बाटोलाई चाहिँ कुन निकायले चासो लिनुपर्ने हो लिदिए हुन्थ्यो भन्ने चाहिँ
1: हजुर एकदमै वडा नम्बर 7 फेरि सरकारी मन्त्रालयहरू कार्यालयहरू एकदम बढी भएको ठाउँ होइन, त्यही जोडिराखेको ठाउँ पनि हो र मलाई लाग्छ धेरैचोटि यहाँहरूको बसाइ पनि भयो, मुख्यमन्त्रीलाई नै घजघचाउनु भयो होइन
0: हजुर,
1: अन्य ठाउँमा पनि गइराख्नु भएको छ र पनि सम्बोधन भएको छैन। हामी नै त्यो बाटो हिँड्दाखेरि पनि राति एकदमै अन्धकार जस्तो त्यो खालको अवस्था पनि छ, बाटोको अवस्था त अब धेरै त्यो बाटो भएर हिँड्ने व्यक्तिहरूलाई जानकारी नै छ। त्यसतर्फ चाहिँ सम्बन्धित निकायको तुरन्तै ध्यान जान पर्ने जरुरी चाहिँ देखिरहेका छौँ। हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ, अन्त्यमा के भन्नुहुन्छ?
0: अन्त्यमा चाहिँ सम्पूर्ण ओडावासीलाई के भन्न चाहन्छु भने अब ओडावासी भन्दा पनि मैले एउटा महिलाको बाटो हेर्ने भएको हुनाले मैले सम्पूर्ण महिला दिदीबहिनीहरूलाई के भन्न चाहन्छु भने जति पनि कार्यक्रमहरू यहाँहरूले लिनुभएको छ, कार्यक्रममा सहभागी हुनुभएको छ, दिदीबहिनीहरू एउटा समूह बनेर हामीलाई ओडाले यसमा हामीलाई सहयोग गरिदियोस्, त्यति हामीलाई सहयोग गरिदियो हुन्थ्यो, हामी केही गर्ने थियौँ भनेर महिला दिदीबहिनीहरू एउटा आफैमा आत्मनिर्भर भएर एउटा उद्यमी बनिदिनुहोस् भन्ने एउटा महिला दिदीबहिनीहरूको लागि एउटा म सुझाव दिन चाहन्छु।
1: हजुर हजुर त्यो भयो भने ओडाले सहयोग गर्नु
0: हजुर ओडा उहाँहरूकै साथमा छौँ।
1: यति धेरैचोटि एउटा अभिभावक बनेर ओडावासी कुनै बेला थियो हामीलाई इच्छा लागेर पनि केही तालिमहरू पाइएकै थिएन होइन
0: हजुर,
1: तालिम पाएर तपाईँ हामी यहाँसम्म पुगेकै होइन, एकदम धेरै तालिम पाएर होइन, इच्छा शक्ति सबैभन्दा ठुलो कुरा हो। अहिले त हरेक ओडामा चाहिँ यस्तो खालको अभिव्यक्तिहरू ओडा सदस्य ओडा अध्यक्षले दिइराख्नु भएको छ र पनि दिदीबहिनीहरूको त्यो तर्फ ध्यान नगएको देख्दाखेरि अचम्म लाग्छ। त्यसकारण आफ्नो सिप विकास गर्न, आत्मनिर्भर हुन, आफ्नो खुट्टामा उभिनको लागि जेबाट सुरुवात गरे पनि हुन्छ, त्यहाँ भएका सिपमूलक तालिमलाई चाहिँ तपाईँले व्यावसायिक रूपमा अगाडि बढाउनुहोस्, त्यसलाई बजारीकरण गर्नका लागि ओडा छँदैछ, तपाईँ आफै पनि लाग्नुपर्छ र हामी पनि सञ्चार माध्यमको तर्फबाट लाग्न तयार छौँ भन्न पनि चाहन्छु म। यो समय दिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद, यो समयको लागि धेरै धेरै धन्यवाद दिँदै आज हामीले छलफल गर्यौं ओडामा भइरहेका विविध विषयहरूलाई चाहिँ उठान गर्ने कोसिस गर्यौं। वडा सदस्य पोखरा महानगरपालिका वडा नम्बर 7 का वडा सदस्य वसुन्धरा लामिछानेसँगको कुराकानी आजलाई यति नै। हामी कार्यक्रम हाम्रो वडा नम्बर 7 हरेक हप्ताको मंगलबार र शुक्रबार 8:15 बजेदेखि आउने गर्दछ। यहाँहरूले यो कार्यक्रम सुनिरहनु भएको छ र जनप्रतिनिधिहरूसँग र वडामै रहेका सक्रिय संघ संस्था अथवा व्यक्ति पनि यो कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ। यहाँका गुनासा छन् भने पनि यहाँले राख्न सक्नुहुन्छ, यहाँहरूका केही माग छन् वडामै पनि राख्न सक्नुहुन्छ र केही कुराहरू तपाईँहरूले यही कार्यक्रम मार्फत पनि राख्न सक्नुहुन्छ भन्दै यो समयका लागि यहाँलाई पुनः एकपटक धन्यवाद दिँदै फेरि हामी अर्को दिन नयाँ अतिथिसहित आउने नै छौं। त्यति दिनसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन।

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्नमन लायो
2: विगत को 20 वर्ष देखि हजुरको सेवा में समर्पित
3: वेस्ट सल्फर ले आयो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
2: अब सब को लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
4: कन्ट्याक्ट 0615530050 0615589848
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
5: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
6: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धौल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
5: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
6: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
5: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28104
6: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
7: के हो
8: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
7: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
8: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
7: तिहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
8: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
9: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
10: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड
11: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपड़ा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
12: सफा कपड़ा संकलनमा हातेमाल गरौ पुरानो तथा सफा कपड़ाहरू सहयोग गरौ
11: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
12: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ।
11: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिऊ सफा कपडा संकलन अभियानलाई सफल पारौं।
12: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
11: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 98560116 98460335111 सम्पर्क नम्बर फेरि एकपटक 98460335111।
1: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
1: अनि कहाँ छ छोरा यो पसल?
4: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
13: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
1: पोखरा दुई बिन्दवासिनी बस पार्क,
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
1: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
4: मोबाइल नम्बर 9846059581,
1: 9166154475।
14: सफलता स्टूडियो टाइम।
15: It's 9 a.m.

नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 9 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधु अधिकारीको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। आज अन्तर्राष्ट्रिय परिवार दिवस, विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै नेपाल वायुसेवा निगमको संचालक सदस्यमा 5 जना नियुक्त, 7 दिनभित्र नियुक्ति लिन मन्त्रालयको आह्वान। मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै कांग्रेस क्रियाशील सदस्यता अध्यावधिक गर्ने अन्तिम मिति जेठ 21 तोकियो, डिजिटल माध्यमबाट फारम भर्न सकिने। र आज पनि 6 प्रदेशका विभिन्न ठाउँमा चट्याङसेल वर्षाको सम्भावना। अब सुनौ पूरा समाचार। डिको विकास सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर आज विभिन्न मुलुकमा विविध कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदैछ। यसै अवसरमा संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा आगामी 2 विश्व सामाजिक विकास शिखर सम्मेलनको तयारी स्वरूप दिगो विकासका लागि नीतिगत समाधान बारे विशेष छलफल हुँदैछ। सन् 1980 दशकदेखि परिवारसँग सम्बन्धित विषयमा राष्ट्रसंघले विशेष ध्यान दिन थालेको भए पनि आर्थिक तथा सामाजिक परिषदको सिफारिशमा सामाजिक विकास आयोगले सन् 1983 विकास प्रक्रियामा परिवारको भूमिका सम्बन्धी प्रस्ताव पारित गर्दै परिवारका समस्या, आवश्यकता तथा समाधानका उपायबारे विश्वव्यापी जन चेतना वृद्धि गर्ने महासचिवलाई आग्रह गरेको थियो। राष्ट्रसंघका अनुसार सन् 1985 परिषदले महासभालाई विकास प्रक्रियामा परिवार शीर्षकलाई आफ्नो कार्यसूचीमा समावेश गर्न सुझाव दिएको थियो। त्यसपछि सदस्य राष्ट्रका धारणा र प्रस्तावका आधारमा परिवारको अवस्था र कल्याण सुधार गर्ने तथा सामाजिक विकासका लागि अन्तर्राष्ट्रिय सहकार्य बढ़ाउने पहल अघि बढ़ाइएको थियो। महासभाले सन् 1989 अन्तर्राष्ट्रिय परिवार वर्ष घोषणा गरेको थियो। त्यसपछि सन् 1993 पारित प्रस्ताव अनुसार हरेक वर्ष मे 15 अन्तर्राष्ट्रिय परिवार दिवसको रूपमा मनाउने निर्णय भएको हो। यो दिवस सन् 1994 औपचारिक रूपमा विश्वभर मनाउन थालिएको हो। अन्तर्राष्ट्रिय परिवार दिवसले परिवारसँग सम्बन्धित सामाजिक, आर्थिक र जनसांख्यिक प्रक्रियाबारे चेतना अभिवृद्धि गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ। राष्ट्रसंघका 193 सदस्य राष्ट्रले सन् 2015 अनुमोदन गरेको दिगो विकास लक्ष्य प्राप्तिमा परिवार र परिवार मैत्री नीति तथा कार्यक्रमलाई महत्वपूर्ण आधारका रूपमा लिएको छ। गरीबी न्यूनीकरण, विभेद अन्त्य, सामाजिक सुरक्षा तथा समावेशी विकासका लक्ष्य हासिल गर्न परिवारको भूमिकालाई विशेष महत्व दिएको छ। मध्य प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत दिँदैछन्। आज बिहान 11 बजे बोलाइएको मध्य प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्। मध्य प्रदेश सरकारमा सहभागी जनमत पार्टीले वैशाख 22 गते मध्य प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवलाई विश्वासको मत लिनु परेको हो। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा वैशाख 28 गते बसेको मन्त्री परिषद बैठकले जेठ 1 गते विश्वासको मत लिने निर्णय गरेको थियो। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि 30 दिनभित्र विश्वासको मत लिनुपर्ने कानूनी प्रावधान रहेको छ। मध्य प्रदेश सभामा हाल कायम रहेको 102 जना प्रदेशसभा सदस्यमा मध्य प्रदेश सरकारलाई बहुमतका लागि 52 जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ। अहिले पनि मध्य प्रदेश सरकारसँग सरकारमा सहभागी दलहरूको 63 जना प्रदेशसभा सदस्यको समर्थन कायम छ। मध्य प्रदेश सरकारलाई नेपाली कांग्रेसको 22 जना, जसपा नेपालको 26 र नेपाली कम्युनिष्ट पार्टीका 15 जना प्रदेशसभा सदस्य रहेका छन्। मध्य प्रदेश सभाका सभामुख राम आशिष यादवले मन्त्रीले विश्वासको मत लिनका लागि आज बिहान 11 बजे प्रदेश सभा बैठक बोलाइएको जानकारी दिनुभयो। यद्यपि मध्य सरकारलाई दिएको समर्थन फिर्तापछि जनमत पार्टीमा आन्तरिक विवाद छ। 2 मन्त्री पदमै छन्। जनमतमा बहुमत 9 जना प्रदेश सांसदले वैशाख 21 गते साँझ मध्य सरकारबाट समर्थन फिर्ता लिएका थिए। तर जनमतबाट अर्थमन्त्री रहेका र संसदीय दलका नेता महेश प्रसाद यादव र समाज कल्याण तथा खेलकुद मन्त्री रहेका वसन्त कुशवाहा पदमा कायम रहेका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको संचालक सदस्य पदमा खुल्ला प्रतिस्पर्धाबाट 5 जनालाई नियुक्ति गरेको छ। नेपाल वायुसेवा निगम ऐन 2019 दफा 4 बमोजिम रिक्त रहेका सदस्य पदमा नियुक्तिका लागि मन्त्रालयले गत 2083 वैशाख 12 गते गोर्खापत्र दैनिकमा 7 दिने सूचना प्रकाशित गरी आवेदन माग गरेको थियो। सो अवधिभित्र रितपूर्वक आवेदन पेश गर्ने 27 जना उम्मेद्वारहरूमध्येबाट शैक्षिक योग्यता, अनुभव, व्यावसायिक कार्ययोजनाको परीक्षण, प्रस्तुतिकरण र अन्तर्वार्ताका आधारमा छनौट समितिले नियुक्तिका लागि सिफारिश गरेको
मन्त्रालयले जनाएको छ। छनौट समितिको सोही सिफारिशमा आधारमा आज बिहिबार भएको मन्त्री स्तरीय निर्णयले पाँचजना उम्मेद्वारहरूलाई संचालक सदस्यमा नियुक्ति गरेको छ। नियुक्त हुनेहरूमा पोखरा तीसका डाक्टर दीपक प्रसाद बासला, भरतपुर दुईका प्रवीण भट्टराई, ललितपुर तेह्रका महेश्वर भक्त श्रेष्ठ, काठमाडौँ गोकर्णेश्वर एकी, रूपा लामिछाने र स्याङ्जा आँधीखोला छका लीलाराज ढकाल रहेका छन्। मन्त्रालयका सहसचिव एवं प्रवक्ता जयनारायण आचार्यद्वारा बिहिबार जारी सूचनामा नियुक्त भएका उम्मेद्वारहरूलाई निर्णय भएको मितिले सात दिनभित्र नियुक्ति पत्र लिन मन्त्रालयमा उपलब्ध हुन जनाइरहेको छ। मन्त्रालयले पारदर्शी प्रक्रिया अप्नाउँदै योग्यता र क्षमताका आधारमा निगमको संचालक समितिमा नयाँ सदस्यहरू चयन गरेको छ। नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण वितरण र अत्याधिक सम्बन्धी सम्पूर्ण कार्य आगामी 2083 जेठ 21 गतेभित्र अनिवार्य रूपमा सम्पन्न गरिसक्न निर्देशन दिएको छ। पार्टीका महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिको संयोजक प्रदीप पौडेलको सभापतित्वमा बिहिबार केन्द्रीय कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। कांग्रेसलाई डिजिटल रूपमा सबैभन्दा बलियो सदस्य नेटवर्क भएको पार्टी बनाउने उद्देश्यका साथ समितिले सदस्यता अभिलेखीकरणका लागि विभिन्न डिजिटल माध्यमहरू प्रयोगमा ल्याएको छ, जस अनुसार प्रत्येक क्रियाशील सदस्य ले आफ्नो मोबाइलबाट अनलाइन मार्फत स्वयं सदस्य आवेदन फारम भरि विवरण अध्यावधिक गर्न सक्ने व्यवस्था गरिएको छ। अध्यावधिक गर्ने क्रममा कुनै समस्या आएमा सदस्यहरूले 97012555 सम्पर्क गरी एआई साथी मार्फत सहयोग लिन सक्नेछन्। यसका साथै केन्द्रीय कार्यालयले डिजिटल सहायता केन्द्रका लागि 97012056535 र 97012056532 नम्बर उपलब्ध गराएको छ। सदस्यहरूले 97012555555 सम्पर्क गरी सोधिने प्रश्नावलीको उत्तर दिएर फोनबाटै पनि आफ्नो अध्यावधिक फारम भर्न सक्ने सुविधा मिलाइएको छ। यो व्यवस्था स्वदेशमा रहेका सदस्यहरूका साथै विदेश स्थित नेपाली जनसम्पर्क समितिहरूका लागि पनि लागू हुने पार्टीले जनाएको छ। बैठकले पार्टी विधानको व्यवस्था अनुसार सदस्यता अध्यावधिक नगर्ने र कांग्रेस परिचय पत्र प्राप्त नगर्ने व्यक्तिहरू 15 महाधिवेशनको प्रक्रियामा सहभागी हुन नपाउने स्पष्ट पारेको छ। तसर्थ तोकिएको समयावधिभित्रै आफ्नो विवरणहरू अध्यावधिक गर्न र गराउन मातहतका सबै तहलाई निर्देशन दिएको कार्यभाग मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। वन तथा वातावरण र कृषि तथा पशुपञ्जी विकास मन्त्री गीता चौधरीले बाँदर लगायत कृषि हानिकारक वन्यजन्तु व्यवस्थापनका लागि टास्क फोर्स बनाउने विषयमा छलफल गर्नुभएको छ। खेतबारी बस्ती र वन क्षेत्र वरिपरि बढ़दो बाँदर मानव द्वन्द व्यवस्थापन गर्न कृषि तथा वन मन्त्रालयका अधिकारी र सरकारबीचको टास्क फोर्स गठन गर्ने विषयमा बिहिबार मन्त्रालयमा छलफल भएको हो। स्थानीय तहले कार्यान्वयन गर्ने विज्ञ टोली छनौट बजार व्यवस्थापन लगायतका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। छलफलमा कृषि सचिव डाक्टर राजेन्द्र मिश्र, सांसद सागर ढकाल, वन मन्त्रालयका सहसचिव लगायतको सहभागिता रहेको थियो। अब मौसम सम्बन्धी जानकारी। गैराती, काठमाडौँ लगायतका देशका मध्य र पूर्वी भेगमा ठूलो पानी परेको छ। सिन्धुली, काठमाडौँ, हेटौँडा, चितवन, झापा लगायतका ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज पनि विभिन्न ठाउँमा वर्षाको सम्भावना रहेको छ। विशेष गरेर सिन्धुली, काठमाडौँ, हेटौँडा, झापा लगायतका ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज पनि कोशी र मधेस तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँमा मध्यम वर्षा हुनेछ। यस्तै कर्णाली र सुदूरपश्चिमको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। अझै एक हप्ता यसै गरी बदली र वर्षाको सम्भावना रहेको मौसमविदहरूले बताएका छन्। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबरसँग आजको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। आज अन्तर्राष्ट्रिय परिवार दिवस, विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै नेपाल वायुसेवा निगमको संचालक सदस्यमा 5 जना नियुक्त, 7 दिनभित्र नियुक्ति लिन मन्त्रालयको आह्वान। मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै कांग्रेस क्रियाशील सदस्यता अध्यावधिक गर्ने अन्तिम मिति जेठ 21 तोकियो, डिजिटल माध्यमबाट फारम भर्न सकिने। र आज पनि 6 प्रदेशका विभिन्न ठाउँमा चट्याङसहित वर्षाको सम्भावना। रेडियो सफलताले तयार पारेको बिहान 9 बजेको खबर संगालोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर, साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार बेजिङ अहिले बेलुकी 6 बजे खबर संगाल आउनेछ। हामी छौं सफलताको पाइलामा। अब केही बेर गाइ सुन्न सक्नुहुन्छ विभिन्न लोकगीत संगीतहरू। रेडियो सफलता सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97650 59 60। दोस्तीटु मिट सप।
2: नमस्कार सेनसेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
6: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि। प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576 22251, 98450 50251।
7: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी।
8: होइन के भन्छ यो रेडियाले, तेल लगा त कान्छ।
7: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560-60127 र 98038-21440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
9: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
10: वेस्ट सर्फले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
9: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल।
11: अरू भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
12: कन्ट्याक्ट 0615553050 0615589848
11: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050505508 97055505507 मनसरा तात चिकन बिरानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नवविद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-6551। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
0: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की, फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: होइन ए बुढा, बिहान बिहानै काहीँ नलाकाउ।
8: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल, झोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
7: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
9: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
10: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161 541 984 541 985 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 0161 525 904 स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड। सफलता स्टूडियो टाइम।

ए हीरा खेतै भरी पैसा फल्छ रुखैमा, टिप्ने अरू खेता लाछन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी झन्।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
8: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: छाउ पो मिठो मनेले हाम्रो जीवन त मिठै बित्यो अहिलेको तन्नेरहरूको मन चाहिँ किन धनको तृष्णाले पो जित्यो
1: ओहो गाठी कुरा आयो है।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 0165707636 98560325 98086 35480 साथै आईएसपीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052120 50 98251 27014
1: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू
4: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइराख्छ रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन
1: कहाँ त्यस्तो गर्न हुन्छ र भाउजू यो त एकदमै संवेदनशील चिज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नि भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नुपर्छ के भाउजू
5: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनाऊ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं सम्पर्कको लागि 98560 35394
6: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखरा महानगरपालिका 32 गगनगौडा
7: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
7: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
7: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0165745668 मोबाइल नम्बर 98560028104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
8: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
9: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
8: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
9: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
10: साल्ट ट्रेडिंग कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क। संपर्क नंबर 061-520-179।

तेरो ठूलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरे अनि शहरमा बस्नेहरू, तेरा यी साइला भिनाजु यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखी हो, बुझिस्?

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9161564475।
3: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइन नै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जसको मसँग मलाई स्यालेरी दिएर राखे।
2: बेला तँलाई स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9870285575, 9807155947, 9507325575।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547737, मोबाइल नम्बर 9850628744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
5: वाह, क्या स्वादिलो माडा! खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
6: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार, अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
5: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अम्ला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा, तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
6: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9840606642, 9860401081।
7: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
8: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
7: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
8: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
7: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
8: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
9: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
10: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड। विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
12: वेस्ट सल्फर ले आयो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
11: अब सब को लगी वेब सर्फर भर पर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरू भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
13: कन्ट्याक्ट 0615553050 0615589848
11: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटो कपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
3: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो उपहार तथा विवाह वर्तबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक

0: डिजाइन कलर प्रिंट तथा फोटोकपी स्टिकर कप प्रिंट टी शर्ट प्रिंट लगायत छपाई सम्बन्धी सब काम तुरंत संपर्क ओम प्रिंट हाउस पोखरा 8 सिर्जना चोक फोन नंबर 061-576-110 प्रोप्राइटर मनोज बास्तोला 98-560-2225 98-560-26-110 यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउसकिपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखराट कास्की फोन नम्बर 061-553-071 98-067-81-234 97-050-77-123 व्हाट्सएप नम्बर 98-011-77-123।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युत राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएँ। ल
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकह लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी मोबाइल नम्बर 98460-54635 98464-43853।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: लगभग सबैजना आइसक्नु भयो, आजको वडास्तरको छलफल शुरू गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 985-60-2140 985-60-60-127 र 98038-21-440 सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960। दोस्ती टू मिट सप।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59 581
2: 98 165 15 475।
4: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
4: के रे, नानी त भर्खर 17 की लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
5: ए हो र?
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सफलता स्टुडियो टाइम।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0165 35 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462 89 99।
2: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: हेलो
5: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
6: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
7: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98 60 39 063 2, 98 5 60 34 32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
9: वेस्ट सर्फले आयो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
8: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
10: कन्ट्याक्ट 0615530050, 0615589848।
8: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्वपाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कूलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811787488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बन।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुन्सरा 5 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डरका लागि सम्पर्क 9705050508 9705055007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
2: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएँ। ल
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864643853।
4: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
5: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
4: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
5: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
4: ए हो र बाबु?
5: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
4: ए
5: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
4: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन हो।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
3: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
4: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
3: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
4: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
3: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-5201-79।
5: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाग्यौ?
6: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल झोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
5: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झाल, ढोका, सटर र रेलिङ राखेर रा ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
7: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
8: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-5141-984, 5141-985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-5525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825127014
3: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
4: सफा कपडा संकलनमा हातीमाल गरौ पुरानो तथा सफा कपडाहरू सहयोग गरौ
3: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
4: कपडामा केवल कपडा मात्र होइन तपाईको माया र सम्मान पनि हुन्छ
3: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
4: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
3: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9556011 86 9546035111 सम्पर्क नम्बर फेरि एकपटक 9546035111
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
5: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
5: सचेत बनाऊ
6: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता त्यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।
6: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
7: मैसल फोन ले आयो नया जम्बो कम्बो अफर, अब मात्र 12,000 में 1 वर्ष को टीवी प्लस इंटरनेट सर्विस, 19,500 में 2 वर्ष को टीवी प्लस इंटरनेट सर्विस।
6: अब सब को लागी वेब सर्फर भर पर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट IPTV डिजिटल टीवी कर्पोरेट इंटरनेट इंटरनेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरू भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टीवी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टीवी सर्भिस।
8: कन्ट्याक्ट 0615530500 0615589848
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हेर्नुस् आङ्लो बरु बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9840-28575 9807-15947 9857-32575।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856203525 9806-35480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-989।
2: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
2: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
3: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेलो
5: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
6: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
7: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98-6039-63-2, 98-5-60-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
8: बेरोजगारलाई रोजगारी, सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
9: होइन, के भन्छ यो रेडियाले?
8: नेपाली सेना, स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 98-560-2140, 98-560-60-127 र 98-038-21-440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एकमात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण,
1: मोबाइल नम्बर 9846059581,
0: 9166154475।
3: के रटो लाए कि?
4: अहो, कति राम्रो गहना लगाए कि, हेरिराखु जस्तो कता बनाएछ?
3: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
4: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
5: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
3: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा, मोबाइल नम्बर 9805121050, 9821270014।
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर। फोन नम्बर 0165447337, मोबाइल नम्बर 98560287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो, स्टोभ, प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यसो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
4: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 0164529066, 0164559066 र मोबाइल नम्बर 98460008518।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081। तपाईँको भोक लाग्दाको साथी मनसराताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसराताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेशनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेशनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
3: सम्पर्क नवविद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-6551। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
4: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
5: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
4: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
5: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
7: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
7: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर पोखरा 5 0 किलोमिटर

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9850612046 9850512504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: 3 दिन भयो।
1: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
4: महिनावारीलाई मर्यादित बनाउन विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
7: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
6: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
7: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
6: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061520179।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट म्यान पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 98067812334, 97050771123। व्हाट्सएप नम्बर 98011771123।
3: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
4: लो, किन नि? के भयो, सन्चो भएन?
3: होइन, यतिकै जानै मन लागेन।
4: यतिकै पनि हुन्छ?
3: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
4: ए, कुरा त्यस्तो पो? ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
5: नमस्ते, कति कामले पाल्नु भयो?
4: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
5: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 सम्म जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
3: हस् म्याडम।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
2: डिभिजन वन कार्यालय कास्कीको सूचना। सुक्खा याम तथा खडेरीको मौसममा वन डढेलो लागि वन पैदावार, वन्य जन्तु तथा पशु पक्षी समेतलाई हानि नोक्सानी पुर्याए समग्र वातावरणमा नकारात्मक असर पर्न सक्ने सम्भावना भएकोले सुक्खा याम तथा हावाहुरी लाग्ने समयमा आफ्नो गाउँघर वरिपरिको वन क्षेत्रलाई वन डढेलोबाट जोगाए वन संरक्षण तर्फ अग्रसर हुन सबैमा अनुरोध छ।
7: कथम कदाचित वन डढेलो लागिहालेमा वन उपभोक्ता समूह लगायतका सम्बन्धित पक्षीहरू मिली तत्काल नजिकको वन कार्यालय तथा सुरक्षा निकायमा वन डढेलोको सूचना गर्ने तथा स्रोत र साधनले भएसम्म सम्बन्धित सबै पक्षसँग सहकार्य गरी वन डढेलो तत्काल नियन्त्रण गर्न तथा निभाउन प्रयत्न गर्नुहुन हार्दिक अपील गर्दछ।
2: अनुरोधक डिभिजन वन कार्यालय कास्की बगर पोखरा। सम्पर्क नम्बर 061570171। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको दोस्रो तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

लै रहिसे नि मलाई फकाउँथे फकाउँदै चम्पक भइसे नि देख्दा सोझिथे घुसघुसे स्यालै रहिसे नि मलाई फकाउँथे फकाउँदै चम्पक भइसे नि

0: होइन नानीलाई के भयो किन रोइरहेको
1: हेर्न दिदी झाडा पखाला लागेर बेहाल छ
0: ए यस्तो सबै अहिलेको फोहोर पानीले गर्दा हो त्यसैले पानी उमालेर वा फिल्टर गरेर मात्र खाने बानी बसाल्नु पर्छ बुझौ
1: रोग लागेपछि पछुताउनु भन्दा रोग लाग्नै नदिनु बेस
0: जनहितका लागि रेडियो सफलता 103.4 MHz

0: सीता ए सीता तिमीले बच्चालाई बेला बेलामा खोप लगाएकी त छौ नि?
1: मेरो बच्चा त ठिकै छ नि, किन खोप लगाइराख्नु पर्यो?
0: ल त्यसो भनेर कहाँ हुन्छ, बच्चालाई त बेला बेलामा खोप लगाइरहनु पर्छ, अनि बल्ल पो भविष्यमा विभिन्न रोगसँग लड्ने क्षमता हुन्छ।
1: ए हो र, मलाई त थाहा नै थिएन। अबदेखि त म पनि मेरो बच्चालाई विभिन्न समयमा लगाउनु पर्ने खोप नजिकैको ओडा कार्यालयमा लगेर लगाइराख्छु नि।
2: नवजात शिशुहरूलाई बेलैमा खोपहरूमा ध्यान नदिँदा पछि पछुताउनु पर्ला, त्यसैले बेलैमा सचेत बनौ।
3: जनहितको लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052121750 98251 27

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनचाँदी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-535-9004, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-99।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050505508 97055505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ए के भयो के को हल्ला खल्ला हो यो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
3: के सकिनु नि गाउँमा सडक बने पनि बसा हिड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
1: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
3: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
3: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड।
5: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
6: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
5: अनि कहाँ छ छोरा यो पसल
6: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि
7: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
6: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
5: पोखरा 2 बिन्दावासिनी बस पार्क
6: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
5: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण
6: मोबाइल नम्बर 98460-59581
5: 98165-15475
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
9: सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
8: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरूभन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
9: कन्ट्याक्ट 0615530050 0615589848
8: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: नमस्कार आमचो अघि गाले सबै सुन्ने हुनुहुन्छ लेयो सफलता सुन्न मन लाग्यो
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो

0: ए दाई, एक्लै पो बस्नु भएको रहेछ? खोइ त छोरा छोरी।
1: छोरा स्कुल गएको छ, छोरी पनि बाख्रा चराउँदै त होली।
0: सावधान, छोरा छोरी एकै हुन्, कसैलाई काका कसैलाई पाखा नगरौ। जनहितका लागि रेडियो सफलता 103.4।

0: हामी जीवनभर दिनरात दुख गरेर कमाएको पैसा आफ्ना छोराछोरीको शिक्षा दीक्षामा खर्चिन्छौँ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौँ।
0: तर सोच्नुहोस् त, के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौँ त?
1: यदि दिएका छैनौँ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौँ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजैदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081।
2: ओस्वामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
3: हो र, होइन होला त्यस्तो त।
4: सोइता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
3: के भएन मिस?
4: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
8: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
7: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
8: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
7: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
8: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
7: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011 86, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिसा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251। तपाईँको भोक लाग्दाको साथी मनसराताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसराताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9755055007 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पो

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705550057 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भाइको विवाह पनि हिजो भन्दा आज झन् नजिकै छ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला र सजावट फूलहरू पनि कहाँबाट ल्याउने हो? लौन कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
2: दाई पनि कति आचिलो भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फूलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
3: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठुला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठुला ठुला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्कका लागि गोल्डन नर्सरी, सिद्धार्थ चोक 8 पोखरा, प्रोप्राइटर दया कुमार द्वा, मोबाइल 9856032717 र 9846055079।
0: यदि तपाईँ वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 9807081234, 9705077123, व्हाट्सएप नम्बर 9811701।
4: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
5: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
4: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
5: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
4: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
5: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
4: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9556011 86, 9546035111। सम्पर्क नम्बर फेरि एकपटक 9546035111।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802527014
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-544-737 मोबाइल नम्बर 9850-60-28-744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
6: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं
6: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
6: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन
5: सजग रहौ आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
9: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने हाँस्दा हाच्छ्युँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
8: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
9: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
8: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 कर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 9850-60-28-104
9: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
10: होइन ए बुढा बिहान बिहान कहीँ नलाकाउ
11: मेरी आमै नि घर बनाउन लाएको कुरा त तलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
10: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
12: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
13: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी हब सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0161 541 984 541 985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 0161 525 904। स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टु मिट छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 35 904, म्यानेजिङ डाइरेक्टर लोक बहादुर सुनार लोकेश 98462899।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब गुणस्तरीय फर्निसिंग सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी छानी नवमोडन फर्निसिंग सेन्टर पोखरा सात मासबारमा
2: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिंग सेन्टर पोखरा सात मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840202127।
1: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा सात मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
3: यत्रो घर बनायो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसके।
4: के चिन्ता लिन्छौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
1: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
2: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेशन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 9856023461, 9826608।

0: बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिप्रेढुङ्गा, पोखरा, सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 9811562983, 9855852855। सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार। स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा, 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636, 9855302325, 9806535480। साथै आयल्स र पीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: भाइको विवाह पनि हिजो भन्दा आज झन नजिकै छ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला र सजावट फूलहरू पनि कहाँबाट ल्याउने हो? लाउन कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
2: दाई पनि कति आतिलो भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फूलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
3: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठुला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर, आउटडोर र ठुला ठुला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्कका लागि गोल्डन नर्सरी, सिद्धार्थ चोक 8 पोखरा, प्रोप्राइटर दया कुमार द्वा, मोबाइल 9855302717 र 9845055079।
0: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मनसरा तात चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: आज पनि काम पाइएन।
1: काम पाउनु अलिअलि मिहिनेत गर्नुपर्छ कि, बुढीको कमाइ खाए जस्तो सजिलो छैन काम पाउनु। तिमीलाई अलिकति पनि लाज लाग्दैन है, दिनभरि चोकमा बस्यो, आधा राखेर हाल बटुल्यो, पैसा पुर्नु पर्यो,

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9864066042 9664041081।

0: साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साथफेरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852510504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: एकदम भाई त्यो पारी को बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमलाई केही थाहा छ
2: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
2: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
1: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
2: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
1: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्न नमस्कार उपप्रमुखज्यू
2: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
1: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपारीको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
2: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भा हामी त बाटो बनाउने भनेर त आएका हौ हतार नगरौ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
1: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौ शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाइ 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ, अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
6: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, ताजा पख हल्का ज्वरो आउँछ, 2 हप्ताभन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
8: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
9: किन आँखा मिचेको मिचे गरेको
10: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
9: धेरै समय मोबाइल चलाइसि क्या
10: हो भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
9: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
10: ए, त्यसो भए जोगिन के गर्ने त?
9: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
10: बुझे।
9: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
11: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9840-00851।

0: ए श्याम भाई, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
1: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
4: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौं, अहिले चाहिँ म निस्किए है।
4: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
3: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
6: नेपाल सरकार विज्ञापन हो।
7: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ, पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67 93, 97 56 50 960। दोस्तीटु मिट छ। कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
2: कुकुरको भ्याक्सिनेसन,
1: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 0161547737, मोबाइल नम्बर 98560287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
3: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
3: अनि कहाँ छ छोरा यो पसल?
4: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
5: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
4: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
3: पोखरा 2 बिन्दवासिनी बस पार्क,
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण,
4: मोबाइल नम्बर 98460-59581,
3: 98165-1575।
6: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
7: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
6: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
7: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
6: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
7: भन्नुभयो नि मिसले, त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
6: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
8: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289999।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856012046 9852510504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ। अब गुणस्तरीय फर्निसिंग सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोनन फर्निसिंग सेन्टर पोखरा 7 मासबारमा
1: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840602127।
0: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
2: आज हामी के विषयमा छलफल गर्छौ?
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
8: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
11: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
10: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
11: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
10: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179।

0: गएर आफ्नै लागि पठाएर खुसी हो सधैँ यस्तै गर्छ भने
1: ल ब्रो त्यस्तो होइन कि त्यही लागि पठाएको होइन मैले
0: ए यो ब्रो ब्रो थाहा छैन मलाई त्यो मेरो चाहिँ ठिक लागिरहेको छ मलाई
1: ल होइन कि ब्रो त्यसको लागि त

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98460-43853।
6: हेलो
7: हेलो बहिनी, सन्चै छौ?
6: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
7: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
6: अनि हुलाकमा पो जानु?
7: हो नि, हुलाकमा जाऊ न।
6: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
7: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
6: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
7: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
6: ए, सहरमा मात्र होला नि?
7: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
6: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
8: नेपाल सरकार विज्ञापन हो।
9: रेडियो सफलता 103.4 MHz
10: सुन्नमा लायो।

0: नमस्कार, शुभ प्रभात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल जेठ महिनाको 2 गते शनिबार, ईस्वी सम्वत मे 16 तारीक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्र रामको सम्वत्सर। सूर्य पृथ्वीको उत्तरी गोलार्धमा छन्। वसन्त ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार शुद्ध ज्येष्ठ कृष्ण पक्ष चलिरहेको छ। सौरमान अनुसार आज शुद्ध ज्येष्ठ कृष्ण पक्षको अमावस्या तिथि रातिमा 2:07 सम्म, त्यसपछि प्रतिपदा तिथि लाग्नेछ। नक्षत्रमा भरणी साँझमा 5:48 सम्म, त्यसपछि कृतिका नक्षत्र लाग्नेछ। विष्कुम्भाद योगमा सौभाग्य 13:09 सम्म, त्यसपछि शोभन योग लाग्नेछ। कर्णमा चतुष्पद अहोरात्र रहनेछ। आनन्दादि योगमा आज द्वाक्ष योग रहनेछ। सूर्य वृष राशिमा, चन्द्रमा मेष राशिमा रहनेछन्। आजको दिन मान 33:42 अर्थात 13:33 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 5:17 एम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:45 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय रातिमा 4:19 रहेको छ भने चन्द्रमा अस्ताउने समय साँझमा 6:26 रहेको छ। आज शनि जयन्ती र वट सावित्री व्रत गर्ने दिन रहेको छ।
0: पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशि नि व्यक्तिहरूका लागि आज समय शुभ छ। शत्रु र रोगबाट छुटकारा मिल्ने समय रहेको छ। माया प्रेमका लागि रमाइलो दिन रहेको छ। पराक्रम र उत्साह बढ्नेछ। अधिकारका लागि भने केही संघर्ष अथवा प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ। स्वास्थ्यका लागि पनि खानपानमा सचेत रहनुपर्ने बेला रहेको छ। व्यापारमा प्रशस्तै फाइदा उठाउन सकिनेछ। सामाजिक एवं आर्थिक उन्नति पनि हुने ग्रह गोचर रहेको छ। अब दोस्रो राशि वृष राशि। वृष राशि व्यक्तिहरूका लागि समय खराब छ। समयमा काम पूरा नहुनाले अवसर गुमाउनु पर्ने दिन रहेको छ। दिन मनोरञ्जनपूर्ण भए पनि अप्रिय समाचारले मनमा खिन्नता बढ्न सक्छ। आजको दिनमा पनि सामाजिक उत्तरदायित्व थपिने देखिन्छ। विगतका समस्या बल्झिन सक्छ। अनावश्यक भ्रमणमा समय बित्न सक्छ। अरूका काममा समय व्यतीत हुनेछ। व्यापार व्यवसाय मध्यम रहनेछ। महत्वाकांक्षी योजना गुप्य राख्नु बुद्धिमानी हुनेछ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिहरूका लागि समय मध्यम खालको छ। इष्ट देवको पूजा उपासना गर्नाले तपाईँलाई फाइदा हुनेछ। भूमि वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्ने ग्रह गोचर रहेको छ। प्रतिस्पर्धी परास्त हुने